0: राष्ट्रिय मानवाधिकार आयोगले समेत थप घटनालाई विशेष चासोका साथ हेरेको थियो। प्रहरीले भने उनको पक्राउमा सुरक्षा संवेदनशीलता कारण देखाएको थियो। यसरी माथिको आदेश मान्दा आफ्नै साख गुमाउँदै प्रहरी, आजको मध्याह्न दैनिकमा खबर छ।
1: नेपालमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएको छ। सन् 2026 जनवरीदेखि हालसम्म देशभर 9872 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। स्क्रब टाइफस रोग 74 जिल्लामा फैलिसकेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला, मुगु र डोल्पामा भने हालसम्म संक्रमण पुष्टि भएको छैन। पछिल्लो एक महिनामै 2718 जना स्क्रब टाइफसका संक्रमित थपिएका छन्। सल्यानमा गत एक महिनामा 3 जनाको मृत्यु भएको पुष्टि भएपछि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली हाल सल्यानको दारमा पुगेको छ। महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दका अनुसार संक्रमण 7 प्रदेशमा देखिएको छ। पछिल्लो समय लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै संक्रमण पुष्टि भएको छ। त्यस्तै कडाली, सुदूरपश्चिम र गण्डकी लगायत प्रदेशमा पनि संक्रमण पुष्टि भएको छ। वर्षायाम र त्यसपछिको समयमा घाँसपात तथा झाडीमा काम गर्ने क्रम बढ्ने भएकाले स्क्रब टाइफस पनि बढेको बताइएको छ। स्क्रब टाइफसको जोखिम बढ्दो शीर्षकमा आजको पत्र दैनिकमा यो खबर छ।
2: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
3: माडीवासीहरूका लागि खुसीको खबर।
4: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9820235212।
5: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी साथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9842211343 र 9814829230।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
5: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855563938 र 9855565542।
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
5: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
2: घडेरीका विशेषताहरू:
5: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर
9: रोजेर र काटेर लिन मिल्ने।

0: सन्तपुरमा रहेका नापी मालपोत र उडा कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
1: जग्गा धनी सिधा सम्पर्क 9871-88-254 र 9856-90-042।
2: भए विस्थापित अझै होल्डिङ सेन्टर र आफन्तको आश्रयमा छन्। सरकारले घर भाडाका लागि मासिक 15,000 दिने तयारी गरे पनि स्थायी आवास निर्माणमा थप समय लाग्ने देखिएको छ।
3: नेपाल प्रहरीले बडा दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै चाड पर्व विशेष सुरक्षा योजना ल्याएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले विशेष सुरक्षा योजना अगाडि सारेको हो। चाड पर्वका बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित मर्यादित र सुव्यवस्थित वातावरण बनाउन जिल्लाभर 3,506 जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले बताएका छन्।
2: विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षामा देखिएको नीतिगत अनियमिततालाई चिर्दै जनगुनासो सम्बोधनमा शिक्षा तथा खेलकुद मन्त्रालयले उल्लेख्य प्रगति हासिल गरेको छ। सरकार गठन भएको पछिल्लो 6 महिनामा मन्त्रालयले सार्वजनिक सेवा प्रभागमा सुधारका साथै नीतिगत तथा प्रणालीगत परिवर्तन समेत गरेको छ।
3: सर्वसाधारणले मालपोत कार्यालयबाट शास्ति पाएका गुनासा त धेरै सुनिन्छन्, तर चार पटकसम्म मुलुकको प्रधानमन्त्री भइसकेका व्यक्तिले व्यक्तिको जग्गा समेत कागजात गायब हुँदा र ठेगाना नै बदलिँदा भन्दा धेरैलाई पत्यार लाउन गाह्रो हुन सक्छ। यो कुनै कथा नभएर पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको परिवारले भोगेको वास्तविकता हो। उहाँको जग्गा मालपोतबाटै गायब भएको छ।
2: सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्ने वैदेशिक श्रमिकको संख्या अत्यन्त कम रहेको छ। कोषका अनुसार अहिले बढीमा 13% मात्र नियमित योगदान गर्दै आएका छन्। वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिनु पूर्व कोषको योजनामा आबद्ध हुनुपर्ने बाध्यकारी व्यवस्था छ।
3: उत्तर दक्षिण जोड्ने प्रमुख व्यापारिक मार्ग काली गण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क खण्डका 46 स्थानमध्ये अधिकांश स्थानको यातायात सञ्चालनमा ल्याइएको छ।
2: नेपाल उद्योग वाणिज्य महासंघले उत्पादन लगानी र रोजगारी प्रवर्धनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आफ्ना सुझाव पेश गरेको छ। प्रतिवेदनमा कानूनी कार्यविधिगत तथा प्रशासनिक व्यवस्थामा सुधार गर्न 28 विभिन्न ऐन कानूनमा समसामयिक परिमार्जन थप तथा अध्यावधिक गर्नुपर्ने महासंघको सुझाव छ।
4: पूर्वको मेची पश्चिमको महाकाली।
5: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
6: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
7: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
8: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
7: ग्रुप राइटर नरेश महतो, गीता महतो।
9: सम्पर्क 97625-73089, 98074-46182 र 98491-95225।

0: गाउँमा
1: शहरमा प्रदर्शन भएको छ। मतदाता सूचीको विशेष गहन पुनरीक्षण अभियान रोक्नुपर्ने माग समेत प्रदर्शनकारीले अघि सारेका छन्। बीबीसी हिन्दीका अनुसार दिल्ली, मुम्बई र अन्य शहरमा प्रदर्शनका लागि विद्यार्थी संगठन, आम आदमी पार्टी, सामाजिक संगठन तथा कक्रोच जनता पार्टी सीजेपीले आह्वान गरेका थिए।
0: अब खेल र खेलाडीका प्रसंग। कुस्तीमा नेपालको निरीह प्रदर्शन गरेको छ भने जुडोको खराब प्रदर्शन यथावत रहेको छ। त्यसै गरी खराब प्रदर्शन सहित बाहिरिएको छ टेक्वान्दोको टोली। आजका पत्र पत्रिकामा खबर छन्।
1: अब विचार तथा विश्लेषण। उठ्ने आशामा त्रिशुले सभ्यता शीर्षकमा कुलचन्द्र वाग्लेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। भौतिक विकासमा तीव्र प्रतिस्पर्धा गर्ने मुलुक पर्यावरण प्रदूषणको पनि ठूलो हिस्सेदार हुन्। हामीसँग जोडिएको चीनले झण्डै 29% र भारतले करिब 9% हिस्सा विश्व प्रदूषणमा थपेको आँकडा छ। बाँकी विश्वका अरू मुलुकको हैसियत अनुसार हिस्सा छ। प्रधानमन्त्री बालेन्द्र शाहले लेहेन्दे बाढीको एक महिनापछि असोज 9 गते संयुक्त राष्ट्र संघको महासभामा व्यक्त गर्नुभएको मन्तव्यले पनि जलवायु न्यायको चित्र देखाएको छ।
0: हवस् त, काठमाडौँमा रेडियो एनआर 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: हजुरको बिदा सकिन थालिसक्यो, तर घर कोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
3: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
4: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
5: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
7: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइ सराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
8: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5369-53, 98-550-77-061 र 98-550-77-53।
9: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 056-493-440, 493-580 र 98-550-26-440।
10: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 17 गते शनिबार, सन् 2026 अक्टोबर 3 तारिक, असोज कृष्ण पक्षको सप्तमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढीका कारण ठप्प रहेको गल्छी बेत्रावती सडकमा यातायात सञ्चालन, सडक सञ्जाल पुनर्निर्माणमा बेलीब्रिज अभाव, झण्डै 60 बेलीब्रिज आवश्यक पर्ने अनुमान।
0: काङ्ग्रेसमा पदाधिकारी संख्या बढाउने तयारी, कार्य समितिमा नव युवाको आकांक्षा, महाधिवेशनमा 77 प्रतिनिधि सहभागी हुने।
1: चाड पर्वको मुखैमा महँगी बढ्दा उपभोक्ता मारमा आपूर्ति व्यवस्थापन र मूल्य वृद्धि नियन्त्रण गर्न माग।
4: सरकारले तलब सेवा सुविधा बढाउनु भन्दा पनि महँगीलाई नियन्त्रण गरेबाट सबै वर्गको लागि सहज हुन्थ्यो।
0: अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाई, हिजोदेखि नयाँ नियम लागू, नेपाली विद्यार्थी समेत प्रभावित हुने।
1: र भुटानको राष्ट्रिय क्रिकेट टोली 4 अभ्यास खेलमा पराजित, एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै।
3: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: सम्पर्क गर्नुहोस्।
1: थप जानकारी को लागि 98513145131 वा व्हाट्सएप र वाइबर नम्बर 98023555678 मा सम्पर्क गर्नुहोस्।
0: एनआईसी एशिया क्यापिटल।
2: काया कैरनमा अब खबरको सिलसिला। भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण लगभग महिना दिनदेखि ठप्प रहेको गल्छी बेत्रावती सडक खण्डमा पुनः यातायात सञ्चालनमा आएको छ। यो सडक खण्डमा ट्र्याक खोल्ने कार्य सम्पन्न भएसँगै हिजोदेखि यातायात सञ्चालनमा आएका हुन्। गल्छी त्रिशुली मैलुङ स्याप्रुबेसी रसुवागढी सडक योजनाका प्रमुख इन्जिनियर कृष्णनाथ ओझाले यातायात सञ्चालनमा आएसँगै सडक सञ्जालबाट विच्छेद भएको रसुवा जिल्ला पुनः जोडिएको र नागरिकको आवाज जाबल समेत सुरु भएको जानकारी दिनुभयो। यातायात पुनः सञ्चालनमा आएसँगै यस क्षेत्रका बासिन्दा र यात्रुहरूलाई ठूलो राहत पुगेको उहाँले बताउनुभयो। चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढी जोड्ने यो सडक खण्ड दशैंको मुखमा खुल्दा स्थानीय बासिन्दा तथा व्यापारीहरूले ठूलो राहत महसुस गरेका छन्। बाढीका कारण सडक संरचनामा क्षति पुगेपछि रसुवा आवतजावत प्रभावित हुँदै आएको थियो। ट्र्याक खुलेसँगै यातायात सञ्चालन सहज हुने र बेलीब्रिज जडानपछि सडक मार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। ट्र्याक खुलेर यातायात सञ्चालनमा आए पनि सडकको ग्रेड मिलाउने र ग्राभेल हाल्ने प्राविधिक कामहरू बाँकी रहेको इन्जिनियर ओझाले बताउनुभयो। उहाँका अनुसार यो क्षेत्रमा बेलीब्रिज जडानलाई समेत तीव्रता दिएको छ। सडक मार्ग खुला भएसँगै बाढीले बगाएका पुलहरूको ठाउँमा आपतकालीन बेलीब्रिज जडानको प्रक्रिया समेत सँगसँगै अघि बढाइएको छ। नुवाकोटतर्फ बेलीब्रिज निर्माणका लागि जग तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिजका सामान जडान गर्ने अन्तिम तयारी सुरु गरिएको खबर आजको गोर्खापत्रले लेखेको छ। यस्तै बाढीले ध्वस्त बनाएको सडक सञ्जाल पुनर्स्थापना गर्न बेलीब्रिज अभाव भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। पुल बगाएका क्षेत्रमा 60 बेलीब्रिज आवश्यक पर्ने भए पनि सडक विभागसँग 8 र नेपालीसँग एउटा गरी 9 बेलीब्रिज मात्र उपलब्ध छन्। धुन्चे र पश्चिम रसुवातर्फ सडक सम्पर्क पुनर्स्थापित गर्ने काम अघि बढे पनि स्याप्रुबेसीभन्दा माथि रसुवागढी र टिमुरे नाकासम्म तत्कालै केन्द्रीय सडक सञ्जाल जोडिने अवस्था छैन। बाढीले क्षति पुर्याएको यस क्षेत्रमा सडक संरचना पुननिर्माणसँगै पुलको अभाव मुख्य चुनौती बनेको छ। सरकारी अधिकारीहरूका अनुसार स्याप्रुबेसी बाहेक टिमुरेको चिनिया नाकासम्म पुग्न 6 ठाउँमा पुल राख्नु देखिएको छ। बाढीले त्यो खण्डमा भएको 6 पुल बगाएको छ। त्यसअनुसार टिमुरे नाकासम्म सडक खुलाउन नयाँ ट्र्याक निर्माणसँगै मितेरी रोङ्गा रोङ्गा चिलिमे फेलुङ कुलुङ र घट्टे खोलामा पुल राख्नुपर्ने हुन्छ। अहिले स्याप्रुबेसीमा जडान गर्न मिल्ने 73 बेलीब्रिज छ। बाँकी भने लम्बाइ अनुसारको बेलीब्रिज नभएको सडक विभागले जनाएको छ। केही समय अघि विदेशी दाताले नेपाललाई बेलीब्रिज अनुदान दिने प्रतिबद्धता जनाएका थिए। तर अहिलेसम्म भारतले 1 र चीनबाट 2 मात्र बेलीब्रिज प्राप्त भएका छन्। ती बाहेक थप बेलीब्रिज आइ नपुगेकाले बाढीले क्षति पुर्याएको सडक पुनः सञ्चालनमा चुनौती देखिएको छ।
3: संघीय संसदको चालु अधिवेशन अन्त्य गरिएको छ। नेपालको संविधानको धारा 93(2) बमोजिम मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चालु अधिवेशन गैरातीदेखि अन्त्य गर्नुभएको हो। चालु अधिवेशन संसदका दुवै सदनबाट 12 विधेयक पारित र 11 प्रमाणीकरण गरी अन्त्य भएको छ। अधिवेशन अवधिमा संघीय संसदको संयुक्त बैठक 2 बसेको छ। सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेशका लागि संयुक्त बैठक बसेका हुन्। अधिवेशन अवधिभर सम्बन्धित मन्त्रीहरूसँग 13 प्रश्नोत्तर कार्यक्रम भएका छन्। यसैबीच बिजनेस अभावका बीच राष्ट्रिय सभाको 21 अधिवेशनमा 3 विधेयक 4 अध्यादेश र अध्यादेशलाई प्रतिस्थापन गर्ने 6 विधेयक पारित भएका छन्। अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त हिजोको बैठकमा वाचन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशनमा बिजनेस अभावका कारण नियमित बैठक सञ्चालन गर्न नसकिएको बताउनुभयो।
2: नेपाली काङ्ग्रेसले केन्द्रीय कार्यसमितिमा पदाधिकारी संख्या अझै बढाउने भएको छ। 15 महाधिवेशनको पूर्व सन्ध्यामा काङ्ग्रेसले पदाधिकारी संख्या थप्ने तयारी गरेको हो। काङ्ग्रेसमा पहिले पदाधिकारीको संख्या 14 रहेकोमा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपिएको थियो। अहिले फेरि पदाधिकारी थप्ने तयारीमा काङ्ग्रेस लागेको हो। कुन पदमा कति थप्ने टुङ्गो भने काङ्ग्रेसले लगाइसकेको छैन। नेतृत्वमा आकांक्षीको दबाव बढेकाले पदाधिकारीको संख्या बढाउने तयारी भइरहेको काङ्ग्रेसका एक पदाधिकारीले बताएका छन्। यो पटक 35 वर्ष मुनिका युवाको ठूलो संख्या प्रवेश भएको छ। उनीहरूलाई समेत पदाधिकारीमा ल्याउनु पर्ने दबाव छ, ती पदाधिकारीले भनेका छन्। अर्कातर्फ महिलालाई समेत माथि लानुपर्ने दबाव छ, खुला सहमहामन्त्री हुनुपर्ने माग पनि छ। यस विषयमा आज पार्टीले निर्णय गर्ने ती पदाधिकारीले बताएका छन्। काङ्ग्रेसले केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 सदस्य निर्वाचित हुने गरी आरक्षणको व्यवस्था गरेको छ। त्यसमा प्रतिस्पर्धा गर्ने घोषणा नवे युवाहरूले गरिरहेका छन्। महाधिवेशन प्रतिनिधि 21 वर्षका उमङ्ग लोहनी भन्नुहुन्छ, नेतृत्व तहमा युवाको प्रवेशले काङ्ग्रेस आधुनिक र गतिशील दलमा रूपान्तरण हुने विश्वास छ। महाधिवेशनले विचार संगठन र कार्यक्रम प्रष्ट नीति बनाउनुपर्छ। यस्तै अर्की महाधिवेशन प्रतिनिधि 22 वर्षीय रुबिसी टौलाको भनाइमा काङ्ग्रेसमा युवा पुस्ताको प्रतिनिधित्व एकाएक बन्नुमा नवे युवा विद्रोह नै मूल कारण हो। महाधिवेशनले सबल नेतृत्व छान्न सके काङ्ग्रेसको रूपान्तरण आवश्यक हुन्छ। यो खबर आजको कान्तिपुरले छापेको छ। यस्तै आजको नयाँ पत्रिकाले काङ्ग्रेसको 15 महाधिवेशनमा अहिलेसम्मकै धेरै अर्थात 7,700 प्रतिनिधि सहभागी हुने खबर छापेको छ। संविधान र पार्टी विधान अनुसार 33% न्यूनतम महिला प्रतिनिधि सुनिश्चित गरिएको छ। यसबाहेक खुलासहित अरू क्षेत्रबाट पनि प्रतिनिधित्व हुने भएकाले महिलाको संख्या अझै बढ्न सक्ने काङ्ग्रेसले जनाएको छ। महाधिवेशन काठमाडौँको खुला मञ्चमा भोलिदेखि सुरु हुँदैछ। काङ्ग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सबैतिरबाट प्रतिनिधि चयन भइसकेका छन्। सभापतिले 75 जना प्रतिनिधि मनोनित गर्न सक्ने संवैधानिक व्यवस्था छ। मूलधारमा आउन बाँकी साथीहरूलाई सभापतिले मनोनित गर्नुहुनेछ। 75 जना मनोनित गर्ने संवैधानिक वैधानिक व्यवस्था छ। चालिसेले भन्नुभयो, काङ्ग्रेस नेताहरूका अनुसार प्रतिनिधिहरूको काठमाडौँ आउने क्रम सुरु भएको छ। काया कैरनमा महँगी बारे उपभोक्ताको अनुभव सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईको सपनाले महत्व राख्दछ।
5: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
4: विशेषताहरू:
5: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
4: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
5: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
5: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानु भई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो, तर
8: तर के डियर,
7: आजै गएर कहाँ बस्ने हो र?
8: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
9: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै जमिनबाट निर्माण हुने रिङ, पोल पिल्लर, रेलिङ, भेन्टिलेसन, सिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
10: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451-75518 र 98027-75518।
11: तपाईँ उत्कृष्ट, तपाईँको विचारलाई, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर,
12: त्यसैले विचार गर्नुहोस्। जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै।
13: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस ऱ्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
14: प्रोप्राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 98550-83852, 98453-72852 र 98065-68852।
2: आवश्यक पर्ने अनुमान: काङ्ग्रेसमा पदाधिकारी संख्या बढाउने तयारी, कार्य समितिमा नव युवाको आकांक्षा, महाधिवेशनमा 7,700 प्रतिनिधि सहभागी हुने लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। यसपालि पनि चाडपर्वको मुखैमा खाद्यान्नदेखि तरकारीको भाव आकाशिएको छ। सरकारले कालो बजारी र मनपरी हुने मूल्यवृद्धि नियन्त्रण, नियमन र अनुगमन गरिरहेको, बजार सहज र स्थिर रहेको दावी गर्दै आएको छ। तर बजारको अवस्था भने निकै फरक छ। आपूर्ति व्यवस्थापन सिन्डिकेट र कालोबजारीमाथि कारवाही गर्नुको सट्टा हरेक वर्ष अनुगमन गर्दैछौँ भन्ने सरकारी जवाब अब उपभोक्ताका लागि पुरानै लाग्न थालेको छ। बजारको महँगीले कस्तो असर पारेको छ र सरकारलाई के सुझाव छ भनेर साथी महेश गेवालीले काठमाडौँ किर्तिपुर बल्खुको तरकारी बजारमा भेटिएका केही उपभोक्तालाई सोध्नु भएको छ।
15: केशव शर्मा घिमिरे कृतिपुर बजार भाउ, यो चाडपर्व भएर हो कि बाटोको कारणले हो कि महँगो छ? सब्जीहरू पनि महँगो लाग्यो मलाई, त्यहाँ थोरै थोरै किनेको छ मात्र मैले, महँगो चाहिँ महँगो छ। के अनुमान लाग्छ भने पहिलाको हामीले 5 किलो किन्ने कुरा अहिले 3-3.5 किलो मात्र आउँछ भनेको त्यस्तो महँगो छ। आयर्जन यथावत छ, बढाएको छैन, अब सरकारले बढाउने भन्ने खालको भनिरहेछ होइन। अब म एउटा शिक्षक हो, त्यसकारण सरकारले तलब सेवा सुविधा बढाउनु भन्दा पनि महँगीलाई नियन्त्रण गरे पार सबै वर्गको लागि सहज हुन्थ्यो।
16: महाजन कृतिपुरबाट आएको, प्याज 20 किलो, आलु 10 किलो है, भाउ त अब महँगो भयो, अब 60 रुपियाँले पहिले लाने है, अब 100 रुपियाँ भयो, सबै महँगो भयो। सबभन्दा चामल भन्दा तरकारी धेरै जान्छ घरमा, सबै किनेर खानुपर्छ होइन। सिन्नी पनि 120 लिइसक्यो, 5-6 हजार लगेको, आज त 6-7 हजार खर्चै भइसक्यो।
17: कुमार खड्का, कलङ्की, काठमाडौँ नगरपालिका, वडा नम्बर 14। भाउ त मैले चाहिँ सरदरमा अति नै बढेको देखेको छु, 300 रुपियाँले पाइने प्रबल अहिले 600 रुपियाँ लियो। विभिन्न किसिमको बाना हुन्छ, त्यो बाहनाको आधारमा भाउ बढ्छ, त्यो भाउ बढ्ने भनेर हामी सर्वसाधारणको लागि हो। हाम्रो नेपालमा नेपालको जमिनहरूमा उत्पादन गर्नलाई किसानलाई रात दिनु पर्यो, समयमा कृषि गर्नलाई मलहरू उत्पादन गर्नु पर्यो।
18: मेरो नाम किरण हो, धोबीघाट। महँगो चाहिँ एक्सेस महँगो छ, एउटामा 150 फरक छ किलोमा, सबैमा 100-100 रुपियाँ, 150 रुपियाँ बढी छ हरेक सामानमा। खाने कुरा खानै पर्यो, त्यसो त सरकारले आफै विचार गर्नुपर्छ, मान्छे यति महँगीमा कसरी खान सकिन्छ? हुनेले त ल खायो होइन, नहुनेले कसरी खाने? नहुनेले त
19: राम विष्ट, मेरो घर नै खाप। मूल्य त अथा पहिलाको भन्दा चाहिँ अलिक महँगै हो सर, वास्तवमै भन्नुपर्दा अब चिनीहरू भनौँ, अब चिनी त अहिले म बसेको साइडतिर त अहिले ठप्प नै छ, त्यो 10-15 रुपियाँ चाहिँ अलि एभरेज चाहिँ अलिक महँगै भयो जस्तो लाग्यो। पाए अनुसार पनि राम्रो, अलिकति कस्ट महँगो भए पनि अलिक राम्रै पाएको भए हुन्थ्यो। सरकारलाई चाहिँ के भन्छु भने राम्रो सुलभ र स्वच्छ तरकारीहरू पाओस् भन्ने मेरो चाहिँ यही चाहना छ।
20: सनकुमारी पराजुली कीर्तिपुर, महँगो छ, खाइसाध्य छैन, भाडामा बस्ने हो, घिरमलो बढिया छ, काउली बढिया, करेला छ सबै बढिया, 50 रुपियाँ बढी छ किलोमा। हामीलाई त मिलाएर दिए, सस्तो दिए, भाडामा बस्नेलाई किन्नेलाई त्यही हो सजिलो फाइदा।
21: दीपक सुवेदी कुसुन्ती, किलोको 100 रुपियाँ बढ्ने तरकारी हो, अहिले 200 रुपियाँ भएको रहेछ। सबै सामानको मूल्य कम्पेरेटिभली माथि नै देखियो, 15 दिन अगाडिको मूल्य र आजको मूल्यमा धेरै फरक छ, बढेको छ। अलिकति 15-20 दिन अगाडिसम्मको मूल्य हिसाब गऱ्यो भने डेढीको फरक पर्थ्यो। उदाहरणको लागि गोलभेडा, मैले गोलभेडा 40-50 रुपियाँ किलोमा किनिराखेको अवस्था हो र आज 125 रुपियाँ किलोमा गोलभेडा किने। दसैँ तिहारको चाडमा यो कुराहरूले अझै बढी मारमा पर्ने हुँदा ग्राहकहरूलाई आपूर्ति व्यवस्थालाई सहज गरिदिएपछि मागलाई त्यसै पनि हुन्छ भन्ने हाम्रो ठम्याइ छ, त्यो हिसाबले हेरिदिनु पर्यो भन्ने हाम्रो अनुरोध छ।
2: बढ्दो महँगी बारे उपभोक्ताको अनुभव सँगै फेरि खबरको सिलसिला। अब सरकारले सिधा सरकारीमै सचिव नियुक्त गर्न सक्ने भएको छ। संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकमा कर्मचारी तन्त्रमा करारबाट नियुक्त हुने व्यवस्था गरिएको छ। कतिपयले यो व्यवस्थाले सार्वजनिक प्रशासन बिथुलिन सक्ने आशंका गरिरहेका छन्। विज्ञहरूले यो प्रावधानलाई छड्के प्रवेशको नाम दिएका छन्। पूर्व मुख्य सचिव विमल कोइरालाले विधेयकमा रहेका धेरै व्यवस्था सकारात्मक हुँदाहुँदै पनि यो छड्के प्रवेशले प्रश्न उब्जाएको बताउनुभयो। उहाँले विशेषज्ञताका नाममा करार वा छड्के प्रवेश गराउँदा लोक सेवा आयोग मार्फत नै गराउनु पर्ने सुझाव दिनुभएको छ। प्रशासन विज्ञ काशीराज दाहालले पनि छड्के प्रवेशले सार्वजनिक प्रशासन बिथुलिने सम्भावना उल्याउनु भएको छ। उहाँले भन्नुभयो, कार्यकारी निर्णय गर्ने पदमा सिधा छड्के वा करारमा मानिस ल्याउने व्यवस्थाले निजामती सेवाको स्थापित मर्यादा क्रम र योग्यता प्रणालीमा असर पुर्याई सार्वजनिक प्रशासन बिथुलिने हो कि भन्ने आशंका समेत जन्माएको। प्रशासनिक अदालतका पूर्व अध्यक्ष समेत भइसकेका दाहालका अनुसार सरकारले आफू अनुकूलका कर्मचारी राख्ने व्यवस्था कतिपय देशमा छ, तर लोकतान्त्रिक देशमा करारमा नियुक्त गर्ने व्यवस्थालाई त्यति उपयुक्त मानिँदैन, तर वर्तमान सरकारले यो अभ्यास थालिसकेको छ। विधेयकमा प्रस्ताव गरिएको पेन्सन सम्बन्धी व्यवस्थाले कर्मचारी तन्त्रमा हलचल ल्याएको छ। पेन्सन प्रयोजनका लागि अधिकतम 30 वर्षको सेवा अवधि मात्र गणना हुनेछ। जम्मा सेवा वर्ष 30 वर्ष नमाग्ने गरी र अन्तिम तलब रकमलाई गुणा गरी 50 भाग गर्दा आउने रकम आजीवन पेन्सनको रूपमा दिइनेछ। छड्के प्रवेशले समानान्तर सत्ताको त्रास शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
3: खर्सेनी कृषि बजेटको आधाभन्दा बढी हिस्सा रासायनिक मलको अनुदानमा खर्च भइरहे पनि किसानले मागे जति मल पाउन सकिरहेका छैनन्। कृषि वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 82-83 सबैभन्दा धेरै 5,38,436 टन मल आयात भएको छ। तर किसानले मल बिनै असारे रोपाई सकेका छन्। अहिले धान गोलमेड गर्ने समयमा पनि किसानले मागे जति युरिया नपाएको गुनासो छ। कृषि सचिव डाक्टर राजेन्द्र मिश्रले वर्षेनी बजेट वृद्धि गरेर आयातको परिणाम बढाउने काम भइरहेको बताउनुभयो। उहाँले कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा गएको आर्थिक वर्षमा सबैभन्दा धेरै मल ल्याउँदा अनुदान बापत पनि ठूलो रकम खर्च भएको जानकारी दिनुभयो। महालेखा परीक्षकको कार्यालयका अनुसार रासायनिक मलतर्फको अनुदान वर्षेनी बढिरहेको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञहरू सम्मिलित कार्यदल गठन भएको हो। नेपालमा रासायनिक मल उत्पादन सुरु भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानून तथा नीतिगत व्यवस्था र आवश्यक संरचनागत संरचनाबारे कार्यदलले अध्ययन गर्नेछ। रासायनिक मलमा वर्षेनी बढ्दै अनुदान तर किसानलाई पाउन सधैँ सकस शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: हेलो
1: हेलो बुढी, के छ खबर?
0: ठिकै छ, चलेकै छ।
1: ल भिडियो अन गर त, तलाई हेरौँ।
0: भिडियो अनै छ त, देख्नु भएन र?
1: खै देखिन त, मैले त नेट स्लो भयो कि क्या हो?
0: माडीको नेट यस्तै त हो नि।
1: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
22: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
23: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86।
24: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइललाई। टेकमाइललाई
25: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
26: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
27: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
28: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
27: ग्रुप राइटर नरेश महतो, गीता महतो।
29: सम्पर्क 97-625-73-89, 98-074-46-182 र 98-491-95-225।
2: देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। छिमेकी निश्चित भौतिक भूगोलभित्र जोडिएका घरहरूको समूह वा घर नजिक बस्ने मानिसको झुण्ड मात्र होइन, भौगोलिक निकटता एउटा आधार हो, तर मुख्य कुरा यसले नेपाली सन्दर्भमा विशिष्ट सांस्कृतिक अर्थ राख्छ। यो एउटा साझा सामाजिक र सांस्कृतिक धरातल हो। यसले पारस्परिक सहयोग, विश्वास र सामाजिक उत्तरदायित्व सहितको सम्बन्धलाई समेट्छ। यस्तो सामाजिक दायित्व र पारस्परिक सहयोग र विश्वासलाई छिमेकी धर्म समेत भनिन्छ। यसर्थ समाज शास्त्रीय दृष्टिकोणबाट हेर्दा छिमेकीपन कुनै भौतिक संरचना नभई मानिस बीचको भावनात्मक सम्बन्ध, आपसी विश्वास र संवेदनशील सहकारीबाट निर्माण भएको साझा अवधारणा हो। घर नजिकैको अर्को घर हुनु मात्र छिमेक होइन, दुःख सुख र मर्दा पर्दा बिना शर्त सहयोगका हात बढाउने, एक अर्कामाथि भरोसा राख्ने र सामूहिक भावनाले जोडिएका मानिसको साझा जीवन्त अभिव्यक्ति नै छिमेकीपन हो। छिमेकीपन एउटा सामाजिक सांस्कृतिक अवधारणा भएका कारण सामाजिक सांस्कृतिक परिवर्तनसँगै छिमेकीपन पनि निरन्तर परिवर्तन भइरहेको हुन्छ। हिजोको छिमेकीपन भावनात्मक र संवेदनात्मक रूपमा मानिसलाई जोड्ने माध्यम थियो। त्यो गुमाउनु भनेको ठूलो सामाजिक पुँजी, सांस्कृतिक पुँजी र प्रतीकात्मक पुँजी गुमाउनु पनि हो। जुन समाज वा छिमेकमा सामाजिक पुँजी कमजोर हुन्छ, त्यो समाज पनि कमजोर हुँदै जान्छ। नयाँ मानिस आएका छन्, परिवारको स्वरूप बदलिएको छ, उत्पादन र उपभोग बजारमुखी भएको छ, राज्यको भूमिका बढेको छ र प्रविधिले सम्बन्धको स्वरूप परिवर्तन गरेको छ। यस्तो अवस्थामा पुरानो छिमेकीपनको नक्कल गरेर मात्र समाधान निस्किँदैन। हामीले नयाँ परिस्थितिमा नयाँ छिमेकीपन निर्माण गर्नुपर्छ। सहरमा हराउँदै छिमेकीपन शीर्षकको खबर आजको नयाँ पत्रिकामा मानव शास्त्री सुरेश ढकालको लेख छापिएको छ।
2: अब विदेशको खबर। अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसा सम्बन्धी नियम कडा बनाएको छ। नयाँ व्यवस्था अक्टोबर 2 अर्थात् हिजोदेखि लागू भएको छ। यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थी समेत प्रभावित हुने देखिएको छ। नयाँ नियमअनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामा बाहेक अस्ट्रेलिया भित्रैबाट पनि भिसा आवेदन दिन पाउने छैनन्। नयाँ व्यवस्थाले भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्ने अभ्यासलाई समेत प्रभावित गरेको छ। अहिलेको कोर्स पुरा हुन अझै 12 महिनाभन्दा धेरै समय लाग्ने अवस्थामा पनि अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाइने छैन। कोर्स पुरा हुन 12 महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा मात्रै अस्ट्रेलियाभित्रैबाट आवेदन दिन सक्नेछन्। नयाँ व्यवस्थाले प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट आवेदन दिनुपर्नेछ। यो नियम विद्यावारिधि अध्ययनरत विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका लागि लागू नहुने खबरमा उल्लेख छ।
3: अब केही खेल खबर। नेपालमा अभ्यास खेल खेल्न आएको भुटानको राष्ट्रिय क्रिकेट टोली 4 अभ्यास खेलमा पराजित भएको छ। टोलीले पोखरामा नेपाल क्रिकेट सङ्घ क्यान 11 र गण्डकी प्रदेशको टोलीसँग समान 2-2 खेल खेलेको थियो। पोखरा रङ्गशालामा हिजो क्यान 11सँग भएको टी20 अभ्यास खेलमा भुटानको टोली 104 रनको फराकिलो अन्तरले पराजित भएको हो। यससँगै नेपाल भ्रमणमा आएको भुटान 4 अभ्यास खेलमा पराजित भयो। अन्तिम खेलमा जितका लागि 177 रनको लक्ष्य पछ्याएको भुटानको टोली 17 ओभर 3 बलमा 72 रनमै अल आउट भयो। क्यान 11का विपिन शर्माले 4 ओभरमा 19 रन खर्चेर 5 विकेट लिएका थिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यान 11ले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 176 रन बनाएको थियो। यसअघिको खेलमा पनि क्यान 11ले भुटानलाई 13 रनले हराएको थियो। त्यस्तै गण्डकी प्रदेशसँगको 2 खेलमा पनि टोली पराजित भएको थियो। आइसिसी पुरुष टी20 विश्वकप एसिया सब रिजनल क्वालिफायर एको तयारीका लागि भुटानको टोली पोखरा आएको हो। खेलकै अर्को खबरमा, जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तान खेल्दैछन्। यो खेल निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा नेपाली समयअनुसार बिहान 11:45 सुरु हुनेछ। यसअघि बिहिबार भएको दोस्रो सेमी फाइनलमा पाकिस्तानले बङ्गलादेशलाई 6 विकेट र भारतले श्रीलङ्कालाई पहिलो सेमी फाइनलमा 124 रनले हराउँदै फाइनलमा पुगेका हुन्। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्तिबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ। यस्तै सेमी फाइनलमा पराजित भएका बङ्गलादेश र श्रीलङ्काले पनि कास्य पदकका लागि अहिले खेलिरहेका छन्। टस जितेर श्रीलङ्काले पहिला ब्याटिङ गरिरहेको छ। उसले ताजा अवस्थामा 9 ओभरको खेल सकिँदा 4 विकेट गुमाएर 41 रन बनाएको छ। नेपाल एसियाली खेलकुदको क्वार्टर फाइनलमा पुगे पनि श्रीलङ्कासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। धादिङ सदरमुकाम धादिङ बेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्के खोलाको पक्की पुल बाढीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परेवाटार मास्टार सडक आज 5 घण्टा बन्द हुने भएको छ। सडक मरम्मत सम्मारको काम गर्नुपर्ने भएकाले आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सडक खण्ड भएर सञ्चालन हुने सबै गाडीको आवागमन पूर्ण रूपमा बन्द रहने धादिङ प्रशासनले जनाएको छ।
3: गैराती लमजुङ तनहु सहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। लमजुङको फलेनी वर्षा मापन केन्द्रमा पछिल्लो 12 घण्टामा 80 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै चितवनको कालीखोला त्रिशुली जलमापन केन्द्रमा पनि 45.4 मिलिमिटर वर्षा मापन भएको छ। कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परेको हो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिमको हिमाली र पहाडी 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराईका 1-2 ठाउँमा क्षेत्रमा मध्यम सम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल्प पौडेल गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भएका छन्।
3: गएको 14 गते बुधबार एका बिहानै चुडिएर दोधराको झोलुङ्गे पुल क्षेत्रमा प्राविधिक टोलीले स्थलगत अनुगमन थालेको छ। भौतिक तथा पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको प्राविधिक टोलीले हिजो स्थलगत निरीक्षण गरेको हो।
2: विशेष आर्थिक क्षेत्र सेजमा स्थापना भएका उद्योगबाट 7 वर्षमा 4.5 अर्ब रुपियाँ बराबरको सामान निर्यात भएको छ।
3: उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन्द्र शाहलाई 10 बुँदे सुझाव पेश गर्दै कानूनले दिएका सुविधा निर्बाध प्रयोग गर्न पाउनु पर्ने धारणा राखेको छ।
2: काया कैरनमा अब पालो उखानको।
3: जत्रो दौरा उत्रै खल्ती।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
3: भोटेकोशी बाढीका कारण ठप्प रहेको गल्छी बेत्रावती सडकमा यातायात सञ्चालन, सडक सञ्जाल पुनर्निर्माणमा बेलीब्रिज अभाव, झण्डै 60 बेलीब्रिज आवश्यक पर्ने अनुमान।
2: काङ्ग्रेसमा पदाधिकारी संख्या बढाउने तयारी, कार्य समितिमा नवयुवाको आकांक्षा, महाधिवेशनमा 77 सय प्रतिनिधि सहभागी हुने।
3: चाड पर्वको मुखैमा महँगी बढ्दा उपभोक्ता मारमा आपूर्ति व्यवस्थापन र मूल्य वृद्धि नियन्त्रण गर्न माग।
2: अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाई, हिजोदेखि नयाँ नियम लागू, नेपाली विद्यार्थी समेत प्रभावित हुने।
3: र भुटानको राष्ट्रिय क्रिकेट टोली 4 वटै अभ्यास खेलमा पराजित, एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। एमालेको राजनीतिमा फर्कनु भएकी पूर्व राष्ट्रपति भण्डारीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ पूर्व राष्ट्रपति भण्डारी जस्तै देखिने मान्छेले हातमा एउटा पदक बोकेको देखाइएको छ। पदकमा लेखिएको छ एमाले गुटाध्यक्ष। राष्ट्राध्यक्ष गरीमा लेखिएको पिल्लर भत्काएर कुल्चिएको पनि देखाइएको छ। अनि लेखिएको छ के गर्नु, देशको सेवा गरेर दिँदै नमर्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।

0: तपाईँ सुनिरहनु भएको छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: त्यो प्रतिवेदन कहाँ गयो? उहाँहरूलाई चाहिँ कुनै सुशासनको कुनै कुरो चाहिएको, त्यो प्रतिवेदन सार्वजनिक गर्न पर्छ कि पर्दैन, कसले प्रतिवेदन कहाँ गयो, यस्ता कुराहरूले चाहिँ मान्छेले सूक्ष्म रूपमा मूल्याङ्कन गरिरहेको छ हामी प्रतिपक्षले भन्ने कुरा एउटा कुरा होला, तर आम जनताले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको काम क्रियाकलापलाई सूक्ष्म रूपमा मूल्याङ्कन गरिरहेको छ, त्यो अनुभूति भइरहेको छ। हामीले आलेख लेख यो हामीले प्रचार जुन डिजिटल माध्यमहरूबाट पनि साथीहरूको आक्रोशहरू आइरहेको देखिन्छ। यसरी यो आफू पपुलिजमको एउटा नारा लिएर आएका साथीहरूले त्यो ख्यालै नगरिकन जुन अहिले जुन ढङ्गको काम गरिरहेका छन् त्यसले धेरै जनताले चाहिँ धेरै राम्रो ढङ्गबाट हेरिरहेको छैन भन्ने मलाई लाग्छ।
2: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रतिमा गौतमजी नमस्कार।
1: हजुर धन्यवाद तपाईँलाई।
2: तपाईँको जाँदा जाँदै तपाईँको उम्मेदवारी केमा हो? तपाईँ केमा उम्मेदवारी दिँदै हुनुहुन्छ? म त सोध्नै बिर्सेको, अब भोलि नै आइसक्यो महाधिवेशन, तपाईँको दावेदारी केमा छ?
1: हजुर हजुर, मुख्य कुरा त पार्टीको कुरा देशकै कुरा मुख्य कुरा रहन्छ। मेरो उम्मेदवार त छँदैछ, म नेपाली काङ्ग्रेसमा लामो समयदेखि राजनीति गरेर आएको हुँदा म योभन्दा दुई पटक अगाडि केन्द्रीय सदस्य भइसकेको व्यक्ति हो। अब म सहमहामन्त्रीको तयारी गरेर अगाडि बढ्दैछु नेपाली काङ्ग्रेसमा, एउटा चाहिँ सहमहामन्त्रीको क्लस्टरमा सहमहामन्त्री लड्दैछु। सबै देशभरिका साथीहरू, जुन रेडियो सुनिरहनु भएका साथीहरू, नेपाली काङ्ग्रेसका नेता साथीहरू सबैलाई आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, तपाईँको साथ सहयोगको अपेक्षा राखेको छु भन्न चाहन्छु।
2: भने सहमहामन्त्रीमा तपाईँको दावेदारी छ, तपाईँ ब्याक हुनुहुन्न होइन त?
1: एकदमै ब्याक हुन्न, म सहमहामन्त्रीमा स्पिडले अगाडि बढिसके, मेरो उम्मेदवारी कुनै किसिमले ब्याक हुँदैन।
2: र तपाईँलाई बेस्ट अफ लक, थ्याङ्क यू भेरी मच समयका लागि। प्रतिमा गौतम नेपाली कङ्ग्रेस कि नेत्री आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ, यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ, आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
3: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
5: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ, आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293230।
6: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार।
7: होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त उजाउनु त होला नि।
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97453213।
10: हेलो
11: हेलो बुढी, के छ खबर?
10: ठिकै छ, चलेकै छ।
11: ल भिडियो अन गर् त, तलाई हेरौँ।
10: भिडियो अनै छ त, देख्नु भएन र?
11: खै देखिन त मैले, त नेट स्लो भयो क्या हो?
10: माडीको नेट यस्तै त हो नि।
11: के भन्छ यो माटीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
5: सेवा का लागि माडी सम्पर्क 0656 10 40 र 9852 0828 40 साथै 24 घंटा हटलाइन नंबर 01-597-0086
12: सम्बन्ध सधैं भरिलाई साथमै राखौं टेकमाइललाई
13: मौला कालिका अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड बाट
14: 24 घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
15: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
14: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
15: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
14: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
15: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
5: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564-93-738 मोबाइल 98-550-88-002
16: ओहो ल ल ल क्यामेराम्यान खसेछ हेड तेरीका हात खुट्टा दुवै भाचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
17: पर्ख दीपक
16: किन
17: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक अस्पतालमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटेघरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
16: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
18: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घंटा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
13: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
19: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: 93.2 स्वदेश FM
20: ग्लोबल आईएनई बैंक सबैका लागि बैंक
21: पीस होम इन्टरनेट
2: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसकी नेत्री सीता सापकोटा हुनुहुन्छ सीताजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म तपाईँलाई हार्दिक स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
22: हार्दिक नमस्कार तपाईँलाई पनि गुड
2: मर्निङ अब नेपाली बस लाखौं जनताले सुनिरहनु भएको छ 15 महाधिवेशनको पूर्व सन्ध्यामा पनि हुनुहुन्छ भोलिबाट महाधिवेशन उद्घाटन हुँदैछ कतिको उल्लास छ तपाईँको उम्मेदवारी केमा हो नेपाली कंग्रेसमा यतिखेर
22: हजुर पक्कै पनि यो नेपाली काङ्ग्रेसको लागि हाम्रो लागि एउटा इतिहास बोकेको पार्टी हाम्रो धरोहर हाम्रो आस्था हाम्रो निष्ठा यो पार्टीमा प्रवेश यो महाधिवेशनमा प्रवेश गर्दै गर्दा हामी डायस्पोराबाट बाहिरबाट आएका छौँ डायस्पोराबाट यहाँ आउँदै गर्दा विद्यार्थी कालदेखि राजनीति गरेको त्यो उत्साह उमङ्ग र त्यो ऊर्जा अहिले पनि हामीमा मरेको छैन र नेपाली काङ्ग्रेसको महाधिवेशन भनेको हाम्रो लागि पर्व हो यो महापर्वमा हामी प्रवेश गर्दै गर्दा अत्यन्तै उत्साहित छौँ
2: होइन अब बेल्जियमबाट महाधिवेशन प्रतिनिधि भएर आउनुभयो कंग्रेसले विदेशमा भएका नेपालीलाई पनि केन्द्रीय सदस्य बन्न पाइने बताएपछि त्यो विधान संशोधन गरेपछि त तपाईँहरूले त नयाँ ढोका खोलेछ नि त राजनीतिमा होइन अहिले
22: अवश्य पनि यो एउटा स्वागत योग्य हो नेपाली काङ्ग्रेसको इतिहासमा डायस्पोरामा बसेका नेपालीहरूलाई बिपी कोइरालाले भारतबाट सुरुवात गर्नुभएको नेपाली जनसङ्घ समिति अहिले विश्वका लगभग 40-45 वटा देशहरूमा फैलिएको छ त्यसमध्ये बेल्जियमबाट हामी महाधिवेशन महासमिति सदस्य भएर आइरहेका छौँ आउँदै गर्दा जुन पार्टीले विशेष महाधिवेशनबाट विधानमा लिपिबद्ध गरेर हामीको हाम्रो लागि ढोका खोलेको छ त्यसलाई हामीले स्वागत गर्दै र हाम्रो उम्मेदवारहरू पनि हामीले प्रस्तुत गरेका छौँ
2: अब अहिले विदेशमा गएको मान्छे कङ्ग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाइएला बनाउला भनेर सोच्नु भएको थियो जीवनकालमा
22: थिएन विद्यार्थीकालमा राजनीति गरियो पक्कै पनि राजनीतिबाट केही फर्को मारिएला अगाडि बढिएला भन्ने थियो चाहेर नचाहेर रहरले कहरले बाध्यताले अथवा व्यवस्थाले जेसुकै भनौँ आफ्नो आफ्नो परिस्थिति सबैसँग हुन्छन् त्यो बाहिर गइयो बाहिर जाँदै गर्दा धेरै वर्षको त्यहाँको बसाइमा पनि हामीले त्यहाँका जनसङ्घ समितिहरूलाई चलायमान गराएर हामीले सक्रिय भयौँ पार्टीको निष्ठा पार्टीको आदर्शप्रति हामी सदैव सक्रिय रह्यौँ त्यसै सवालमा अहिले विशेष महाधिवेशन हामीले पटक पटक यो मुद्दाहरू उठाइरहेका छौँ हामीले 12 महाधिवेशनदेखि भाग लिएर आएका छौँ पटक पटक हामीले पार्टीमा यो मुद्दा उठाउँदै गर्दा पनि विधानमा संशोधन हुन सकेको थिएन विशेष महाधिवेशनबाट यो संशोधन भइसकेपछि अहिले अत्यन्तै उत्साहित र हर्षित छौँ हामी र एकदमै हाम्रो पनि हिजो द्वन्द्व पीडितदेखि लिएर लामो समयमा लामो आफ्नो जीवनकाल यात्रामा चाहिँ उन साथीहरूले चाहिँ धेरै राजनीति भोटाहरू फटाउनु भएको छ विदेशमा बसेका पनि उहाँहरूले आफ्ना आस्था र निष्ठा कहिले पनि मार्न सक्नुभएको धेरै परिवर्तनहरू भए पनि हाम्रो लागि पार्टीको नेपाली काङ्ग्रेसको चारतारा झण्डा सिम्पल नेपाली काङ्ग्रेसको आदर्श मूल्य र मान्यता नै सर्वमान्य हुन्। यसैलाई आत्मसात गरेर हामी बस्दै गर्दा र यो अहिले ढोका खोल्दै गर्दा हामी अत्यन्तै खुसी छौँ, अत्यन्तै उत्साहित छौँ।
2: बेल्जियममा कस्तो छ नेपाली काङ्ग्रेसको स्थिति? डायस्पोरामा तपाईँहरूले कसरी चाहिँ पार्टीलाई चाहिँ साथ सपोर्ट गरिरहनु भएको छ?
22: अवश्य पनि राम्रो छ। बेल्जियम नेपालभन्दा पनि लगभग तीन गुणा सानो देश हो, सानो देश हो, तथापि पनि त्यहाँ 15,000-16,000 नेपालीहरूको उपस्थिति छ, नेपालीहरू बस्छन् त्यहाँ। बस्दै गर्दा सबैभन्दा अहिले डायस्पोरामा बेल्जियममा मात्रै होइन समग्रमा पनि लोकतान्त्रिक आस्था र मूल्य र मान्यता राख्ने साथीहरू बढी हुनुहुन्छ। बेल्जियममा हाम्रो सङ्गठन अत्यन्तै सक्रिय छ, जसले गर्दा हाम्रो सङ्गठनले अगाडि बढाएका साथीहरू नै एनआरएनमा पनि गैरावासीय नेपाली सङ्घमा पनि उहाँहरूकै प्रतिनिधित्व हुन्छ। जस्तै निवर्तमान गैरावासीय नेपाली सङ्घको बेल्जियमको म पनि अध्यक्ष हुँ, त्यहाँ पनि पार्टीले मलाई प्रस्तुत गरेको थियो। एकदमै नेपालीहरू र विशेष गरी नेपाली काङ्ग्रेसको प्रभुत्व डायस्पोरामा एकदमै राम्रो छ।
2: अब संसारभरि नेपाली कङ्ग्रेसका समर्थकहरू, कार्यकर्ताहरू, शुभेच्छुकहरू पनि छन् होइन व्यापक रूपमा, त्यसो भए?
22: अवश्य अवश्य पनि।
2: अब नेपालमा आउनु भएको छ, नेपाली कङ्ग्रेसको जुन किसिमको हालत हेर्नु भएको छ अहिलेको स्थितिमा, तीनटा चिरामा छ, विभक्त छ नेपाली कङ्ग्रेस अहिले हेर्दाखेरि। शेरबहादुर देउवा पक्षले चाहिँ अलगै महाधिवेशन गर्दैछ, भोलिबाट नयाँ गगन थापा नेतृत्वको महाधिवेशन, आधिकारिक कङ्ग्रेसको महाधिवेशन व्यापक रूपमा हुँदैछ, शेखर कोइरालाहरू नोट अफ डिसेन्ट भएर चाहिँ तटस्थ बस्नु भएको छ, चित्त दुख्दैन, दुःख लाग्दैन कङ्ग्रेस यस्तो हुँदा?
22: दुःख लाग्छ अवश्य पनि। समग्र काङ्ग्रेसलाई जुन एउटा घर हो, मूल घरमा फर्किनु भने सर्वप्रथममा हार्दिक आग्रह गर्न चाहन्छु। आदरणीय अग्रज नेताहरूदेखि लिएर साथीहरू, समकक्षी अग्रज सम्पूर्णलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। तर अहिले के हुन्छ भने हरेक पार्टीमा अथवा विधान, देशको मुलुकको संविधानले देश बाँधेको हुन्छ, विधानले पार्टी बाँधेको हुन्छ, एउटा विधिले घर बाँधेको हुन्छ। पार्टीको विधि विधान प्रक्रिया र पद्धति भन्दा माथि कोही पनि व्यक्ति छैन। हामीले यहाँ नेता हेरेका छैनौँ, नीति हेरेका छौँ, हामीले विचार हेरेका छौँ। विचार र नीतिलाई नेपाली काङ्ग्रेसको जुन विचार र नीति छ, त्यो विचार र नीतिलाई बोक्ने नेतालाई हामीले त्यसको पछाडि लाएर हामी लागेका छौँ। अहिले गगन थापाको नेतृत्वले त्यो नीति र त्यो विचार बोकेको हुनाले हामी यहाँ छौँ, र विशेष महाधिवेशन मार्फत आएको नेतृत्वलाई मान्दिनँ भन्ने छुट कसैलाई पनि छैन। किनभने उहाँहरू नै त्यही अग्रज नेताहरू नै हुनुहुन्छ जसले हिजो विधानमा लिपिबद्ध गरेर विधानको त्यो धारा किन राखिया छ यदि विशेष महाधिवेशनको प्रावधान थिएन भने? विशेष महाधिवेशनको प्रावधान भइसकेपछि त्यो प्रावधानबाट, त्यो प्रक्रियाबाट एकदमै तपाईँको मोर देन 60-70% को उपस्थितिमा चाहिँ महाधिवेशन हुँदै गर्दा, विशेष महाधिवेशन हुँदै गर्दा त्यो नेतृत्वलाई मान्दैन भन्ने छुट कसैले पनि छैन। व्यक्तिगत रूपमा को कहाँ बस्नुभयो, कसले बैठक राख्नुभयो, कहाँ चार तारा झन्डाको दुरुपयोग गर्नुभयो, त्यो उहाँहरूले जान्ने कुरा हो। तर हामीले जहाँ पार्टी छ, जहाँ काङ्ग्रेस छ, जहाँ चार तारा छ, जहाँ रुख छ, हामी त्यही नै हुन्छौँ। सच्चा काङ्ग्रेस, इमान्दार काङ्ग्रेस, निष्ठावान काङ्ग्रेस पार्टीको आधिकारिक लाइनमै हुन्छ र हामी त्यही।
2: तपाईँको विदेश गइसकेका मान्छे पनि किन पार्टी चाहिँ छोड्दैनन्, किन पार्टीमै आबद्ध भइरहन्छन्, यो कस्तो खालको माया हो?
22: अवश्य पनि हामीले जुन विद्यार्थी कालदेखि हामीले सिक्यौँ, जुन एउटा बिपी कोइरालाले परिमार्जन गरेको, बिपी कोइरालाले प्रतिपादन गरेको यो पार्टी, उहाँको विचार र निष्ठा, यति ठुलो लोकतान्त्रिक पार्टी, यति ठुलो इतिहास बोकेको पार्टी जसले नेपाली जनतालाई रैतीबाट जनता बनायो, नेपाली जनताको लागि प्रजातन्त्र प्राप्तिको लागि धेरै शहीदहरू जन्मायो, नेपाली काङ्ग्रेसले लोकतन्त्रदेखि संविधान निर्माणदेखि संविधान कार्यान्वयनदेखि लिएर देशका ठुल्ठुला ऐतिहासिक निर्णयहरू, ऐतिहासिक जुन सफलताहरू प्राप्त गर्यो त्यो नेपाली काङ्ग्रेसको नेतृत्वमा भयो, ऐतिहासिक जनआन्दोलनदेखि लिएर सबै कुराहरू भने, नेपाली काङ्ग्रेस यति ठुलो, यति दूरदर्शी पार्टी हो, यति त्याग गरेको पार्टी हो, यति भटाएको पार्टी हो। यो पार्टीमा साँच्चीकै ठुलो एउटा, सबभन्दा ठुलो एउटा लोकतन्त्र छ। दोस्रो कुरा, यो पार्टीमा बोल्न पाइन्छ, वाक स्वतन्त्रता छ। तेस्रो कुरा, यो पार्टीमा नेतृत्व चयन गर्न पाउँछौँ हामीले स्वतन्त्र रूपमा, र यो यो यो अर्को स्वतन्त्रता छ। त्यस चौथो कुरा, हामी यसमा सबै खालका काम, सबै खालका जेन्डीदेखि लिएर युवादेखि, दलितदेखि, महिलादेखि लिएर, पिछडिएको वर्गदेखि लिएर, अग्रज वृद्धहरूदेखि लिएर सबैलाई समेट्न सक्ने पार्टी हो। त्यस कारणले यति ठुलो अभ्यास भएको पार्टी, यति ठुलो लोकतान्त्रिक पार्टी छोडेर मलाई लाग्छ, म मात्रै होइन, बुझेको काङ्ग्रेस राजनीतिलाई अलिकित नजिकबाट हेरेको कुनै पनि नेपाली नागरिक यही पार्टीमा सामेल हुने चाहिँ अन्त जाँदैन जस्तो लाग्छ।
2: अब अहिले तपाईँको उम्मेदवारी केमा छ यतिखेर?
22: अहिले मेरो उम्मेदवारी बाहिरबाट हामीलाई पदाधिकारीमा छुट छैन, मात्र केन्द्रीय सदस्यमा छ। पाँच महादेशबाट एक एकजना खुला, र त्यसपछि एकजना महिला कोटा छ डायस्पोराबाट, मैले खुलामै दिने विचार थियो, म यो आरक्षण कोटामा पनि आउन मलाई मन थिएन, तथापि पनि हाम्रा अग्रज दाईहरू युरोपबाट, म युरोपबाट छु अहिले, युरोपबाट एकजना मात्रै आउँदै हुनुहुन्छ, आउन पाइन्छ, त्यसै गरी चाहिँ त्यसबाट चाहिँ अग्रज दाईहरू पनि त्यहाँ भएको हुनाले मैले उहाँको राजनीतिलाई चाहिँ एकदमै मैले सक्दिनँ हुँदैन, मैले सम्मान गर्नुपर्छ भनेर म त्यही महिला कोटामा जाँदैछु।
2: तपाईँको उम्मेदवारीका आधारहरू के हुन्? किन तपाईँ केन्द्रीय सदस्य हुने? तपाईँलाई किन विजय गराउने केन्द्रीय सदस्यमा?
22: अवश्य पनि किन हो भने म 2044 सालमा म भर्खरै 13-14 वर्षको उमेरदेखि विद्यार्थी आन्दोलनमा लागेँ। 46 सालको ऐतिहासिक जनआन्दोलनमा म आन्दोलनमा होमिएँ। चितवनबाट म होमिएको थिएँ, जहाँ पहिलो शहीद गणेश पौडेल चितवनले जन्माएको थियो। 48 सालको आम निर्वाचनमा बुथमा एजेन्ट भएर बस्दै गर्दा म सक्त त्यति थिएर माओवादी थिएन, बसालबाट म सक्त घाइते भएँ। 50 सालमा नेविसन चितवन जिल्लाको म सचिव भएँ। 54 सालमा चितवन जिल्लाको संस्थापक तरुण दलका सदस्य भएँ। त्यसै गरी तरुण महिला परिचालन युवा परिचालन समितिको म केन्द्रीय उपसंयोजक हुँदै म विदेश गएँ। जनसङ्घ समिति बेल्जियमको सभापति निर्वाचित सभापति भएँ। ग्लोबल्ली म एकजना मात्रै केटी निर्वाचित सभापति थिएँ, जहाँ 45-46 देशमा। त्यसै गरी म 13-12 महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, 13-14 र अहिले 15 गर्दै गर्दा महासमिति सदस्य निर्वाचित भएर आएको छु। र पार्टीको झन्डालाई विदेशमा बसेर पनि कति राजनीति परिवर्तन भयो, उतार चढाव भए, तर मेरो मनमा मेरो संकल्प, मेरो विचार र मेरो आस्था कहिले पनि परिवर्तन हुन सकेन। त्यही काङ्ग्रेस, त्यही राजनीति, त्यही चारचारे झन्डा, त्यही रोग, बिपीको त्यो निष्ठा, त्यो आदर्शलाई आत्मसात गरेर म अनवरत रूपमा लागेँ। मैले 3 वर्षको बच्चा च्यापेर हिँड्नेदेखि लिएर युरोपमा संगठन विस्तार गर्न लागेँ। मेरो लगानी पनि यो पार्टीमा छ, यो पार्टीप्रति मेरो यति माया छ भने म किन नआउने थिएँ देशवासीमा? जुन अहिले मलाई त्यो छुट दिएको छ भने त्यो छुट मैले पाउँदै गर्दा म किन नआउनु थिएँ? यस कारण मेरो उम्मेदवारी छ।
2: अब तपाईँको एजेन्डाहरू के छन्, के भन्नुहुन्छ, कस्तो खालका एजेन्डाहरू लिएर तपाईँको उम्मेदवारी छ?
22: अवश्य पनि अब एजेन्डाहरू त समग्रमा अब मेरा पृथक एजेन्डा अथवा मैले छुट्टै धेरै उतार चढावै गरिहाल्न सक्छु र म एउटा व्यक्तिले केही पनि ठुला गफ गर्न मिल्दैन। एजेन्डाहरू मेरा यस्ता छन्, जहाँ महिलाहरूलाई अगाडि बढाइयोस्, नेतृत्वमा महिलाहरू ल्याइयोस्, निर्णायक तहमा महिलाहरूलाई पुऱ्याइयोस्। यो समाज तपाईँ हाम्रो यही समाज हो, हरेक क्षेत्रमा महिलाहरूको नेतृत्वलाई अथवा महिलाहरू निर्णायक तहमा पुग्दै गर्दा, महिलाहरू फर्स्ट म्यान हुँदै गर्दाखेरि पनि, फर्स्ट पर्सन हुँदै गर्दा पनि अपक्ष भएको समाज पनि हाम्रो समाज हो। अझै पनि महिलाहरूलाई सबल र सक्षम रूपमा अगाडि जाओस् भन्ने खालको आँखा हाम्रो समाजमा छैन। महिलाहरूलाई त्यो तहमा ल्याउनको लागि र बालबालिका, विशेष गरी बालबालिकाको क्षेत्रमा, मैले हिजो त्यो सामाजिक संस्था मार्फत पनि, म यो अलिकति असहाय अशक्तहरूको क्षेत्रमा पनि मैले

0: सबै छुट भएको सभापतिदेखि लिएर सबै तहमा हामी उठ्न सक्ने पार्टीगत स्वतन्त्रता भएको पार्टी नेपाली काङ्ग्रेस भएको हुनाले यिनै एजेन्डाहरू सहित म अगाडि बढेको छु।
1: जाँदा जाँदै के भन्न चाहनुहुन्छ नेता कार्यकर्ताहरूलाई माधवेशन प्रतिनिधिहरूलाई जो काठमाडौँ आइपुग्नु भएको छ आउँदै हुनुहुन्छ देश विदेशबाट आउनुभएकाहरूलाई चाहिँ
0: समग्र नेपाली काङ्ग्रेसका अग्रजीहरू आदरणीय नेताजीहरू समपक्षी साथीहरू र डायस्पोराबाट आउनुभएका जनसङ्घ समितिबाट 15 महाधिवेशनमा भाग लिन उत्साहपूर्ण आउनुभएका समस्त साथीहरूलाई हार्दिक जय नेपाल। र म के भन्न चाहन्छु भने आज एउटा तपाईँहरूको छोरी चेली बहिनी दिदी भाउजू भतिजी जेसुकै भन्नुहोस् म एउटा नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको निर्वाचनमा म होमिएको छु। तपाईँहरूको साथ सहयोग सल्लाह सुझाव र समर्थनको लागि म अपेक्षा गरेको छु। त्यो मलाई जिल्लाबाट 77 जिल्लाबाट पुराना काङ्ग्रेसहरूले मलाई चिन्नु होला। बिचमा जति मेरो ग्याप भयो त्यो बिचमा नचिन्ने साथीहरूले पनि जेनजीहरूले पनि यो पुरानो नेभी सङ्घबाट आएको त्यतिखेरको म जेनजी नै हो नेभी सङ्घबाट आएको एउटा राजनीति बुझेर अथवा विदेशमा बस्दै गर्दाखेरि पनि आफ्नो पार्टी र आस्थाप्रति निष्ठावान भएर प्रतिबद्ध भएर चाहिँ अडिग भएर अडिएको एउटा लेडीलाई एउटा नारीलाई डायस्पोराबाट आउँदै गर्दा एउटा मूल्य र मान्यता राखेर तपाईँहरूले मलाई एक मत दिएर विजय गराउनु हुन हार्दिक अनुरोध गर्दै यो नेपाली काङ्ग्रेस 15 महाधिवेशनबाट साँच्चिकै युगान्तकारी काङ्ग्रेस परिवर्तित काङ्ग्रेस भोलि मुलुकलाई समृद्ध नेपाल बनाउन सक्ने काङ्ग्रेस दीर्घकालीन पार्टी यही हो नेपाली काङ्ग्रेस। यो काङ्ग्रेसलाई आमूल परिवर्तन सहित हामी सबैले काङ्ग्रेस राम्रो बनाउनुपर्छ एकजुट हुनुपर्छ एकता काङ्ग्रेस एकताको महाधिवेशन गराउनुपर्छ भनेर त्यो संकल्प सहित सबै आइदिनु होला। धन्यवाद जय नेपाल।
1: सीता सापकोटाजी यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद। हस् थ्याङ्क यू।
1: वाउ त्यो सीता सापकोटा नेपाली काङ्ग्रेस नेत्री आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु। विश्राम पछि पुनः उपस्थित हुनेछु।
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन। तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
3: विश्लेषक चिन्तक कानुनका जानकार डाक्टर भेषराज घिमिरे हुनुहुन्छ घिमिरेजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ अब नेपाली कंग्रेसको महाधिवेशनको पूर्व सन्ध्यामा छौँ भोलिबाट चाहिँ व्यापक रूपमा महाधिवेशन हुँदैछ तर कंग्रेस तीन चिरामा विभक्त छ कंग्रेसको यो महाधिवेशनले चाहिँ कतिको रौनकता थपेको छ पार्टीलाई
4: अब दुःखको साथ भन्नुपर्छ नेपाली कांग्रेस अहिले छुट्टा छुट्टै किसिमले आफ्नै किसिमले अधिवेशनमा गइरहेको छ देशको लोकतन्त्रको लागि लडेको पार्टी अब जनताको चाहिँ बहुसङ्ख्यक धेरै आम जनताको चाहिँ आस्थाको केन्द्रहरूले छुट्टा छुट्टै आफ्नै किसिमले अधिवेशनमा जानु महाधिवेशनमा जानु पक्कै पनि राम्रो कुरा होइन एउटा गगनजीले नेतृत्व गरेको नेपाली काङ्ग्रेसको भोलिदेखि महाधिवेशन हुँदैछ भने शेरबहादुर देउवाले नेतृत्व गरेको कङ्ग्रेस जसले आफूसँगै चाहिँ आधिकारिकता छ भनेर उसले पनि दावी गर्दैछ उसको पनि वडा अधिवेशनहरू सम्पन्न हुने क्रममा छन् यसले के देखाउँछ भन्दाखेरि अब लोकतन्त्र भने को नेपाली काङ्ग्रेस हो नेपाली काङ्ग्रेस भनेको आन्दोलन हो भन्ने कुरा जुन चाहिँ पर्यायवाची भएको थियो अब नेपाली काङ्ग्रेस यस्तो मोडमा आएको छ कि नेपाली काङ्ग्रेस अब सदा सदाको लागि सत्तामा जान सक्ने ल्यागत राख्दैन कि भन्ने कुरा एउटा चिन्ताको विषय भएको छ
3: तर अहिले गगन थापाले चाहिँ सबैले समावेशी ढङ्गले विधान परिवर्तन गरेर युवाहरूलाई चाहिँ नेतृत्वमा ल्याएर चाहिँ कङ्ग्रेसलाई अलिकति एक ढिक्का बनाउने प्रयत्न त गर्नुभएको छ होइन
4: होइन पार्टीलाई पार्टीको क्रियाशील सदस्यलाई बढाउने क्रममा उहाँले जुन प्रयत्न गर्नुभएको छ युवा जेएनजी उमेर समूहका विभिन्न क्लस्टरहरूमा विशेषज्ञता भएका व्यक्तिहरूलाई

0: पनि उहाँले अटाउने प्रयत्न गर्नुभएको छ, यो राम्रो कुरा छ। तर पनि उहाँले के गर्न सक्नु भएन भन्दाखेरि, जुन चाहिँ चुन्देबीमा जम्मा भएको कङ्ग्रेस छ, त्यो कङ्ग्रेसलाई सामूहिक रूपमा भित्र्याउने वातावरण निर्वाह गर्न सक्नु भएन। उहाँले एउटा आंशिक रूपमा केही व्यक्ति झुन्ड तानेर चाहिँ के अरे कङ्ग्रेसमा तान्ने प्रयत्न चाहिँ गर्नुभयो। तर हामी के ठान्थ्यौँ भन्दाखेरि, नेपाली काङ्ग्रेसको सभापतिको एउटा ठुलो छाती होस्, त्यसले असन्तुष्ट पक्षहरूलाई पनि सहभागी गराउन सकोस् भन्ने चाहेका थियौँ। हुनसक्छ अब कमजोरी गगन थापाजीसँग छ कि अथवा शेरबहादुरसँग रह्यो कि त्यो इतिहासले मूल्याङ्कन गर्नेछ। अहिलेको सन्दर्भमा भन्नुपर्दाखेरि हामी दुईटा कङ्ग्रेसका समानान्तर अधिवेशनहरू भएको हुनाले कतै नेपाली काङ्ग्रेस अब सत्ताबाट विमुख हुने अवस्थामा त पुग्ने हो कि भन्ने एउटा आशंका आम नेपाली काङ्ग्रेसमा, शुभचिन्तकहरूमा र यसका जानकारहरूमा एउटा आशंका बढिरहेको अवस्था चाहिँ हो।
1: अब सरकारको कुरा गरौँ, प्रधानमन्त्री सुमित्रा संघमा सम्बोधन गरेर फर्किनु भयो, उहाँको चाहिँ एक किसिमको चर्चा छ नै, किनभने नेपाल निकै ठुलो महाविपत्तिबाट अहिले पनि गुज्रिरहेको छ। आवासको पुनर्निर्माण, पुनर्वासको पुनर्निर्माणको चाहिँ अझै पनि केही खालको तयारी छैन। दशैं मुखमा आउँदैछ, आफन्त प्रियजनहरू गुमाएकाहरूका पीडा एकातिर छन्, होल्डिङ सेन्टरमा अझै बस्नुपर्ने बाध्यात्मक परिस्थिति छ। यो समग्र कुरालाई चाहिँ प्रधानमन्त्रीको पर्फर्मेन्स चाहिँ कस्तो रह्यो?
0: होइन, यो पनि त्यस्तै रह्यो। यो पनि करिब करिब दुई तिहाईको सरकार, जनताले धेरै आशा गरेको सरकार, युवाहरूको सरकार, विद्रोहबाट स्थापित भएको सरकार, तर सरकार कुदिरहेको देखिन्छ। सरकार परिणाम आउने गरी सरकारले काम गरेको देखिँदैन। सरकारले ब्युरोक्रेसीमा अत्यधिक हस्तक्षेप गरेको भन्ने कुरा आएको छ, राज्यका निकायहरूमा हस्तक्षेप गरेको भन्ने कुरा आएको छ, सरकारले संसदप्रति सरकार जवाबदेही भएको छैन भन्ने कुरा आएको छ, र सरकारले मलाई लाग्छ पार्टी र सरकार बीच नै आन्तरिक तालमेल भएको छैन भन्ने कुरा आएको छ। यी कुराले कता कता निराश फेरि एउटा चाहिँ के अरे सरकारको कार्यशैलीको कारणले एउटा आम नागरिकमा एउटा निराशको वातावरण सिर्जना भएको छ। मलाई लाग्छ सरकार छ महिनामा सरकार एउटा सफलताको बिन्दुमा पुग्छ भन्ने कुरा त होइन, तर छ महिनाले सरकारले गरेका काम कारवाहीहरू कसरी अगाडि बढ्छन् भन्ने कुराको मूल्याङ्कनको आधार हो। तर हामी त्यो छ महिनामा सन्तुष्ट हुन सक्ने गरी सरकारले काम गरेको देखिरहेको छैनौँ, यो विडम्बनाको विषय हो।
1: होइन, अब यो त जनताको सरकार हो, होइन, जनताले अझै पनि यसलाई पत्याएका छन्, किनभने अब सुशासन यो देशमा ल्याउनु पर्छ, युवाहरूको चाहिँ संगठित भएर जुन जयन्ती विद्रोह भयो त्यस पछाडि आएको यो सरकार, 73 जनाले त बलिदानै दिनु परेको छ, होइन, गोली लागेर चाहिँ होइन मृत्युवरण गर्नु परेको छ, कतिपय अङ्गभङ्ग पनि छन्। अब पनि देशमा परिवर्तन हुन सकेन, अब पनि यस्ता छनकहरू देखिन सकेनन् भने नेपालको दुर्भाग्य भनौँ वा चाहिँ यो दुर्गति त निकै ठुलो अप्ठ्यारो परिस्थितिमा फस्ने देखियो नि त ढोसा।
0: हाम्रो विडम्बना हो, हामी नेपालीहरू राजनीतिक क्रान्तिमा राजनीतिक मुद्दाहरूमा धेरै अगाडि छौँ, पटक पटक बलिदान दिएका छौँ, आन्दोलन सङ्घर्षहरू भइरहेका छन्, व्यवस्था परिवर्तन गरेका छौँ, तर कार्यशैली हाम्रो चाहिँ परिवर्तन भएको छैन। हिजोका सरकार भन्नुहोस् या आजको चाहिँ जेएनजी सरकार भन्नुहोस्, यी सरकारका चाहिँ कार्यशैलीमा कुनै पनि परिवर्तन आएको छैन। मलाई लाग्छ यो सरकारले ठोस रणनीतिका साथ परिपक्व विचार लिएर अगाडि बढेको छैन, प्रतिपक्षहरूलाई तर्साउने काम गरिरहेको छ, राज्यका निकायहरूलाई धम्काउने काम गरिरहेको छ, सुतिरहेका मान्छेहरूलाई राति उठाउने काम गर्छ, र के कारणले मैले उठाएँ भन्ने कुरा पनि उसले जनता समक्ष भन्न सक्दैन भने यो सरकारप्रति त नागरिकहरू जो लोकतन्त्रमा विश्वास गर्छन् ती त्यस्ता नागरिकहरू अहिले तर्सिरहेको अवस्था देखिन्छ। त्यसकारण के भनिन्छ भने नेपालमा लोकतन्त्रको एउटा सुन्दर पक्ष, उज्यालो पक्ष चाहिँ के हराउँदै गएको हो कि कहीँ यो सरकारले पनि लोकतन्त्रको महत्त्वलाई नबुझ्ने हो कि धेरै संसारका धेरै मुलुकहरूमा लोकतन्त्रकै माध्यमबाट तानाशाही व्यवस्थाको जन्म भएको हो, कहीँ हाम्रा चाहिँ नेतृत्वहरू त्यो चाहिँ के अरे अटोक्रेटिक सिस्टममा चाहिँ के अरे पद्धतिमा अगाडि बढ्न उद्धत हुन् कि एउटा लोकतन्त्रवादीहरूलाई एउटा बहसको चिन्ताको र छलफलको विषय भएको छ अहिले।
1: तर अब सरकारको अहिलेको रूप, प्रधानमन्त्रीको रूप वा प्रधानमन्त्रीको कार्यशैली, अस्ति चोलेन्द्र शमशेर जबरा पक्राउ पछिको एउटा अर्को उत्पन्न परिस्थिति, यी यावत कुराहरूलाई जोडेर हेर्दा कसरी लिनुभएको छ?
0: होइन, त्यस कारण त भोलि भने चोलेन्द्र शमशेर जबरा हिजो के कुन पोस्ट गाउन मतलब भएन, हिजो उहाँ ठुलो एउटा न्यायपालिकाको प्रमुख हुनुहुन्थ्यो होला, तर अहिले चोलेन्द्र शमशेर जबरा रिटायर्ड नेपाली नागरिक हो र एउटा नेपाली नागरिकलाई सुतेको अवस्थामा कुनै पनि सरकारले दुई त्यही होइन 100% ल्याएको सरकारले पनि उठाउने ताकत राख्दैन। लोकतन्त्र भनेको चाहिँ के अरे सबै नागरिकलाई बराबर न्याय हो, सबै नागरिकलाई निर्भयका साथ सुत्ने वातावरण हो, बोल्ने वातावरण हो। अहिले हामीले विडम्बना के देखिरहेका छौँ भने यो सरकार नागरिकहरूको आलोचना पनि सुन्ने चाहिँ सामर्थ्य राख्दैन र नागरिकहरूलाई बिना कारण बिना कारण र नागरिकलाई जबरजस्ती चाहिँ घरबाट उठाउँछ भनेपछि यो एउटा घटनाहरू होइनन्, धेरै घटनाहरू देखिरहेको छ। प्रवृत्ति, यो सरकारको कार्यशैली र प्रवृत्ति लोकतान्त्रिक आचरण मूल्य मान्यता अनुसार छैन, छैन। यो एउटा ठुलो चिन्ताको विषय हो। हामी यो सरकार हिजो पनि हामीले खोजेका थिएनौँ, अहिले पनि यो सरकारको विरोध गर्छौँ र भविष्यमा पनि यस्ता प्रवृत्तिका सरकारहरू 100% मत दिएका सरकारहरूको पनि आलोचना गर्नुपर्ने लाग्दाखेरि
1: हस् रक्षा बिहाको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। डाक्टर भेषराज घिमिरे, राजनीतिक विश्लेषक, कानूनका जानकार, आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 493 440, 493 580 र 98 5570 2640।
4: It's 7 o'clock, अहिले 7 बजेको छ।
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
7: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको पोषण तथा स्वास्थ्य सम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्दै यस वर्षको विश्व अण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ। अण्डालाई सन्तुलित आहारको महत्वपूर्ण हिस्साका रूपमा प्रबन्धन गर्दै यसको पोषण र स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावकारी आम नागरिकलाई जानकारी गराउँदै एग वाकको आयोजना गरेको हो। यूपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देखिएका अनियमितता र व्यतिथि विरुद्ध युवा नेता डाक्टर प्रकाश चन्दले कडा आपत्ति जनाउँदै चेतावनीपूर्ण अभिव्यक्ति दिनुभएको छ। अस्पतालको सेवा प्रवाह, आवास कब्जा र विवादित नियुक्ति प्रक्रियामा सुधार नआए कडा संघर्षमा उत्रने उहाँको चेतावनी छ। सामाजिक सञ्जाल मार्फत अस्पतालको व्यवस्थापनप्रति कडा आक्रोश पुग्दै उहाँले अस्पताल सुधारका लागि तीनवटा प्रमुख विषय उठाउँदै तत्काल कदम चाल्न आग्रह गर्नुभएको हो। भरतपुर महानगरपालिका 15 स्थित न्यू होप एग्रो बिजनेस नेपाल प्रालीमाथि मुद्दा दर्ता भएको छ। दुषित दाना उत्पादन तथा बिक्री वितरण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा गत साउन 14 गते मुद्दा दर्ता भएको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार दानाको गुणस्तर कम भएको गुनासो आएपछि मुद्दा दर्ता गरिएको हो। अहिले न्यू होप एग्रोलाई दाना पदार्थ ऐन 2033 अनुसार मुद्दा दर्ता गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको तयारीसँगै पूर्व सभापति शेरबहादुर देउवापक्षले पनि छुट्टै महाधिवेशन प्रक्रिया अगाडि बढाएको छ। देउवापक्षले मङ्सिर 21-देखि 30 गतेसम्म 15 केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अगाडि सारेको छ। स्वपक्षीयको महाधिवेशन तयारी समितिको संयोजक डाक्टर शशाङ्क कुइराला रहेका छन्। यस्तै तयारी अन्तर्गत नेपाली काङ्ग्रेस 15 केन्द्रीय महाधिवेशन तयारी समितिले चितवन क्षेत्र नम्बर 2 को तयारी समिति संयोजकमा रसन कार्कीलाई मनोनयन गरेको छ। असोज 3 गते डाक्टर शशाङ्क कुइरालाद्वारा जारी मनोनयन पत्रमा जिल्ला तहका साथीहरूको राय, सुझाव तथा केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा कार्कीलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। नेपालमा मौरी पालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन, चरण क्षेत्रको अभाव, रोग तथा परजीवीको संक्रमण, साना खपेटोको प्रकोप र अव्यवस्थित महशिकारका कारण मौरी पालन तथा जंगली मौरी संरक्षण दुवै चुनौतीपूर्ण बन्दै गएको छ। मौरी पालन विकास केन्द्र भण्डाराका कार्यालय प्रमुख सुजन अम्गाईका अनुसार मौरी पालक किसानले पछिल्लो समय मौसममा आएको परिवर्तनसँगै चरणको अभाव, रोग तथा परजीवीको संक्रमण र साना खपेटाको प्रकोप जस्ता समस्या एकैसाथ सामना गर्नु परेको हो। त्रिभुवन विश्वविद्यालय त्रिवी सिनेट बैठकको तयारी तथा प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै केही सिनेट सदस्यहरूले कानूनी उपचार खोज्ने बताएका छन्। त्रिवी रजिस्ट्रारले आयोजना गरेको बैठकमा सहभागी भएका सिनेट सदस्य तथा त्रिवी केन्द्रीय क्याम्पसका सोबियु सभापति दीपक राज जोशीले विश्वविद्यालय प्रशासनले ऐन नियम र विधि विधान भन्दा माथि गएर काम गर्न खोजेको आरोप लगाउनुभयो। संघीय संसद राष्ट्र सभाको 21 महाधिवेशन शुक्रबार औपचारिक रूपमा समापन भएको छ। गत वैशाख 28 गतेदेखि शुरू भई असो 16 गतेसम्म गरी 145 दिन चलेको अधिवेशनमा 52 बैठक बसेका छन्। उक्त अवधिमा सभाले 98 घण्टा 10 मिनट समय विभिन्न संसदीय प्रक्रिया सम्पन्न गरेको अध्यक्ष नारायण प्रसाद दाहालले बैठकमा जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसका 4 केन्द्रीय सदस्य र राष्ट्रसभामा पार्टीका प्रमुख सचेतक महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। काङ्ग्रेसको आइतबारदेखि शुरू हुन लागेको 15 महाधिवेशन अन्तर्गत भएका प्रतिनिधि सभा क्षेत्रका निर्वाचनमा उनीहरू महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। काङ्ग्रेसले यो पटक विधान संशोधन गरेर केन्द्रीय सदस्य र सांसदलाई पनि तल्लो तहबाटै प्रतिस्पर्धा गरेर महाधिवेशन प्रतिनिधि आउने व्यवस्था गरेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चाडपर्वको समयमा बजारमा हुन सक्ने कालोबजारी र मूल्य वृद्धि नियन्त्रण गर्न सम्बन्ध निकाय परिचालन गरिएको जनाएको छ। शुक्रबार सिंहदरबारमा आयोजित नियमित प्रेस ब्रिफिङमा हालसम्म गरेका कार्यप्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले असोज 5 गते बसेको सचिवालय स्तरीय बैठकको निर्णय अनुसार कालोबजारी र मूल्य वृद्धि नियन्त्रण गर्न सम्बन्ध निकाय परिचालन गरेको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूलाई रिसाउने बानी भए घरको खोपामा राखेर जनताको सेवामा लाग्न निर्देशन दिनुभएको छ। शुक्रबार पार्टी कार्यालय चासलमा मनोनित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेताहरूलाई यस्तो निर्देशन दिनुभएको हो।
सरकारले लोक कल्याणकारी विज्ञापन प्रकाशन गरी बापत पत्र पत्रिकालाई 2083 असोज महिनासम्म साबिकै दरेट भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले त्यसप्रति आपत्ति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा विज्ञापन बोर्डले यस सम्बन्धमा जारी गरेको सूचना आंशिक रूपमा स्वागत योग्य भए पनि आफ्नो माग पूर्ण रूपमा सम्बोधन नभएको जनाउनुभयो। लप्रहरी परिसर काठमाडौँले दशैं र तिहारको सुरक्षा योजना सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक सुरक्षा योजना अनुसार काठमाडौँ जिल्लामा 3,506 सुरक्षाकर्मी परिचालन गरिनेछ। भद्रकाली स्थित परिसरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी परीक्षक दानबहादुर थापाले सादा पोसाक र वर्दीमा सुरक्षाकर्मी परिचालन गर्ने गरी योजना लागू गरिएको बताउनुभयो। नेपाली काँग्रेसको 15 महाधिवेशनमा उम्मेद्वार तथा आकांक्षीले प्रचार प्रसार गर्दा कडा आचार संहिता पालना गर्नुपर्ने भएको छ। केन्द्रीय निर्वाचन समितिले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति मार्फत विपदपछिको परिस्थिति, राष्ट्रिय संवेदना र वातावरणीय पक्षलाई ध्यानमा राख्दै उम्मेद्वारका लागि थप तथा कडा प्रावधान लागू गरिनुपर्ने जनाएको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9852 12200 छ।
2: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
5: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
4: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
5: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
6: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 63 53, 98550 77061 र 98550 77 53।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
7: कहाँ गएर के सिप सिकौ भन त अब?
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: IHSDC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narengard, Phone 0656 493 74, 98510 61 356।
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउस किपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
9: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
10: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
9: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556 90 959, 98550 60 359 र 98550 67 359।

0: नमस्कार, म सन्तोष विके थापा। प्रधानमन्त्री बालिन्चामाथि व्यापक समर्थन र आवश्यक पर्दा निर्मम आलोचना गर्न पनि पछि नपर्ने पात्र हुँ हामी। त्यसैले फेरि पनि भन्न चाहन्छौ, बालिन्चामाथि अझै पनि यस कारण विश्वास छ किनकि उनी विगतका जस्ता तागी नेता होइनन्। चिया खाने ठाउँमा जीवन दुखाएका छैनन्। सार्वजनिक पदमा बस्नुको अर्थ सरकारी जग्गा र ललिता निवास नै खाइदिनु होइन, तर विगतमा नेताहरूले खाए न सहकारी ब्याङ्क वित्त र न कुनै कम्पनीको सेयर अथवा पैसा खाइदिएका छन्। त्यसैले बालिनमाथि यस कारण पनि विश्वास छ र गर्नुपर्छ। उनी कुनै पनि काण्डमा फसेका छैनन्। उनको नाम कुनै पनि प्रकरणमा विवादित छैन। कुनै पनि भ्रष्टाचार गर्ने काम गरेको समेत फेला परेको छैन। सरकारमा गएको दुई दिन भएको हुन्न, आफूले खाने, आफ्नालाई खुवाउने, ज्वाई पाल्ने, साला पाल्ने सबै काम सम्पन्न भइसक्छन्। तर काठमाडौँको मेयर हुँदै सरकारको प्रधानमन्त्री बन्दासम्म चार वर्षदेखि बालिन शासन सत्ताको प्रमुख कुर्सीमा छन्। नियत नै सफा भएर होला, आर्थिक लाभ हाने गरेको सुन्नु परेको छैन। जब नेतृत्व नखाने हुन्छ, त्यसपछि बिस्तारै तलसम्म नखानेहरू बढ्दै जान्छन्। यो पनि सुधारकै एउटा अंश हो। तर यिनै बालिन सरकारमा आएको छ महिना नपुग्दै आन्दोलनको तयारी, आन्दोलनको आँधी बेरी ल्याउने तयारी हुँदैछन्। आखिर किन हुँदैछन्? चाड पर्व आइसक्यो, महँगी रोक्न सरकार असफल छ, न कुनै सहुलियतको ग्यारेन्टी छ, ग्यासकै अभाव पुरा भएको छैन। यस्तो अवस्थामा जनतामा आक्रोश पैदा हुँदैछ कि यसकै कारण मात्र आन्दोलनको तयारी भएको होला कि अथवा अर्को कुनै कारण होला। तर विषयहरू निकै गम्भीर देखिन्छन्। बाँकी विस्तृत रिपोर्ट।
1: बालिन शाह नै त्यो नेता हुन् जसलाई 3 करोड नेपालीहरूले ढुक्कसँग विश्वास गर्न सक्छन्। त्यो कसरी? अब भन्छु नि। जसका नाममा कुनै काण्ड छैनन् र कुनै भ्रष्टाचार जन्ने काम गरेको समेत फेला परेको छैन। सम्भवत नियत नै सफा भएर हुनुपर्छ। शासन सत्तामा हात हालेको 4 वर्ष बित्यो, कुनै आर्थिक लाभ हानेको कुरा सुन्नु परेको छैन। त्यसैले अहिलेका लागि 3 करोड नेपालीहरूले कसैलाई ढुक्कसँग विश्वास गर्नुपर्छ भने त्यो पालन नै हुन्। तर उनकै विरुद्ध यति भयङ्कर आन्दोलनको तयारी किन भएको होला? अब सतहमा मात्र 2 विकल्प छन्। एक, दशैं तिहार पछि उथल पुथल भएर सरकार नै संकटमा पर्ने। दुई, उथल पुथल मचाउनेहरूलाई जेल कोच्ने। सम्भवत एमाले, प्रचण्ड माओवादी, मधेसवादी दल र शक्ति केन्द्र मिलेर बनाएको योजना अनुसार आन्दोलन भयङ्कर गर्ने तयारी छ। यता सरकारले बनाएको योजना र स्रोतले दिएको जानकारी अनुसार प्रतिवादमा केही नेताहरूलाई जेल हाल्ने तयारी पनि छ। त्यस्तै संकेत बुझेर हुनुपर्छ। शुक्रबार एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले भनेका छन्, सुतेकै अवस्थामा नेताहरू पक्राउ परे अनौठो नमाने हुन्छ, सरकार फाँसीवादी मार्गमा अग्रसर छ।
2: बालेन्द्र सरकारले फासीवादी शासनको 6 महिना पार गरेको छ। यो यात्रा पूर्व प्रधानमन्त्रीको गैर कानुनी गिरफ्तारीबाट सुरु भएको थियो, अहिले पूर्व प्रधान न्यायाधीशको कलाविहीन नाटक मञ्चनसम्म आइपुगेको छ। यो पछिल्लो घटनाले फासीवादको सङ्कट गहिरिँदै गएको स्पष्ट गर्दछ। निकट भविष्यमा मध्यरातमा कुनै पूर्व सभामुख, कुनै प्रमुख नेता गैर कानुन ढङ्गबाट पक्राउ पर्नु अनौठो हुने छैन।
1: रामबहादुर थापाको बोली अर्थात् होलीको बोली। अहिले एमालेमा कुनै नेता ओलीसँग निकट छ र होलीले भनेकै गर्छ भने त्यो यिनै रामबहादुर हुन्। त्यसैले उनको अभिव्यक्तिलाई सामान्यकरण गर्नु भूल हुन सक्छ। त्यसमा पनि दशैं तिहार पछि कसको उथल पुथल मचाउने तयारी छ त्यो हेरौ। एमाले भन्छ संसद पुनःस्थापनाको मुद्दा लिएर सडकमा जाने, उथल पुथल मचाउने र पालन सरकारलाई पराजयको स्वाद चखाउने।
3: दशैं तिहार र छठ, यो 3 पर्व पछाडि मधेसदेखि लिएर देशका सबै भूभागहरूमा एमाले लगायतका अन्य सबै दलहरू सम्मिलित भएर एउटा सशक्त आन्दोलन अगाडि बढ्छ र बालिन सरकार मन लाग्छ धेरै हरिबिजोग अवस्थामा त्यो आन्दोलनबाट पराजित हुने।
1: साउन 8 नेकपाका संयोजक प्रचण्डले भनेका थिए, सरकार एकै दिनमा उल्टाउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौँ।
4: सडकमा लड्ने, आउने निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने सिकाएको त उनीहरूले छन्। एकै दिनमा उल्ट्याउन सकिँदो रहेछ भन्ने त उनीहरूले सिकाए छन् नि हामीलाई।
1: अर्थात् यो दावी पूरै तयारीका साथ आएको थियो भन्ने पुष्टि हुँदैछ। अहिले नेकपाले काठमाडौँमा 5-7 लाख र हरेक जिल्लामा 1-1.5 लाख मान्छे उतार्ने तयारी सहित दशैं तिहार र छठपछि आन्दोलनको घोषणा गरेको छ।
4: अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध बृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ र हामी त्यसको पनि तयारीमा छौँ। चाड पर्वपछिको देशको परिस्थिति हेरेर हामीले फेरि प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध एउटा नयाँ पहलकदमी, एउटा नयाँ प्रतिवाद, एउटा नयाँ आन्दोलन सृष्टि गर्नु छ।
0: 38 36 श्री राजुबाले जिते पनि अहिले पनि मधेसमा उपेन्द्र यादव, महन्त ठाकुर र सिके राउतहरूकै चल छ। यी सहितका मधेसवादी नेताहरू समेत छटपछि आन्दोलन गर्ने तयारीमा छन्। उनीहरूले आठ दलको मोर्चा बनाएका छन्। संविधान रक्षा र सरकारको मनमानी विरुद्ध सडक छेड्ने दाबी छ। यिनीहरूको घोषणा छुट्टा छुट्टै छ, तर सबैभन्दा घातक एमाले, नेकपा र मधेसवादी दलले एउटै ब्यानर बनाएर संयुक्त आन्दोलन गर्ने तयारी गरेको र त्यो उग्र बन्न सक्ने अनुमान सुरक्षा निकायले ब्रिफिङ गरेका छन्। प्रहरीका आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आइजिपी नारायण दत्त पौडेलले गृहमन्त्रीलाई भेटेर जानकारी गराए अनुसार आन्दोलन काठमाडौँ केन्द्रित हुने र त्यो ठुलै हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरले लिखित रिपोर्ट बुझाएका छन्। त्यसमा आन्दोलन महँगी, कुशासन र भ्रष्टाचार विरुद्ध देखिए पनि पहिला धार्मिक र जातीय द्वन्द गराएर विखण्डनकारी र भूमिगत गृहका गतिविधि राज्य विरुद्ध हुन सक्ने सम्भावना औँलिएको छ। तर सबैभन्दा गम्भीर प्रश्न, सरकार बनेको छ महिना भएको छैन, आखिर यस्तो आन्दोलन नै गर्नुपर्ने अवस्था र उनीहरूलाई यो आत्मबल कसरी आयो त? किनकि सरकारको कार्यशैली र परिणाम जनताले महसुस गर्न पाएका छैन। सरकारका गति र मन्त्रीका मति पनि उस्तै छन्। विवादित कामकै कारण छ महिनाकै अवधिमा दुई मन्त्री पदमुक्त हुनु पर्यो। चाड पर्व आइसक्यो, महँगी रोक्न सरकारले केही गरेकै छैन, न कुनै सहुलियतको ग्यारेन्टी छ, ग्यासकै अभाव पुरा भएको छैन। यस्तो अवस्थामा जनतामा आक्रोश पैदा गर्ने र त्यही असन्तुष्टिमै खेलेर सरकारमाथि निर्णायक प्रहार गर्ने तयारी देखिन्छ। पूर्व प्रधान न्यायाधीश सुलेन्द्र शमशेर जबरा समेत यही योजनाको प्रमुख भएकै कारण पक्राउ परेको बुझिन्छ। तर उनीसँगै मिलेर बिचौलियाको काम गरेको भन्दै प्रहरले इनाम सापकोटा नाम गरेका व्यक्तिलाई शुक्रबार मध्याह पक्राउ गरेपछि अर्को सेटिङ समय सार्वजनिक भएको छ। शुक्रबार इनाम दिल्ली उड्ने तयारीमा थिए, तर सादा पोसाकका प्रहरले पक्राउ गरे। सुलेन्द्र पक्राउ परेपछि प्रहरले मोबाइल जफत गरेको थियो, जसमा इनामसँग आक्लो कुराकानी देखियो, जहाँ प्रारम्भिक अनुसन्धानका क्रममा एउटा भयानक सेटिङको तथ्य समेत बाहिर आएको छ। जेलमा रहेका खुङ्कार बिचौलिया दीपक भट्ट र व्यापारी सुलभ अग्रवालसँग सुलेन्द्रको कुरा गराउने काम इनामले गर्दै आएका थिए। इनामसँग नक्कु कारागारमा रहेका भट्टको कुरा भएको समेत प्रमाण फेला परेको छ। भट्टसँग सुलेन्द्रका छोराले समेत कुरा गरेको फेला परेको छ। इनामको व्हाट्सएपमा 50 लाखको ट्रान्जेक्सन पनि फेला परेको छ, तर सुलेन्द्रलाई दिएको वा लिएको भेटिएको छैन। सुलेन्द्रको बिचौलियाका रूपमा काम गर्दै आएका इनाम पक्राउ परेपछि सम्पत्ति शुद्धिकरणको मुद्दामा जेल परेका दीपक भट्ट र सुलभ अग्रवालको मुद्दा मिलाउन सेटिङ र लेनदेन गरेको हुन सक्ने आशंका गरिएको छ। यी भट्ट तिनै पात्र हुन् जसले विगतमा सरकार ढल्ने र बनाउने काम गर्थे। जेलमै पुर्याएपछि यिनी पनि बालेन शाहलाई तह लगाउने योजनामै छन्। सरकारले दुर्गा प्रसाईलाई समेत पटक पटक पक्राउ गरेको छ, किनकि यस्तै योजना अनुसार उनी भट्काउ अभिव्यक्ति दिन सक्रिय रहेको सूचना सरकारलाई छ। राजावादीहरू समेत यही मौकामा खेल्ने तयारीमा छन्। यो अवस्थामा सरकारले गर्न सक्ने सबैभन्दा बलिया विकल्प मात्र दुईवटा छन्। एक, सरकार विरोधी गतिविधिमा सक्रिय र षड्यन्त्रको योजना बन्ने नेताहरूलाई कुनै न कुनै मुद्दामा अनुसन्धान सुरु गर्ने, किनकि विगतमा भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेका थुप्रै आरोप उनीहरूमाथि छन्, तर सरकारले कसैलाई पनि खास ठुलो मुद्दामा अनुसन्धान सुरु गरेकै छैन। के कारण रोकिएको छ भन्ने पनि खुलाएको छैन। उनी र प्रचण्ड विरुद्ध जेनजी आन्दोलनपछि सम्पत्ति शुद्धिकरणको अनुसन्धान सुरु भएको थियो, नतिजा आएको छैन। आलिन स्वयं मेयर हुँदा उनीले गृहबन्धुमा 10,000 करोड भ्रष्टाचार गरेको सार्वजनिक गरेका थिए, त्यसमा समेत अनुसन्धान भएको छैन। प्रचण्डको लडाकु शिविरदेखि 5,000 को जिम्मा लिन्छु भन्ने अभिव्यक्तिसम्म र उपेन्द्र यादवको गौर हत्याकाण्डसम्म तान्न सकिने थुप्रै मुद्दाहरू छन्। सरकार प्रमाण जुटाउन पनि सक्दैन, अहिले उनीहरू नै ढाल्न उत्रिएका छन्। विकल्प दुई, राष्ट्रपा भित्रकै एकता बलियो बनाउने। विपक्षीहरू राष्ट्रपा सभापति रवि लामिछानेलाई उचाल्ने र पछार्ने योजनामा सक्रिय छन्। एकपटक एमालेका रामबहादुर थापाको यो भनाइ सुनौ, उनी रविको तारिफमै व्यस्त छन्।
2: भदौ 10 गतेको महाविपत्ति सामना गर्न राजसपाका सभापतिज्यूले सर्वपक्षीय राजनीतिक संबंध निर्माणको पहल गर्नु स्वागतयोग्य कुरा हो चाहिँ। यद्यपि यो पहल कदमी सरकारले लिनु पर्दथ्यो।
1: जसरी विगतमा ओलीले रविलाई सरकारमा सामेल गराए, पछि आफ्नै सरकार जुगाउन ओली र आर्जुहरूले फेरि जेल हाले, तर अहिले उनीहरूसँगै रविको हिमचिम छ भन्ने विषय सार्वजनिक भएका छन्। पालेनसँग पनि ठिक छैन भन्ने कुरा राष्ट्रपतिकै महामन्त्रीका अभिव्यक्तिले प्रश्न पार्छ। बिहिबार पुनः महामन्त्री विपिन आचार्यले प्रधानमन्त्री लक्षित अभिव्यक्ति दिए। राष्ट्रपतिका इन्जिनियर सांसदलाई भेट्दै प्रधानमन्त्रीले भनेका थिए, तपाईँहरू एक्स्ट्रा अर्डिनरी हो। त्यसको काउन्टरमा विपिनले बिहिबार संसदमा भने, म औसत क्षमताको इन्जिनियर भएर होला, एक्स्ट्रा अर्डिनरी भन्ने इमान्दार प्रयासमा छु, किनकि प्रधानमन्त्री पालेन शाहले इन्जिनियर सांसदहरूलाई छलफलमा बोलाउँदा उनलाई छुटाएका थिए।
5: रासोपाका कुनै पनि सांसदको विवेक सत्ताको बन्धक बन्ने छैन र सत्य बोल्ने चेतलाई कुनै नुनको सोझोले रोक्ने छैन। राष्ट्रिय स्वतन्त्र पार्टी खुल्ला समाज, निर्भीक अभिव्यक्ति स्वतन्त्रता र तथ्यमा आधारित विचारको सदैव पक्ष पोषण गर्ने लोकतान्त्रिक शक्ति हो। यसर्थ हाम्रा सांसदहरूले सरकारका कमी कमजोरीमाथि गर्ने तथ्यगत टिप्पणीलाई हामी लोकतन्त्रको सबैभन्दा सुन्दर बिम्ब र संसदको गरिमा मान्दछौँ। त्यसैले सत्यको पक्षमा उभिन र यथार्थ उजागर गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका हरेक सांसदहरू खुल्ला हुनुहुन्छ।
1: अवस्था यस्तै रहे अरूले सरकार ढाल्नै पर्दैन। 2077 सालमा उनीको सरकार ढालेका थिए। रविसँग पनि संसदीय दलको नेता हटाउन सक्ने ताकत बाँकी नै छ। द्वन्द्व बढ्दै गए, रविले आफ्नो अधिकार प्रयोग गर्ने र पालिने समेत मुद्दा उल्टाएर जेल हाल्ने सम्भावना जीवितै छ। त्यसैले राष्ट्रपतिका सांसदले सरकारको विरोध गर्दै अन्तर्द्वन्द्व धन चर्काउने होइन, र सरकारले कमजोरी गरेका ठाउँमा कहाँ कमजोरी भयो र कसले गर्यो त्यसलाई जवाबदेही बनाएर जनताका मुद्दा सम्बोधन गर्ने काम पनि राष्ट्रपतिकै हो। मन्त्री र सरकारमा आसीन व्यक्तिहरूलाई परिणाममुखी बन्न बाध्य पार्ने पार्टीको जिम्मेवारी हो। तर संसद र सडकमा तमासा देखाउँदा जनताले दिएको दुई तिहाईकै अवमूल्यन हुने सम्भावना बलियो मात्रै छैन, यही मौकामा विपक्षीहरू बलियो बन्ने सम्भावना छ।
0: हामी चाहन्छौँ पाँचै वर्ष सरकार टिकोस् र पाँचै वर्ष बालेन प्रधानमन्त्री हुन्, रवि पार्टी र सरकार सञ्चालकको अभिभावक बनुन्। यी दुई बलियो हुनुको अर्थ सरकार बलियो हुनु हो, शासन बलियो हुनु हो र अन्तत देश नै बलियो हुनु हो। दुई ठुला नेताको टक्काकै कारण 74 दुई तिहाई समर्थन प्राप्त सरकार ढलेको थियो। यस कारण पार्टीभित्र र सरकार भित्रै खेलेर कसरी सत्ता ढल्न सकिन्छ भन्ने ज्ञान ओली प्रचण्डहरूलाई राम्रैसँग थाहा छ। त्यसैले राष्ट्रपतिका हरेक कदम महत्वपूर्ण छन्। सत्तारूढ दलकै महामन्त्री जस्तो जिम्मेवारी पदाधिकारीबाट आउने हरेक अभिव्यक्तिको मूल्य हुन्छ। जनताले मूल्य चुकाउनु पर्ने अवस्था आयो र मतको सम्मान अनुसार काम भएन भने भोलि डाँडो कटाउनेछन्। मलाई त पार्टी एकता नै बलियो बनाएर विपक्षीहरूको सामना गर्न आजको आवश्यकता हो। जो आफै सरकारको नेतृत्वदायी भूमिकामा हुने र आफै सडक र सदनतिर तमासा देखाउने समय होइन, समयमै चेता आओस्। उपसभामुख रुबी कुमारी ठाकुरको संसद सञ्चालन बारे प्रसङ्ग गर्नेछौ एकैछिनको ब्रेक पछि।
6: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
7: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9820235212।
6: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
7: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
6: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9842211343 र 9814829230।
8: अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
9: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
8: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
10: पदम हार्डवेयर बसन्तपुर बजार माडी
11: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
12: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 9855563938 र 9855565542
13: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
14: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
13: घडेरीका विशेषताहरू
14: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
15: जग्गा धनी सिधा सम्पर्क 9817888254 र 9846590042

0: भन्दा छ महिना अघि संसदको सम्मानित उपसभामुख पदमा रुबी कुमारी ठाकुर चयन भइन्। प्रधानमन्त्री बालनकै जोडबलमा उनी देशकै सातौं ठूलो पदमा आसीन हुने मौका पाइन्। तर अहिलेसम्म न संसद चलाउन आउँछ न नेपाली पढ्न आउँछ। संसद सञ्चालनको ताल हेर्दा हरि बिजोगको छ। लोकतन्त्रमा समानुपातिक वा समावेशी सिद्धान्त भनेको पछाडि परेका वर्गलाई अवसर दिनु हो, तर अवसरको अर्थ राज्यका संवेदनशील अङ्गहरूलाई तालिम केन्द्र वा प्रयोगशाला बनाउनु होइन। संसद भनेको देशको कानून निर्माण गर्ने सर्वोच्च थलो हो, जहाँ एक एक शब्दको अल्प विराम र पूर्ण विरामले राष्ट्रको भविष्य निर्धारण गर्छ। त्यहाँ सामान्य भाषिक दक्षता र कार्यक्षमता समेत नभएका र नभएर पनि सिक्न नचाहने व्यक्तिहरूलाई पुर्याउँदा पदको गरिमा माथि के हुन्छ? सम्माननीय उपसभामुख रुबी कुमारी ठाकुरलाई हेरे पुग्छ।
1: मानव उपसभामुख रुबी कुमारी ठाकुर एक दुधे बालक हुन्, जसलाई आमा बाउले एक्लै घरमा छोड्न सक्दैनन्। सभामुख डिपी अर्यालको हाल पनि यस्तै भएको छ। उपसभामुखको भरमा संसद छोड्न सक्दैनन्। एकैछिन संसद जिम्मा लगायो, भद्र गोल भइहाल्छ।
2: संवैधानिक निकायका पद अधिकारीहरूको पारिश्रमिक सेवाको
1: कोटा र अवसर पाएर मात्र भएन, पद पाएपछि त्यसको जिम्मेवारी पुरा गर्न पनि सक्नुपर्छ। तर उपसभामुख देशकै बेइज्जत गर्ने काम गर्दैछिन्।
2: माननीय सदस्यहरू, एउटै कुरा बार बार नदोहोराउनु बस्नु तपाईँहरू। माननीय सदस्यहरू, यो संसद हो, तपाईँहरू बस्नु। माननीय सदस्यहरू, तपाईँहरूको ध्यान आकर्षित भइसक्यो कुरा।
1: कुनै पनि काम नजान्नु ठुलो कुरा होइन। सबै मानिस हरेक क्षेत्रमा पर्फेक्ट हुन्छन् भन्ने पनि छैन। तर अवसर पाएर पनि त्यसलाई सदुपयोग गर्न सकिएन भने जो कोहीको अवस्था ठाकुरको जस्तो हुने निश्चित छ। न आवश्यक तयारी, न सिक्ने हुटुटी। उपसभामुख ठाकुरको बेमतलबी पाराले त नयाँ र युवा भन्नेहरूकै धज्जी उडाउने काम गरिरहेको छ। फलत मर्यादाकै धज्जी उडेको छ।
2: संयुक्त राष्ट्रिय संघको एकासियो महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका तर्फ प्रस्थान गर्नु भएको ले
1: रुबी कुमारी ठाकुर 2082 चैत 27 गते प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी थिइन्। झन्डै 6 महिनाको अवधिमा सिक्न चाहेको भए जुनसुकै भाषा पनि फरर पढ्न सकिन्छ। 6 महिनामै 12 कक्षा पास विद्यार्थीहरू जापानिज र कोरियन जस्तो भाषा अध्ययन गरी बोल्न सक्छन्, आइल्स र पिटी गर्न सक्छन्। तर पढाइमा डिप्लोमा इन इन्जिनियरिङ गरेकी र राष्ट्रको 7 औं ठुलो पदमा आसीन ठाकुरले नेपाली नै बोल्न नजानेर पदीय गरिमाको समेत खिल्ली उडाउने काम गरेकी छन्।
2: प्रधानमन्त्रीले गर्नु दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम सामान्य प्रधानमन्त्री ज्यूको सिफारिसमा मान्य अर्थमन्त्री डाक्टर स्वर्णिम आगले सम्हाल्ने गरी तोक्नु भएकोले बेहोरा जानकारी गराउँछु।
1: हामीले विगतमै उनको बारे अध्ययन गरेका थियौँ, तर नयाँ छन् सिक्दै जालिन भन्ने लाग्यो। तर 6 महिनासम्म पनि पारा उस्तै देखिएपछि अब यिनी बारे बोल्नै पर्छ भन्ने भयो। यो हिसाबले संसदमा मजाकको पात्र भइन्छ, सम्मानित भइन्न। उपसभामुखले माथि पर्दा तल सांसदहरू मुसु मुसु हाँसिरहेका हुन्छन्। उपसभामुखमा नियुक्ति भएको 2 महिनासम्म त उनले सभा सञ्चालन गर्ने आँट नै गरिनन्। पहिलो पटक जेठ 28 गते सदन सञ्चालन गर्दा शुद्धसँग नेपाली भाषा उच्चारण गर्न नसकेपछि उनी आलोचित बनेकी थिइन्। यद्यपि पहिलो बैठक भएकाले उनी हडबडाएको र आगामी बैठकमा सुधार गर्दै जाने धेरैको अपेक्षा थियो। तर उपसभामुख नियुक्ति भएको झन्डै 6 महिनापछि पनि उनको शैलीमा कुनै परिवर्तन नआएपछि आलोचना गर्नेहरूले राजीनामा माग्न थालेका छन्। पहिलो बैठकमा कस्तो थियो र अहिले कस्तो छ, यी दुई दाँचेर हेरौँ।
2: माननीय पार्वती बिक, समय 4 मिनट, त्यसपछि सुशील खड्का सरी। संवैधानिक निकायका पद अधिकारीहरूको पारिश्रमिक सेवाको
1: इनको अनुहार फेरियो तर क्षमता फेरिएन। कार्य क्षमतामा मात्र होइन, यस बीचमा उपसभामुख ठाकुरका केही सामाजिक तथा व्यवहारिक पाटोमा समेत प्रश्नहरू उठे। तीन बच्चाको पिता दीपक जङ ठाकुरसँग उनको हिमचिमलाई लिएर श्रम संस्कृति पार्टीकै नेताहरूले पटक पटक प्रश्न उठाए। यो सम्बन्धबारे उपसभामुखले प्रश्न पार्न सकेकी छैनन्। साथै सामाजिक सञ्जालमा उनले जनाउने कतिपय प्रतिक्रिया समेत विवादमा पर्दै आएका छन्। सर्वोच्च अदालतमा चौथो वरियताका न्यायाधीश मनोज कुमार शर्मा नियुक्ति भएको विषयमा उनले च्याट जिपिटी को सहारामा एउटा स्ट्याटस लेखिन्। विवाद भएपछि डिलिट गरिन्। जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ परे लगतै सामाजिक सञ्जाल मार्फत अशोभनीय टिप्पणी गरिन्। विवाद भएपछि हटाइन्। विवादास्पद उक्त स्ट्याटसमा उनले लेखेकी थिइन्, यो शीर्षा कार्कीलाई आत्महत्या गराउने र कैयौँ युवतीलाई आत्महत्या दुरुत्साहन गर्ने पत्रकारको भेषमा राक्षस नै हो। यसले कैयौँ महिला दिदीबहिनीहरूको चरित्र हत्या गरेको छ। यसको जनआस्था पत्रकार आचार संहिता विपरीत रहेको छ। यो राक्षसलाई के भन्ने? त्यसो त उपसभामुख ठाकुरले दाइजो प्रथा विरुद्ध केही राम्रा काम पनि गरेकी छन्। मधेस प्रदेश लगायत देशभर व्याप्त रहेको दाइजो प्रथा र बाल विवाह जस्ता सामाजिक विकृति विरुद्ध उनले विशेष अभियान सञ्चालन गरिन्। यस कुप्रथालाई समाजको अमर्यादित र कानुनी रूपमा दण्डनीय अभ्यास भन्दै उनले व्यक्तिगत तथा नीतिगत दुवै तहबाट यसको अन्त्यका लागि जोरदार पहल गर्दै आएकी छिन्। दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न भन्दै उनले युवतीहरूलाई ढाडस दिने गरेकी छन्। मातृभाषामा शपथ लिएर समावेशी लोकतन्त्रको सुन्दर अभ्यास प्रस्तुत गरेकी उपसभामुखका सन्दर्भमा भाषा स्वयं समस्या नभई पूर्व तयारीको अभ्यास र लापरवाहीले सङ्कट निम्त्याएको देखिन्छ। यस घटनाले राजनीतिक दलहरूलाई केवल समावेशताको कोटा पुरा गर्न उम्मेद्वार चयन गर्ने परम्पराबाट माथि उठेर योग्यता, परिपक्वता र दक्षतालाई ध्यान दिन झकझक्याएको छ। समानुपातिक वा समावेशी कोटाबाट उच्च पदमा पुग्ने जनप्रतिनिधिहरूलाई संसदीय प्रक्रिया, संविधान, सार्वजनिक व्यक्तित्व र अन्तर्राष्ट्रिय कुटनीतिबारे पूर्व प्रशिक्षण दिने संस्थागत व्यवस्था संसद सचिवालयले गर्नुपर्ने टटकार वा आवश्यकता देखिएको छ। पदबाट हटाउन मिल्छ संविधानको धारा 91 उपधारा 6 सभामुख वा उपसभामुखको पद रिक्त हुने अवस्था उल्लेख छ, जस अनुसार प्रस्ताव पारित गरेर 2/3 हटाउन सक्छ। धारा 91 निज सभामुख र उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको 2/3 बहुमतबाट पारित भएमा पद रिक्त हुने व्यवस्था छ। प्रतिनिधि सभा नियमावलीको नियमावली 210 अनुसार सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव पेश गर्न सकिने उल्लेख छ। उपसभामुख आफैले पदबाट हट्न चाहेमा सभामुख समक्ष लिखित राजीनामा दिएर पद त्याग गर्न सक्ने व्यवस्था पनि संविधानले गरेको छ। साथै कुनै कारण सांसद पद घुमेमा पनि उपसभामुख पद रिक्त हुने संवैधानिक व्यवस्था छ। ठाकुरको हकमा समस्या सुधार गर्न सकिने भएकाले पदबाट हट्ने हटाउने भन्दा पनि छिटो भन्दा छिटो क्षमता वृद्धिमै उनी स्वयंले ध्यान दिन आवश्यक छ, नत्र कार्यकालभरि मजाकको पात्र भएर जानुपर्ने छ।
0: निम्न वर्गीय परिवार मधेसकी छोरी जेनजी उमेर समूह रूपी कुमारी ठाकुर उपसभामुख पदमा पुग्दा सबै खुसी थिए, तर लिखित सामग्री वा सदनका पत्रहरू समय सहज रूपमा वाचन गर्न नसकेपछि पदकै गरिमाका लागि पद छोड्नु पर्ने आग्रह गर्नेहरू बढ्दैछन्। किनकि क्षमता नहुनु र अवसर पाएर पनि त्यसका लागि आफूलाई तार नगर्नु थप कुरा हुन्। राजकीय पदको मर्यादा, जनप्रतिनिधिको न्यूनतम योग्यता र समावेशी लोकतन्त्रको प्रभावकारितासँग यो विवाद जोडिन पुगेको छ। उच्च मर्यादित संवैधानिक पदमा आसीन व्यक्तिको बोली, व्यवहार र प्रस्तुतिले व्यक्तिगत छविका साथै सिन्धु संसदीय प्रणालीकै साक र मर्यादाको प्रतिनिधित्व गर्छ। त्यसैले यो विवाद केवल व्यक्तिगत अक्षमता वा आलोचनामा मात्र सीमित छैन, यसले नेपालको बहुभाषिक, बहुसांस्कृतिक संरचना र संसदीय अभ्यासका संरचनात्मक पक्षहरूलाई पनि उजागर गरेको छ। त्यसैले पदमा पुग्नु भनेको पदमा आसीन हुनु मात्रै होइन, राज्यको सेवा सुविधामा अनुहार र चोला फेर्नु मात्रै पनि होइन, पदमा पुगेर त्यसको औचित्य अनुसार काम गरी छाप छोड्नु पनि हो, राज्यलाई केही योगदान गर्नु हो। तर जान्दा पनि नजान्ने र सिक्न पनि नचाहने यही श्रृङ्खला कायम रहे। उपसभामुखको र त्यो पदको औचित्यमाथि प्रश्न उठिन्छ। एउटा राजनीतिक स्वार्थमा मचिएको हत्याकाण्ड बारे प्रश्न गर्नेछौँ एकैछिनको ब्रेक पछि।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
5: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
6: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
5: ग्रुप राइटर नरेश महतो, गीता महतो।
7: सम्पर्क 97625 73 89 98 0 74 46 142 र 98 4 91 95 225।

0: फुलमारी, कागती, चिउरी, चन्दन, नीम, अमला, तितेपाती, च्याउ, गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका
4: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
5: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
6: सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852028 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 MHz।
9: बर्बरपूर्ण हत्याकाण्ड जसको लास माथि टेकेर राजनीति गर्ने नेताहरू कुर्सीमा पुगे तर परिवार अहिले रोदनमा छ। करिब 4 वर्ष अघि भएको यो विभत्स हत्याकाण्ड जहाँ 25-30 जनाको समूहले राजनैतिक आधारमा आक्रमण गरी मान्छे मारे, त्यही हत्याकाण्डको जगमा टेकेर नेता सरकारको मन्त्री बने, सरकारमा पुगेपछि उनीले अपराध आरोपीहरूलाई उन्मुक्ति दिएको परिवारको आरोप छ, तर अदालतले मुख्य नायकहरूलाई उन्मुक्ति दिएर केहीलाई मात्रै सुधार गरेपछि परिवार झन् पीडामा छ। माथि विस्तृतमा रिपोर्ट। एउटा यस्तो भरभरपूर्ण हत्या जसको लास माथि टेकेर नेताहरू कुर्सीमा पुगे तर परिवार अहिले पनि रोदनमा छ।
10: मेरो आमा अगाडि मेरो दाइलाई तडपाई मारे छ, तिनीहरूले कति मान्छेहरू जुन तिनीहरूले तडपाई तडपाई मारे छ तिनीहरूलाई म बाहिर कसरी देख्न सक्छु, कारण तिनीहरू निर्दोष म कसरी भन्न सक्छु।
9: करिब 4 वर्ष अघि बाजुरामा भएको त्यो विभत्स हत्याकाण्ड जहाँ 25-30 जनाको समूहले पहिला कुटपिट गर्छन्, घाइते भएर सुतिरहेका व्यक्तिलाई राति फेरि घरमै पुगेर सडकमा निकाल्छन्, मरणासन नहुने गरी कुटपिट गर्छन्। त्यसको केही समयमै अस्पतालले मृत घोषित गर्छ, अर्थात् दिउँसो लखेटी लखेटी मरणासन नहुने गरी कुटपिट गरेर छोडिएका व्यक्तिलाई यही समूहले राति घरबाटै थुतेर कुटपिट गरेपछि बाजुराका चेतनदीप ऐजीको 2079 सालमा मृत्यु भएको थियो। उनलाई सडकमा घिसार्दै लाठी, चिरपट र ढुङ्गा प्रहार गरी मारिएको थियो, जहाँ हात हतियार समेत प्रयोग गरी आक्रमण भएपछि 32 वर्षीय चेतन मारिए, जुन घटना केवल हत्या मात्रै नभएर मानवीय क्रूरताको भयावह दृष्टान्त बन्न पुग्यो। प्रहरीको जिम्मा लगाए, सबै अर्थात् 24 जना नै पक्राउ परे, तर अदालतले केहीलाई बाहिरै बसेर मुद्दा लड्ने सुविधा दियो। अहिले घटना घटेको करिब 4 वर्षपछि जिल्ला अदालत बाजुराले हत्यामा संलग्न 6 प्रतिवादीलाई जन्म कैदको फैसला सुनाएको छ, जसमा जङ्ग भन्ने शेरबहादुर आइडी, सागर आइडी, लोकेश आइडी,
11: खेमराज भन्ने खेम आइडी जीवन आइडी र धनराज थापा छन् र परिवार भन्छन् हत्यामा संलग्न 24 जना मध्ये 6 जनाले मात्रै जन्मकैदको सजाय पाए मार्ने योजना बनाउनेदेखि मार्न उक्साउने र आदेश दिने तथा राजनैतिक रूपमा त्यसको फाइदा लिने व्यक्तिहरू अहिले पनि बाहिरै छन् अर्थात् उन्मुक्ति पाएका छन् यसरी उन्मुक्ति पाउने मुख्य नायकहरूमा रतन आइडी युद्ध बहादुर आइडी र रणसिंह आइडी लगायत 18 जना छन् उनीहरूले राजनैतिक पहुँच र सेटिङको आधारमा उन्मुक्ति पाएको परिवारको दावी छ
12: युद्धयणी वडा अध्यक्ष हुन् वडा अध्यक्षले को प्रमाण छैन भन्ने हो भने त्यहाँनिर कमल समिति बोलेका छन् त्यहाँनिर के अरे धनराज थापाले बोलेका छन् म भोलेका एक अर्काले पोलेका कुराहरूलाई पनि त्यहाँ प्रमाण लगिएन अनि मेरो घरका मान्छेले भनेका कुराहरू त कुनै पनि प्रमाण लगिएन अनि त्यो कोठाभित्रको भिडियो क्लिपभन्दा बाहेक मेरो घरका मान्छेले भनेको पनि प्रमाण लगिएन त्यहाँ वरपर ती अभियोगकर्ता के अरे अभियोग लागेका मान्छेहरूले एक आपसमा पोलेका कुराहरूलाई पनि प्रमाण लगिएन यो कुन खालको न्याय हो कुन खालको न्यायालय हो
11: घटनालाई अझै गहिराईमा पुगेर बुझौँ यो घटना 2079 साल मङ्सिर 4 गतेको हो जुन दिन देशमा प्रदेश र प्रतिनिधि सभाको आम निर्वाचन भएको थियो बाजुराबाट मुख्यत एमालेका कर्णबहादुर थापा र कङ्ग्रेसका बद्री प्रसाद पाण्डे चुनावी प्रतिस्पर्धी थिए बाजुराको त्रिवेणी नगरपालिका 7 32 वर्षीय चेतनदीप अघि आफ्नै गाउँमा एमालेको तर्फबाट मतदान प्रतिनिधिका रूपमा खटिएका थिए किनकि उनी अनिरा सुब्बीको नेता समेत थिए स्थानीय नाट्यश्वरी आधारभूत विद्यालयमा बिहान करिब 10 बजेको समयमा एमाले र कङ्ग्रेसका कार्यकर्ता बीच झडप सुरु भयो झडप उग्र बनेपछि प्रहरले हवाई फायर गर्यो मतदान स्थगित भयो तर झन्झन झडप उग्र बन्दै गएपछि अपरान्न 4 बजेको समयमा प्रहरले चलाएको गोली लागेर स्थानीय सञ्जीव आइडीको मृत्यु भयो सोही समयमा यो घटनाको नायकीय भनिएका रणसिंह आइडी लगायतले चेतनलाई छोप मार भन्ने निर्देशन दिए उनको समूहले लखेटी लखेटी कुटपिट गर्यो चेतन अचेत भएपछि बाटोमै छोडेर फरार भयो
10: ए बाघ त्यसको भाइ आयो भने होइन अनि हामी चाहिँ तल गयौँ अनि त्यहाँ गइसकेपछि दादा चाहिँ पुरै रक्तिदार पनि हुनुभएको थियो होइन त्यहाँ पुग्ने बित्तिकै दादाले यो सब गराउने रणसिंह आइडी हो भन्नुभयो क्या हाम्रै मतलब दादाले आफ्नै एउटा मैले त त्यहाँ देखेकै छ होइन अनि मलाई झन् कतिखेर त्यहाँ पुग्ला र म मेरो दाईलाई चाहिँ दादा यस्तो यस्तो भनिरहेको थियो रणसिंहले निरजले भन्ला भइरहेको थियो होइन तर दादाले हामी त्यहाँ पुग्ने बित्तिकै दादाले नै रणसिंहको नाम लिनुभयो क्या ठुलदादाले नै
11: त्यसको केही समयपछि परिवार आएर गम्भीर घाइते भएका उनलाई घरमा लिएर राख्छन् तर दिउँसो फ्रार 8-10 जनाको समूह राति बन्दुक र धारिलो हतियार सहित चेतनदीप बसेको घरमा प्रवेश गर्यो घाइते रहेका चेतनलाई घर बाहिर निकालेर आक्रमण गरे फेरि फ्रार भए सेनाको गाडी र एम्बुलेन्स आएर अस्पताल पुर्याउँदा चेतनलाई मृत घोषणा गरियो टाउकोमा रगत जमी मृत्यु भएको उल्लेख छ
10: किनकि तिनीहरू धेरै बोलिरहेको थियो नि त त्यहाँनिर तिनीहरूको आदेशले मान्थे नि त तिनीहरू रोकिन्थे नि त कति खुट्टा पढे कति रोए कराए चिच्चाए होइन मानेनन् कि तिनीहरूले मानेन अनि दादालाई चाहिँ त्यो लास्टमा त्यो साथ जाँदाखेरि कस्तो हुन्छ पानी बिनाको माछा माछालाई बाहिर पानी बाँड्दा

0: जिल्ला दाजुराले फैसला गरेको छ, जसमा मुख्य भनिएकै रन्सिङ आइडी, रतन आइडी र जुक्त बहादुर आइडीले कसरी उन्मुक्ति पाए भनेर परिवारले प्रश्न उठाएको छ। जबकि हत्यामा संलग्न र अदालतले दोषी ठहर गरेका धनराज थापा र शेरबहादुर आइडीले अदालतमा बयान दिँदा हत्याका मुख्य नायकी नै उनीहरू भएको दावी सहित बयान दिएका छन्। धनराज थापाले भनेका छन्, जुक्त बहादुर आइडी र पदम आइडी घटनामा संलग्न थिए तर अदालतले निर्वाचनका बेला घटनास्थलमा हुनु सामान्य रहेको भन्दै उनी दोषी भन्न नमिल्ने आशयको फैसला गरेको छ। यस्तै अर्का अभियुक्त रनसिंह आयुले मतदान केन्द्रमा भएको झडपमा चेतनलाई छोप मार भन्ने आदेश दिएको बयानमै उल्लेख छ र उनले पनि उन्मुक्ति पाए। जबकि यिनै रनसिंह आइडी र वडाध्यक्ष समेत रहेका जुद्ध आइडी लगायतले जन्म कैद पाएका छ जनालाई होटेलमा लगी रक्सी खुवाएर चेतन आइडीको हत्या गर्न लगाएको पीडित परिवारको दावी छ।
1: जो भित्र आलिया छन् ती पनि त्यसै गरिबका छोराछोरी छन्। गरिबका छोराछोरी उनीहरूले पठाइकन जान खुवाए बेलुका साढे पहिलो पटक मेरो घरबाट बाहिर निस्किसकेपछि कैलाश भन्ने एउटा बजार छ, त्यहाँ बजारमा लगेर जाँड खुवाए अनि के खुवाए नसा खुवाए अनि जबरजस्ती ल आज चुनावको दिन मार्यो भने के हुँदैन समाथ ताना जाऊ भनेर अगाडि पठाएर अनि आफू पछाडि गएर त्यस्तो किसिमको गरेका मान्छे गरिबका छोराछोरीले मात्रै अहिले कानुन आकर्षित भयो।
0: अब घटनाका मुख्य आरोपीहरूको राजनैतिक नेक्सस के छ त्यो बुझौँ। यिनी रनसिंह आइडी नेपाली कङ्ग्रेस बाजुराका पूर्व सचिव हुन्, अहिले नेपाली कङ्ग्रेस प्रदेश कार्य समितिका सदस्य छन्। यिनकै आदेशमा चेतन मारिएको देखिन्छ। मृतकका बुवाले हत्या गरे पनि मुद्दा नलाग्ने भन्दै यिनैले उक्साएको आरोप लगाएका छन्।
2: रनसिंह र निरज आइडी चाहिँ पुरै तातेर आएर जहाँ जहाँ चेतन भागिसक्यो मार छोप छोप भन्यो नि त्यो गरेर आउँछ के भन्छ त्यहाँनिर, अनि म त्यहाँनिरै थिएँ, म त एकछिन आत्थेँ होइन।
0: यस्तै अर्का जुद्ध आइडी नेपाली कङ्ग्रेस त्रिवेणी नगरपालिका साथका उपाध्यक्ष हुन्, राति चेतनलाई घरबाट निकालेर मार्ने समूहमै थिए जो स्वयं घटनामा सामेल प्रतिवादीले बयानमै उल्लेख गरेका छन्। अर्का यी पात्र हुन् रतन आइडी जो नेपाली कङ्ग्रेस निकट शिक्षक सङ्घका केन्द्रीय सदस्य समेत हुन्, परिवारले मुख्य नायकी मध्येका एक यिनलाई पनि मानेको छ। चेतनलाई घरबाट निकाल्न यिनीले आदेश दिएको परिवार बताउँछन्। मृतक चेतनकी बहिनीले दाईमाथि कुटपिट हुँदा यिनीहरूको खुट्टै ढोगेर नमार्न याचना गरेको बताउँछिन् तर उल्टै बहिनीमाथि समेत आक्रमणको प्रयास भयो। अहिले पनि बहिनी यिनीहरूकै योजनामा मारिएको बताउँछिन् तर राजनैतिक पहुँचका आधारमा यिनीहरूले उन्मुक्ति पाए।
2: मेरो दाईलाई तडपाई तडपाई मारेछ तिनीहरूले, क्या ती मान्छेहरू जुन जुन तिनीहरूले तडपाई तडपाई मारेछ तिनीहरूलाई म बाहिर कसरी देख्न सक्छु, क्या तिनीहरू निर्दोष म कसरी भन्न सक्छु, क्या जुद्ध आइडी पदम आइडी रतन आइडी म तिनीहरूलाई छुट्याउनै सक्दैन, क्या रनसिंह र निरजलाई उता देखेको होइन उता देखेको त्यही राजनीतिक पहुँच हामीसँग पावर पहुँच नभएर त्यही त हो नि, पीडितहरू पिछडिँदै जान्छन् नि त, त्यो त नेपालमा भइरहेको हो नि त। तर मैले अदालतले यतिसम्म अन्धो हुन्छ पनि सोचेको थिएन कि
0: यो चुनावबाट सबैभन्दा बढी लाभ लिएका पात्र हुन् नेपाली कङ्ग्रेसका नेता बद्री प्रसाद पाण्डे। उनी नेपाली कङ्ग्रेसको सहमहामन्त्री समेत बने, त्यही चुनाव जितेर पर्यटन मन्त्री समेत बने। मान्छे नै मारेर आफूलाई जिताएपछि राजनैतिक रूपमा यिनैले संरक्षण गरेको परिवार मात्रै होइन स्थानीय अगुवा समेत बताउँछन्। जुन कुरा परिवारले हामीलाई उपलब्ध गराएको यो भिडियोमा समेत देखिन्छ। यहाँ एउटा कोठामा केही व्यक्तिहरू छन्, एउटा बेड छ जहाँ पूर्व मन्त्री पाण्डे र कङ्ग्रेसबाट निर्वाचित त्रिवेणी नगरपालिका कि उपप्रमुख कमला कुमारी न्युपाने पनि छन्। यिनीहरूले मुख्य अभियुक्तलाई कसरी जोगाउने भन्दै योजना बनाएको सुनिन्छ, जहाँ उपप्रमुख कमलाले अदालतमा पेश भएको भिडियोमा देखिएका पात्रलाई सजाय गराउने र अन्य व्यक्तिलाई जोगाउने बताएको सुनिन्छ। अब संयोग भन्ने कि सेटिङ पछि अदालतले समेत भिडियोमा देखिएका व्यक्तिहरूलाई मात्रै दोषी ठहर गरेको र बाँकीलाई उन्मुक्ति दिन्छ। पीडित परिवारले यो सबै योजनाबद्ध भएको बताउँछ। यसरी अभियुक्तहरूलाई जोगाउन कङ्ग्रेसका तत्कालीन सभापति शेरबहादुर देउबासम्मै लबिङ गरेको आरोप छ, जुन अहिले कङ्ग्रेसकै आन्तरिक द्वन्द्वको मुद्दा बनेको छ। नेताहरू भन्छन् उक्त दिनको इति वृत्तान्त धेरै भन्नै मिल्दैन।
3: यो आन्तरिक कुरा हो, यो अस्तिको चुनाव नासिको मङ्सिर चार गतिको चुनावको इतिवृत्ति हामीले भन्नु हुँदैन, त्यो हाम्रो पार्टीको आन्तरिक कुरा भयो मानौ, अब त्यसलाई हामीले धेरै गर्दा
0: अहिले छ जनाले मात्रै जन्म कैद पाएपछि दोषी ठहरिएका परिवारले समेत यसमा चेकिङ भएको खुलासा गरेका छन्। यी रामसिंह आइडी नाम गरेका व्यक्तिले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, मेरा भाइहरूलाई मात्रै फसाएर आफूले उन्मुक्ति पाएका छन्। शक्तिकै आडमा मुख्य व्यक्तिहरूले

0: मुक्ति पाएपछि परिवार त्रासको अवस्थामा छ किनकि अधिकांश हत्याराहरू बाहिरै छन् तथापि अदालतप्रति विश्वास कायमै रहेकाले पुनरावेदनमा जाने तयार रहेको मृत चेतनकी श्रीमतीको भनाइ छ
1: जिल्ला अदालतले चाहिँ हाम्रो पक्षमा न्याय दिए जस्तो लागेन भएका मेन दोषीहरू पनि दुई चारजनालाई भित्र राखेर मेन योजनाकार को हुन् मेन दोषीहरू को हुन् त्यो पलान बनाउने कसको उसमा अन्तर्गत त्यो घटना घटेको तिनीहरूलाई चाहिँ उम्काइयो राजनीतिक उसमा अब भनौँ राजनीतिक आरमा अब ठुला बडाको पावर पहुँचमा तिनीहरूलाई उम्काएर दुई चारजनालाई भित्र राखेर त्यो केस सामसुम पारियो न्यायको उसमा अन्याय भयो झन् हामीले न्याय पाए जस्तो लागेन मेन दोषीहरू उम्किएर बाहिरै खुल्याम हिँडिरहेछन् त्यो न्याय पाए जस्तो लागेन
0: यो घटना हत्या मात्रै नभएर राजनैतिक स्वार्थ पुरा गर्न मचाएको अपराध काण्ड हो जसमा स्थानीयदेखि केन्द्रका नेताहरू समेत सामेल छन् फलत सबैलाई कारबाही र सजायको दायरामा नल्याएसम्म चेतनको आत्माले यिनीहरूलाई शान्ति दिने छैन चेतन दीप अहिलेसँग राजनैतिक प्रतिस्पर्धा नै थियो भने राजनैतिक रूपमै सामना गर्नु पर्थ्यो तर यहाँ आपराधिक रूपमा हत्या गरियो यसकारण घटनापछि राजनैतिक रूपमा लाभ हानि लिएका सबै यसका कारक हुन् सजाय त उनीहरूले पनि पाउनुपर्छ वर्षौंदेखि देश राजनीति र शक्तिको पहुँचमा कैद छ यसकारण कैदमा बस्नेहरूले समेत छुट पाउँछन् आपराधिक मानसिकता भएका व्यक्तिहरू समाजमा खुल्लै हिँड्दा पीडित परिवारहरू त्रसित भएर बाँच्नु परेको छ कसैका लागि यो हत्या राजनैतिक लाभ हानेको विषय थियो होला परिवारका लागि सबैभन्दा ठुलो क्षति थियो श्रीमतीले भरोसा गुमाइन् बुबाले सहारा गुमाए छोराछोरीले भविष्य गुमाए बहिनीले आधार सम्मान गुमाइन् तै पनि हत्यामा यदि संलग्न अपराधीहरूले अनुमति पाएका हुन् र केही बाहिर छन् भने यो सबैभन्दा विडम्बनापूर्ण हो उनीहरूलाई सजायको दायराले हुनुपर्छ
2: मानिस अधिकारका साथ जन्मिन्छन् बजारमा बिक्रीका लागि होइन लोभ र प्रलोभनमा नपरौ असुरक्षित बसाई सराई नगरौ सचेत बनौ मानव तस्करको जालबाट बचौ यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ जनहितका लागि आफन्त नेपाल
3: मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
4: के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
8: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
10: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
11: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका
12: सुन गाउँ घर तराई सहर सुन हरियाली पाख पखेर सुन नेपालीपन को आभास नेपाली मन को आवाज
13: सुन हिउँ चुली पहाड पहरा सुन भीर पागल एक बेसी सारा सुन
12: स्वदेश एफएम 93.2 मेगाहर्ज
14: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
15: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
16: It's 8 o'clock अहिले 8 बजेको छ
17: नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार दशैं सङ्गारमै छ गराएपछि पकवानको लागि वर्षभरिमै सबैभन्दा धेरै चिनी खपत हुने समय पनि यही हो तर बजारमा चिनी अभाव रहेको उपभोक्ताको गुनासो अझै घटेको छैन बजारमा चिनी आपूर्ति सहज बनाउने जिम्मेवारी लिएको सरकारी स्वामित्वको साल्ड ट्रेडिङ कर्पोरेसनले नै आर्थिक 10 दिनदेखि बजारमा चिनी नपठाएको व्यापारीहरूले बताएका छन् कृत्रिम अभाव गराएर कालो बजारी गर्ने व्यापारीलाई कारवाही गर्नुपर्ने र मूल्य नियन्त्रण गर्नुपर्ने राज्य संयन्त्रमाथि कालो बजारीलाई प्रशय दिएको आरोप समेत लागेको छ साल्ड ट्रेडिङले खुद्रा तथा थोक व्यापारीलाई सातादेखि चिनी दिएको छैन भने सरकारकै अनुगमनले आफ्नै गोदाममा भएको चिनीको वास्तविक मौजदात स्टक समेत लुकाएको तथ्य सार्वजनिक गरेको छ सरकारले सर्वसुलभ प्रति किलो 110 रुपियाँमा चिनी उपलब्ध गराएको दावी गरेको 2 साता लाग्यो तर उपभोक्ता भने पसले पछि फरक मूल्य तिर्न बाध्य छन् सरकारले 110 रुपियाँको 1 किलो पाइन्छ भनिसकेपछि पनि बजारमा 120 देखि 150 रुपियाँसम्म तिरेर चिनी किन्न बाध्य भएको उनीहरूले बताएका छन् भदौमा मात्र उपभोक्ताले 170 रुपियाँसम्म तिरेको गुनासो गरेका थिए सरकारले बजारमा चिनी पठाइरहेको दावी गरे पनि खुद्रा व्यापारीहरू भने चिनी नपाएर 7-10 दिनदेखि पसलमा आएका ग्राहकलाई रित्तो हात फर्काएको गुनासो गरिरहेका छन् नेपाल सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा सूचीकृत नेपाली म्यान पावर कम्पनीलाई प्रणालीबाट हटाउन मलेसिया सरकारलाई आग्रह गरेको छ मलेसियाले नेपाली श्रमिक भर्नाका लागि 25 वटा म्यान पावर कम्पनीलाई प्रिन्सिपल र ती अन्तर्गत 250 कम्पनीलाई सपोर्टिङ वा सहायक संस्थाका रूपमा सूचीकृत गरेपछि उत्पन्न विवाद समाधान गर्न नेपालले यस्तो पहल गरेको हो नेपालमा भने एफडब्ल्यूसीएमएसमा सूचीकृत 25 म्यान पावर कम्पनीले नै आफू उक्त प्रणालीबाट बाहिरिन चाहेको भन्दै सरकारलाई निवेदन दिएका छन् उनीहरूको निवेदनका आधारमा युवा श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत मलेसिया सरकारलाई पत्र पठाएको हो तर नेपालले सूचीकृत म्यान पावरलाई प्रणालीबाट हटाउन आग्रह गरिरहँदा मलेसियाले भने एफडब्ल्यूएमएसमा सूचीकृत म्यान पावर कम्पनी मार्फत मात्रै विदेशी श्रमिक भर्ना गर्न रोजगारदातालाई निर्देशन दिएको छ काठमाडौँ तराई मधेस द्रुतमार्ग आयोजना कार्यान्वयन सुस्त गतिमा छ आयोजना कार्यान्वयन सुरु भएको 1 दशकमा आधा पनि काम सम्पन्न हुन नसकेपछि सरकारले आयोजना सम्पन्न हुने म्याद 3 वर्ष थप गरेको छ यो आयोजना चैत 2083मा सम्पन्न हुनुपर्ने थियो उक्त अवधिमा सम्पन्न हुने निश्चित नभएपछि 20 साउनमा बसेको मन्त्री परिषद बैठकले द्रुतमार्गको म्याद थप गरी चैत 2086 पुर्याएको छ रक्षा मन्त्रालयको सिफारिसमा मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको राष्ट्रिय गौरवको यो आयोजना सरकारले नेपाली सेना मार्फत कार्यान्वयन गरी रहेको छ तर अन्तर निकाय समन्वय अभाव द्रुत मार्ग रेखाङ्कन क्षेत्रमा स्थानीय नागरिकका असन्तुष्टि र अवरोध कोविड महामारी लगायतका कारण आयोजनाले अपेक्षित गति लिन सकेको छैन नेपाली सेनाका अनुसार भदौसम्म आयोजनाको भौतिक प्रगति 50.02% पुगेको छ सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार नेपाली सेना थप भएको समय अवधिमा यो आयोजना सम्पन्न गर्न कटिबद्ध छ विगतमा कोविड महामारी 2081 सालको बाढी पहिरो मुआब्जा विवाद लगायत कारण आयोजना प्रभावित बनेको जानकारी गराइएको छ यो आयोजना आर्थिक वर्ष 2073-74 शुरू भएको आयोजनाको 2 चरणमा म्याद थप भई पछिल्लो पटक चालु आर्थिक वर्ष चैत मसान्तभित्र सक्ने गरी तय भएको थियो भदौ मसान्तसम्ममा वित्तीय प्रगति 51.47% भएको छ विशेष आर्थिक क्षेत्र सेजमा स्थापना भएका उद्योगबाट 7 वर्षमा 4.5 अर्ब रुपियाँ बराबरको सामान निर्यात भएको छ। भैरहवा सेजमा सञ्चालित उद्योगले आर्थिक वर्ष 2076-77 आर्थिक वर्ष 2082-83 4.5 अर्ब 50 करोड 42 लाख रुपियाँ बराबरको सामान निर्यात गरेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ। सो अवधिमा 3.18 करोड 19 लाख रुपियाँ बराबरको उत्पादन आन्तरिक बजारमा खपत भएको छ। प्राधिकरणका सूचना अधिकारी दिनेश नेपानीले सेजमा स्थापना भएका उद्योगले नियमित रूपमा सामान निर्यात गरिरहेको जानकारी दिएका छन्। सेजमा स्थापना भएका उद्योगलाई निर्यातमा आयकर मूल्य अभिवृद्धि भ्याटमा छुट नगद अनुदानको व्यवस्था गरिएको समेत बताइएको छ। भैरहवा विशेष आर्थिक क्षेत्र व्यवस्थापनका कार्यालय प्रमुख सबुत डुम्रेले चुनडुङ्गा बल्ब कार्पेट स्टिलका भाँडा ट्याङ्की प्लास्टिकका सामग्री ग्रेनाइट फर्नेस आयल लगायत सामान निर्यात हुने गरेको जानकारी दिएका छन्। सरकारी करदाता प्रोत्साहन उपहार अन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कार अन्तर्गत 15 जना र 1 जना बम्पर गरी 16 जना विजेता घोषणा गरेको हो। हरेक दिनका दरले 15 जनाले जनै 1 लाख र 1 जनाले बम्पर उपहार अन्तर्गत 10 लाख रुपियाँ पाएका हुन्। विभागका अनुसार नेपाल पेट्रोल ल्याब प्राइभेट लिमिटेडबाट 21,000 रुपियाँको सामान किन्ने कुपन ग्राहकले बम्पर उपहार जितेका छन्। घोषणा अनुसार पर्साका लालबाबु शाह कानूनलाई 10 लाख रुपियाँको बम्पर उपहार परेको छ। आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 कार्यान्वयनमा ल्याएको हो। विभागका अनुसार गएको असोज 1 देखि हिजो 15 गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ता 3,18,18,286 कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए। र नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर 1 को खरिद दर 153.81 रुपियाँ र बिक्री दर 154.41 रुपियाँ निर्धारण गरिएको छ। अस्ट्रेलियन डलर 1 को खरिद दर 106.61 रुपियाँ र बिक्री दर 107.03 रुपियाँ। क्यानेडियन डलर 1 को खरिद दर 107.88 रुपियाँ र बिक्री दर 108.30 रुपियाँ तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय भने फरक हुन सक्ने र अध्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानि होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
2: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
6: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
6: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98 042 21 343 र 98 184 29 230
7: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
8: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमा चित्त बुझाउनु त होला नि
9: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
10: हेलो
11: हेलो बुढी के छ खबर
10: ठिकै छ चलेकै छ
11: ल भिडियो अन गर् त तलाई हेरम
10: भिडियो अनै छ त देख्नु भएन र
11: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
10: माडीको नेट यस्तै त हो नि
11: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
6: सेवाका लागि माडी सम्पर्क 056 50 10 40 र 98 52 0 28 40 साथै 24 घन्टा हटलाइन नम्बर 01 597 00 86
12: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: निकाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक अस्पतालमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
1: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई और रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 53 69 5550 77 061 र 98 55 77 53।
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 93 400 40 93 580 र 98 55 26 440।
3: It's 9 o'clock. अहिले 9 बजेको छ।
4: जोड्ने तयारी धादिङ बेसी जोड्ने परेवाटार मासटार सडक खण्डमा आज 5 घण्टा गाडी बन्द। प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा 12 विधेयक पारित संसदको चालू अधिवेशन गैरातीदेखि अन्त्य। फ्रान्समा विद्यार्थीको आन्दोलन चर्कियो 560 भन्दा धेरै विद्यालय प्रभावित। र एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै बङ्गलादेशलाई हराउँदै श्रीलङ्काले काँस्य पदक जित्यो। नेपाल खबरमा अब पूरा खबर। नवलपरासीको दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ। 10 जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरीकारले नवलपरासी पूर्वका अनुसार कोहलपुरबाट काठमाडौँका लागि छुटेको प्रदेश 301006K1553 नम्बरको बस आज बिहान 4:15 बजे महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको हो। घाइतेलाई उद्धार गरी मध्यबिन्दु अस्पताल डण्डामा पठाएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउनेहरूमा जाजरकोटको भेरीगङ्गा नगरपालिका 3 का 50 वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका 3 का 32 वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राजगिरी, बाँके कोहलपुर 10 का 55 वर्षीय केन्द्र राज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका 7 का 22 वर्षीय कृष्ण कनौजिया रहेका छन्। अर्का 1 जना पुरुषको पहिचान खुलेको छैन। बसमा 18 जना थिए। 2 जनाको अवस्था भने सामान्य छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीका कारण ठप्प रहेको गल्छी बेत्रावती सडक खण्डमा गाडी चल्न थालेको छ। ट्र्याक खोल्ने काम सकिएसँगै हिजोदेखि यो सडकमा गाडी चल्न थालेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले उज्यालोलाई जानकारी दिनुभयो। उहाँका अनुसार सडकको ग्रेड मिलाउने र ग्राभेल राख्ने प्राविधिक कामहरू बाँकी रहेको छ। केही काम बाँकी भए पनि बेत्रावतीसम्म गाडी सञ्चालनमा कुनै कठिनाई नरहेको उहाँको भनाइ छ। नुवाकोट रसुवा जोड्ने फलाखु खोलामा बेलीब्रिज जडानको काम पनि भइरहेको जानकारी दिनुभयो। नुवाकोट तर्फ बेलीब्रिज निर्माणका लागि जग तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिजका सामान जडान गर्ने अन्तिम तयारी सुरु भएको छ। यस्तै रसुवा तर्फको बेलीब्रिजको जग निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। नुवाकोट रसुवा सीमा क्षेत्र बेत्रावतीसम्म सडक सञ्चालन भएसँगै रसुवा सदरमुकाम धुन्चेलाई 10 अघि नै केन्द्रीय सडक सञ्चालनमा जोड्ने तयारी भएको छ। स्याफ्रुबेसी रसुवागढी तथा टिमुरे नाका भने तत्काल केन्द्रीय सडकमा जोड्न समस्या छ। गएको भदौ 10 को बाढीले 82 किलोमिटर लामो गल्छी बेत्रावती स्याफ्रुबेसी रसुवागढी टिमुरे सडक खण्डको झण्डै 40 किलोमिटर सडक बगाएको थियो। धादिङ सदरमुकाम धादिङ बेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्के खोलाको पक्की पुल बाढीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परेवाटार मासटार सडक आज 5 घण्टा बन्द हुँदैछ। सडक मरमत सम्मारको काम गर्नुपर्ने भएकोले अहिले बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यो सडक खण्ड भएर सञ्चालन हुने सबै गाडीको आवागमन पूर्ण रूपमा बन्द रहने धादिङ प्रशासनले जनाएको छ। सडक बन्दको अवधिमा यात्रु तथा चालकलाई वैकल्पिक मार्गको रूपमा धादिङ बेसी सुनौला बजार भोरले कोशी खोला फोसेटार कल्लेरीटार वा अरू वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ। संघीय संसदको चालू अधिवेशन अन्त्य भएको छ। चालू अधिवेशनमा संसदका दुवै सदनबाट 12 विधेयक पारित र 11 प्रमाणीकरण भएका छन्। गएको वैशाख 28 गतेदेखि सुरु भई 145 दिनसम्म चलेको प्रतिनिधि सभाको अधिवेशनमा 68 बैठक बसेका छन्। अधिवेशनको समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदले यस अवधिमा 12 विधेयक पारित गरेको र विपद व्यवस्थापन सहितका जनसरोकारको विषयमा गम्भीर भूमिका खेलेको जानकारी दिनुभयो। यस अवधिमा 62 दिनमा 68 पटक बैठक बसेको संसद सचिवालयले जनाएको छ। यो अधिवेशनमा संघीय संसदका दुवै सदनको संयुक्त बैठक समेत गरी कानून निर्माण र नीतिगत बहसमा संसद केन्द्रित रह्यो। संसदले 12 महत्वपूर्ण विधेयक पारित गरेकोमा 11 विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्। यसबाहेक 20 विधेयक विभिन्न समितिमा विचाराधीन छन् भने केही थप विधेयकहरू प्रक्रियामा रहेका छन्। जलवायु परिवर्तनको प्रभाव र विपद व्यवस्थापनका लागि अध्ययन गर्न 15 विशेष संसदीय समिति पनि गठन गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: को लागि बाली टूर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँधका ढोका आज रातिदेखि 48 घण्टाका लागि खोलिने भएको छ। आयोजनाको बाँधमा रहेको सिल्ट सफाईका लागि आज राति 1 बजेदेखि पर्सि सोमबार राति 1 बजेसम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्छ। महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले सूचना मार्फत अनुरोध गरेको हो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। गैराती, लमजुङ, तनहुँसहित थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको थियो। अब विदेशको खबर। फ्रान्समा विद्यार्थीको आन्दोलन चर्किएको छ। विभिन्न विद्यालयका विद्यार्थीले हिजो विद्यालय परिसर बाहिर आगजनी समेत गरेका छन्। त्यसक्रममा प्रहरीसँग झडप समेत भएको छ। अघिल्लो हप्तादेखि सुरु भएको विद्यार्थीको आन्दोलनका कारण देशभरका 560 भन्दा धेरै उच्च माध्यमिक विद्यालयमा पढाइ प्रभावित भएको त्यहाँको शिक्षा मन्त्रालयले जनाएको छ। पेरिस क्षेत्रबाट सुरु भएको आन्दोलन केही दिनमै देशभर फैलिएको हो। विद्यार्थीहरूले लामो कक्षा समय, अपर्याप्त भौतिक सुविधा, अत्याधिक गर्मी भएका कक्षा कोठा तथा शिक्षक र पाठ्यपुस्तकको अभाव लगायतका समस्या उठाएका समाचार संस्था एएफपीले जनाएको छ। सरकारले विद्यार्थीले उठाएका केही माग जायज रहेको स्वीकार गरे पनि आन्दोलनको क्रममा भएका घटनाको भने आलोचना गरेको छ। अब खेल खबर। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तानले खेल्दैछन्। यो खेल निसिनमा रहेको कारोगी स्पोर्ट्स पार्कमा नेपाली समयअनुसार अहिले बिहान 10:15 बजेदेखि सुरु हुनेछ। यसअघि बिहिबार भएको दोस्रो सेमी फाइनलमा पाकिस्तानले बङ्गलादेशलाई 6 विकेट र भारतले पहिलो सेमी फाइनलमा श्रीलङ्कालाई 124 रनले हराउँदै फाइनलमा पुगेका हुन्। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्तिबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ। यस्तै सेमी फाइनलमा पराजित भएका बङ्गलादेश र श्रीलङ्काले कास्य पदकका लागि खेलेकोमा श्रीलङ्काले कास्य पदक जितेको छ। टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 165 रन बनाएको थियो। जितका लागि 167 रनको लक्ष्य पछ्याएको बङ्गलादेश 17 ओभर 3 बलमा 102 रनमा अल आउट भएको छ। केही बेर अघि सम्पन्न खेलमा बङ्गलादेश 63 रनले पराजित भएको हो। नेपाल एसियाली खेलकुदको क्वार्टर फाइनलसम्म पुगे पनि श्रीलङ्कासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो। चारभन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नवलप्रासीको दाउनेमा बस दुर्घटना, 6 जनाको ज्यान गयो, घाइते 10 जनाको उपचार चल्दै। गल्छी बेत्रावती सडकमा गाडी चल्न थाल्यो, दशैं अघि नै धुन्चेसम्म सडक जोड्ने तयारी। धादिङ बेसी जोड्ने परेवाटार मासटार सडक खण्डमा आज 5 घण्टा गाडी बन्द। प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा 12 विधेयक पारित, संसदको चालु अधिवेशन गैरातीदेखि अन्त्य। फ्रान्समा विद्यार्थीको आन्दोलन चर्कियो, 560 भन्दा धेरै विद्यालय प्रभावित। र एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै बङ्गलादेशलाई हराउँदै श्रीलङ्काले कास्य पदक जित्यो।

0: सबैलाई मन पर्ने ओखति साबुन सधैं प्रयोग गर्नुहोस्।
1: भने यही नै किन डोला हो गेबिट बाल्यो?
2: मुङ्गुर बाल्ने घाटै लाल, त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा? अब
1: ल हेर यिनका बुद्धि चाल्ने पनि तरिका पार्नलाई के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855563172 र 9845512200 छ।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
6: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
6: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656569653, 9855770061 र 9855770053।
8: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
9: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
8: कहाँ गएर के सिप सिकौ भन त अब?
9: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayangarh, Phone 0656493074, 9855106356.
8: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
10: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
11: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
10: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 9550 60359 र 9550 67359।

0: पब्लिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।
0: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184929230।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
0: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
1: घडेरीका विशेषताहरू
0: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र लाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित जग्गा धनी सिधा सम्पर्क 98171-88254 र 98456-90042।
7: नेपालीपनको आभास, नेपाली मनको आवाज,
8: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा, सुन
7: स्वदेश FM 93.2 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नवलपरासी बर्दघाट सुस्तापूर्वकको विनय त्रिवेणी गाउँपालिका दुई यस मुडमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका छ जना मध्ये पाँचजनाको परिचय खुलेको छ। दुर्घटनामा 10 जना घाइते भएका छन्। नेपालगंजबाट काठमाडौँ आउँदै गरेको प्रदेश 301/006/1553 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सड़कबाट नालामा पल्टिएको हो। बसमा चालक सहित 18 जना सवार रहेकोमा 6 जना मृत्यु भएको र 10 जना घाइते भएका छन् भने 2 जना सकुशल छन्। सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मृत्यु हुने जाजरकोट बेरीगंगा नगरपालिका 3 का 50 वर्षीय निर्जुङ खत्री त्यस्तै बाँकी कोहलपुर 3 का 32 वर्षीय दिपेन्द्र केसी, बाजुवा स्वामी कार्तिकका 65 वर्षीय नरेन्द्र राजगिरी र बाँकी कोहलपुर 10 का 55 वर्षीय एकेन्द्र राज रेग्मीको मृत्यु भएको छ। त्यस्तै बाँकी नेपालगंज 7 का 22 वर्षीय केर्स कानौजिया र नामथर नखुलेको 40-42 वर्षका पुरुषको पनि घटनास्थलमै मृत्यु भएको हो। घाइतेहरूको नवलपरासी र चितुवनका अस्पतालहरूमा उपचार जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको केन्द्रीय समितिको बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो 3 बजे केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो। राष्ट्रिय प्रवक्ता जगदीश खरेलका अनुसार आजको बैठकमा विशेष गरी संगठन विस्तार, आगामी स्थानीय निर्वाचनको तयारी र आन्तरिक मनोनयनका विषयमा छलफल हुनेछ। बैठकले स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्य मनोनयन सम्बन्धमा विभागीय प्रमुख र उपप्रमुख मनोनयन सम्बन्धमा केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा हामी आउँदैछौँ अभियान सम्बन्धमा र मधेस संगठनको अडिट रिपोर्ट सम्बन्धमा आवश्यक छलफल तथा निर्णय समेत गर्ने बताइएको छ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सीधे खोलती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।

0: वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वॉशिंग मशीनमा 4 वर्षको फुल वारेन्टी, गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशनको काठमाडौँको खुल्ला मञ्चमा असोज 18 गते अर्थात भोलि भव्य उद्घाटन हुँदैछ। यसपटकको महाधिवेशन केवल नेतृत्व चयनमा मात्र सीमित छैन, यो देश विदेशका शीर्ष नेताहरूको जमघट र नयाँ नेतृत्व रूपान्तरणको भव्य उत्सव समेत बन्दैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार भारी वर्षाका कारण दुई दिनपछि सारिएको महाधिवेशन असोज 18 22 गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा सबैभन्दा धेरै 7500 भन्दा बढी प्रतिनिधिहरू सहभागी हुँदैछन्, जसमा 77 जिल्लाका निर्वाचन क्षेत्र सहित प्रवासका जनसम्पर्क समिति आएका सयौं प्रतिनिधिहरू छन्। समावेशी लोकतन्त्रको सुन्दर रूप प्रस्तुत गर्दै यसपटक अपाङ्गता भएका व्यक्तिहरू र व्हीलचेयर प्रयोगकर्ता प्रतिनिधिहरूका लागि समेत मञ्च र बन्द 17 हलहरूमा पहुँचयोग्य विशेष ऱ्याम्पको व्यवस्था समेत गरिएको छ। उद्घाटन सत्रमा वर्तमान सभापति गगन कुमार थापाको अध्यक्षता रहनेछ, जसमा प्रमुख अतिथिका रूपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड र राष्ट्रसभाका सभापति रवि लामिछाने लगायत देशका प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची छ। अन्तर्राष्ट्रिय लोकतान्त्रिक भाइचाराको सन्देश दिन सोसलिस्ट इन्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा लगायतका विदेशी अतिथिहरू समेत काठमाडौँ आइसकेका छन्। यसपटक वर्तमान सभापति गगन कुमार थापा आधुनिक र प्रविधि मैत्री भिजन सहित पुनः सभापतिको मुख्य दावेदारका रूपमा उभिएका छन्। उनको भिजनले राजनीतिमा डिजिटल प्रविधि, जेएनजी अर्थात नयाँ पुस्ताको नवीन सोच, सूचना प्रविधि र स्टार्टअप उद्यमशीलतालाई प्राथमिकता दिएको छ। अर्कोतर्फ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवापछि र डाक्टर शेखर कोइरालाको समूह पनि आफ्नो पकड़सहित चुनावी मैदानमा सक्रिय छ। कार्यतालिका अनुसार असोज 16 र 17 गते सानेपामा प्रतिनिधित्व, 18 गते खुला मञ्चमा उद्घाटन, 19 र 20 गते बन्द 17 तथा 21 र 22 गते नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी दर्ता र ऐतिहासिक मतदान हुनेछ। महाधिवेशनका लागि खुला मञ्चमा 3 ठूला बन्द 17 हल बनाइएको छ भने प्रतिनिधिहरूको भोजन व्यवस्थापन भ्रिकुटी मण्डपमा गरिएको छ। निर्वाचन समितिले 22 छुट्टा छुट्टै मतपत्रको व्यवस्था गरेको सर मतदान सकिएको 10 घण्टा भित्रै डिजिटल माध्यमबाट परिणाम सार्वजनिक गर्ने समेत तयारी गरिएको छ। पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सड़क सञ्चालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवे अन्तर्गतका कर्बिटा लौकही सड़कको पूर्व खण्डमा हालसम्म 52% सड़क कालो पत्र भएको छ। निर्माण सम्झौताको अवधि सकिन करिब 4 महिना बाँकी रहँदा आयोजकले तोकिएको समयभित्र 90% काम सम्पन्न गर्ने लक्ष्य छ। आयोजना प्रमुख सुनिल बाबु पन्तका अनुसार दैनिक 7-800 मिटर कालो पत्र भइरहेको छ, अझै 4 महिना बाँकी छ, त्यति बेलासम्ममा 90% काम सम्पन्न गर्ने लक्ष्य रहेको समेत बताइएको छ। सड़क निर्माणको तुलनामा पुलतर्फको प्रगति भने केही कम छ। आयोजना प्रमुख पन्तका अनुसार पुल निर्माणको समग्र प्रगति हाल 30% छ। पूर्वी खण्डमा 21 पुल निर्माण भइरहेका छन् भने 300 मिटर भन्दा लामा निन्दा, बेरिङ र कन्काई पनि निर्माण जारी छ। पश्चिम खण्डमा रतुवा, बकरा र लोहन्द्रामा पनि धमाधम पुल बनिरहेको समेत बताइएको छ। त्यस्तै आयोजना अन्तर्गत अधिकांश साना कलभरको काम सम्पन्न भइसकेको छ भने बाँकी सड़क स्तर उन्नति, पुल तथा ओभरपास निर्माणलाई एकैसाथ अघि बढाइएको छ। पूर्वी खण्डमा चारआली चोक, बिरतामोट र चारपानीमा मोटरेबल ओभरपास निर्माण गर्ने योजना छ। चारआलीको जंगल क्षेत्रमा हात्तीका लागि अन्डरपास तथा पैदल यात्रीका लागि 6 क्रसिङ निर्माण हुने समेत आयोजनाले बताएको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरो प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651549998।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293230।
3: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
4: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
5: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
6: हेलो
7: हेलो बुढी, के छ खबर?
6: ठिकै छ, चलेकै छ।
7: ल भिडियो अन गर् त, तलाई हेरौँ।
6: भिडियो अनै छ त, देख्नु भएन र?
7: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
6: माडीको नेट यस्तै त हो नि।

अमेरिकाको ग्रिन कार्ड नभए जान्न भन्थ्यो मेरो बाबै, ए अमेरिकाको ग्रिन कार्ड नभए जान्न भन्थ्यो, यत्रो बच्चा गएको

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-7071 र 98-550-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-2640
3: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नवलपरासी बर्दघाट संस्था पूर्वको विनय त्रिवेदी गाउँपालिका दुई एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका छ जना मध्ये पाँच जनाको परिचय खुलेको छ। दुर्घटनामा 10 जना घाइते भएका छन्। नेपालगंजबाट काठमाडौँ आउँदै गरेको प्रदेश 301006K155 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सड़कबाट नालामा पल्टिएको हो। बसमा चालक सहित 18 जना सवार रहेकोमा 6 जनाको मृत्यु भएको र 10 जना घाइते भएका छन् भने 2 जना सकुशल छन्। सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मृत्यु हुनेमा जाजरकोट भेरीगंगा नगरपालिका 3 50 वर्षीय निर्जुङ खत्री, पाके कोहलपुर 3 32 वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामी कार्तिकका 65 वर्षीय नरेन्द्र राजगिरी र बाँके कोहलपुर 10 55 वर्षीय एकेन्द्र राज रेग्मीको मृत्यु भएको छ। त्यस्तै बाँके नेपालगंज 7 22 वर्षीय क्रिस कनौजिया र नामथर नखुलेका 40 42 वर्षका पुरुषको पनि घटनास्थलमै मृत्यु भएको छ। घाइतेहरूको नवलपरासी र चितवनका अस्पतालहरूमा उपचार जारी छ। मुगु हुम्ला सीमावर्ती क्षेत्रमा जडीबुटी संकलन गर्न गएका मुगुका थप एकजनाको शव भेटिएको छ। मुगुम कारमारोङ गाउँपालिका 9 पापुका 36 वर्षीय अङ्क रोकाएको शव हुम्लाको चङखेली गाउँपालिका 2 सानो मेमी र मुगुको मुरुमोङ कारमारोङ गाउँपालिका 7 सीमामा पर्ने तामान खोला खानी लेकमा फेला परेको प्रहरीले जनाएको छ। रोकाएसँगै जडीबुटी संकलन गर्न गएका सही गाउँका 36 वर्षीय ललित चङ बडुवाल भने अझै बेपत्ता छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रहरी चौकी छाइलबाट खोज तथा उद्धारका लागि खटिएको 3 प्रहरी टोली बुधबार बिहान करिब 7:20 बजे सम्पर्क भएपछि रोकाएका शव फेला परेको जानकारी आएको हो। घटनास्थलमा नेपाल प्रहरीका 3, सशस्त्र प्रहरीका 5 र स्थानीय बासिन्दा 14 गरी 22 जना खोज तथा उद्धारमा खटिएका छन्। अत्याधिक हिमपात भइरहेका कारण खोज तथा उद्धार कार्य प्रभावित भएको छ भने घटनास्थलबाट फेला परेको शव तल ल्याउन समेत कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब निरीक्षक रविराज थपलियाले बताएका छन्। यसअघि सोही क्षेत्रमा जडीबुटी संकलन गर्न गएका पापुका 22 वर्षीय गणेश बुढाको मृत्यु भएको थियो। पछिल्लो घटनासँगै सो समूहका 2 जनाको मृत्यु भएको छ भने 1 अझै बेपत्ता छन्। स्थानीयका अनुसार असोज 2 गते मुगुङ कारमारुङ गाउँपालिका 9 पापु र छायल गाउँका 13 जना युवा जडीबुटी संकलनका लागि सीमावर्ती वन क्षेत्रमा गएका थिए। आफ्नो क्षेत्रमा प्रवेश गरेको भन्दै उम्लातर्फबाट आएको ठूलो समूहसँग उनीहरूको विवाद तथा झडप समेत भएको थियो। त्यसपछि भाग्ने क्रममा मुगुका 2 जनाको मृत्यु भएको र 1 बेपत्ता भएको स्थानीय कर्णबहादुर रोकाले बताएका छन्। भारी हिमपातका कारण बेपत्ता ललित चङ बडुवालको खोजीमा समेत कठिनाई भइरहेको छ। सुरक्षा निकाय र स्थानीय टोलीले खोजी जारी राखेको प्रहरीले बताएको छ। नेपाली काँग्रेसको 15 राष्ट्र महाधिवेशनको काठमाडौँको खुला मञ्चमा भोलि भव्य उद्घाटन हुँदैछ। यसपटक महाधिवेशन केवल नेतृत्व चयनमा मात्र सीमित छैन, यो देश विदेशका शीर्ष नेताहरूको जमघट र नयाँ नेतृत्व रूपान्तरणको भव्य उत्सव बन्ने बताइएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार भारी वर्षाका कारण 2 दिन पछि सारिएको महाधिवेशन असोज 18 22 गतिसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा इतिहासकै सबैभन्दा धेरै 7500 भन्दा बढी प्रतिनिधिहरू सहभागी हुँदैछन्, जसमा 77 जिल्लाका निर्वाचन क्षेत्र सहित प्रवासका जनसम्पर्क समितिबाट आएका सय प्रतिनिधिहरू छन्। समावेशी लोकतन्त्रको सुन्दर रूप प्रस्तुत गर्दै यसपटक अपाङ्गता भएका व्यक्तिहरू र व्हील चेयर प्रयोगकर्ता प्रतिनिधिहरूका लागि समेत मञ्च र बन्द 17 हलहरूमा पहुँचयोग्य विशेष ऱ्याम्पको समेत व्यवस्था गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाली कांग्रेसका नेता अशी बाबु सुवाकोटीले पार्टीको आगामी 15 महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्दै तयारी तीव्र पारेका छन्। आइतबारदेखि काठमाडौँको खुला मञ्चमा शुरू हुन लागेको महाधिवेशनमा उनी दोलखाबाट महाधिवेशन प्रतिनिधि चयन भई प्रतिस्पर्धामा उत्रिन लागेका हुन। 14 महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित सुवाकोटी गत पुसमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा पनि केन्द्रीय सदस्य चुनिएका थिए। पार्टी राजनीतिलाई चलायमान बनाउन र आफ्नो वृत्ति विकासका लागि सहमहामन्त्रीमा उम्मेद्वारी स्वाभाविक रहेको उनले बताएका छन्। कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग प्रमुखका रूपमा उनले महत्वपूर्ण ऐतिहासिक दस्तावेजहरूको संकलन र संरक्षणमा सक्रिय भूमिका निर्वाह गरेका थिए। पूर्णकालीन राजनीतिमा आउनुअघि सुवाकोटी सशक्त पत्रकारिता र नेपाल प्रेस युनियनको महासचिवका रूपमा समेत क्रियाशील थिए। तत्कालीन सभामुख कृष्ण बहादुर महरा र संचार मन्त्री गोकुलबास कोटा जोडिएका चर्चित प्रकरणहरूको खुसमूलक समाचार बाहिर ल्याएर उनी राष्ट्रिय रूपमा समेत चर्चामा आएका थिए। भ्रष्टाचार विरूद्ध सुशासनको पक्षमा कलम चलाए बापत उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार समेत पाएका छन्। विक्रम सम्वत 2079 निर्वाचनमा दोलखाबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनेका सुवाकोटीलाई कांग्रेसभित्र स्पष्ट वक्ता र परिवर्तनकारी सोच भएका नेताका रूपमा समेत हेर्ने गरिन्छ। सिरामा सशस्त्र प्रहरीले 110 किलो 760 ग्राम लागो औषध गाजा सहित 3 जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 7 गढी हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजङ थापाका अनुसार विशेष सूचनाका आधारमा शुक्रबार राति करिब 1:35 बजे औरहीका उपालिका 1 दरैया इलाकाबाट उनीहरूलाई पक्राउ गरिएको। एसपी थापाका अनुसार सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको 15 जनाको टोलीले नेपालबाट भारततर्फ टाउकोमा बोकेर लैजाँदै गरेको अवस्थामा 6 बोरामा रहेको गाजा बरामद गरेको। बरामद गाजाको तौल गर्दा 110 किलो 760 ग्राम रहेको छ। पक्राउ पर्नेमा औरही गाउँपालिका 2 देउरीपट्टिका 43 वर्षीय मिश्रीलाल सदाय, स्वस्थानका 31 वर्षीय मनिक लाल सदाय र धनगढ़ी माई नगरपालिका 5 का 33 वर्षीय श्याम सुन्दर यादव रहेका छन्। उनीहरूको 7 बाट 3 थान मोबाइल फोन समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका 3 जनालाई बरामद गाजा र मोबाइल सहित आवश्यक कानूनी कार्यवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको समेत बताइएको छ। र भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै आज पनि नयाँ दिल्ली स्थित जन्तर मन्तरमा विरोध प्रदर्शनको आह्वान गरिएको छ। अल इण्डिया स्टुडेन्ट्स एसोसिएसनकी राष्ट्रिय अध्यक्ष नेहा बोडाले शनिबार दिउँसो 1 बजे जन्तर मन्तरमा भेला हुन आह्वान गरेकी हुन्। यसैबीच कक्रो जनता पार्टी सीजेपीका संस्थापक अभिजित दीपकेले यही मुद्दालाई लिएर आगामी 10 अक्टोबरमा दिल्लीमा प्रदर्शन गर्ने घोषणा समेत गरेका छन्। यसअघि शुक्रबार बिहान दिल्लीको जन्तर मन्तरमा विपक्षी दल तथा वामपन्थी विद्यार्थी संगठनसँग आबद्ध व्यक्तिहरू भेला भएका थिए। दिल्ली प्रहरीले भने मुख्य जन्तर मन्तरमा प्रदर्शन गर्न अनुमति दिएको थिएन। साथै नयाँ दिल्लीका विभिन्न क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिताको आधार 163 अन्तर्गत निषेधाज्ञा समेत जारी गरिएको थियो। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू

0: मौना कालिक अस्पताल को सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबीसै घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहित को हाड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564937338 मोबाइल 9855588002
4: क्यामेरामैन खसेछ हैत तेरीका हात खुट्टा दुवै भाचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
5: पर्ख दीपक
4: किन
5: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक अस्पतालमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
4: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
6: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
7: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
7: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
7: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
7: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656588353 5189353

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तिजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
3: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056 55 59 63 53 98 55 77 0 61 र 98 55 77 0 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056 53 4440 4390 580 र 98 55 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर अवरुद्ध बेनी जोमसोम सड़क खुल्न समय लाग्ने स्याउ ढुवानीमा समस्यासँगै मुस्ताङका किसान चिन्तामा बेसी शहर चामे सड़क सञ्चालन नवलप्रासीको दाउन्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका 6 जना मध्ये 5 जनाको पहिचान खुल्यो घाइते 10 जनाको उपचार चल्दै सिंचाई विभागद्वारा कृषि उद्यमी कार्यक्रम योजना छनौट दिग्दर्शन तयार वैदेशिक रोजगारबाट फर्केका युवालाई विशेष प्राथमिकता G7ले 10 करोड़ ब्यारेल कच्चा तेल र डिजल निकासा गर्ने एकअर्कामाथि ऊर्जा निर्यातमा प्रतिबन्ध नलगाउने सहमति र इङ्ल्याण्डका मोइन अलीले जनकपुर बोल्ड्सबाट एनपीएल खेल्ने एसियाड क्रिकेटमा भारतले पाकिस्तानलाई दियो 212 रनको लक्ष्य नेपाल खबरमा अब पूरा खबर गएको असोज 9 देखि 11 गतेसम्मको ठूलो वर्षासँगै बाढी पहिरो र नदी कटानबाट अवरुद्ध म्याग्दीको बेनी र मुस्ताङको जोमसुम सड़क सञ्चालन हुन सकेको छैन मुख्य चाडपर्व र सुर श्राद्ध चलिरहँदा सबैभन्दा धेरै स्याउ खपत हुने यो बेला सड़क अवरुद्ध हुँदा मुस्ताङको स्याउ उत्पादक किसान र व्यापारी सबैभन्दा धेरै मर्कामा परेका छन् म्याग्दी क्षेत्रमा भएको सड़क अवरुद्धका कारण त्यसको प्रत्यक्ष असर स्याउको ढुवानीमा परेको छ यसबाट स्याउ उत्पादन गर्ने किसान चिन्तामा परेका अहिले मुस्ताङका बारी तथा बगानमा स्याउ पाकेको छ म्याग्दीको राहुघाट बैसरी सिरुबारी भिरकाँडे पोखरी बगर नैनी बगर तातोपानी र खामभित्ता लगायत ठाउँमा सड़क संरचनामा क्षति पुगेको 1 हप्ता भइसकेको छ मुस्ताङमा औसत वार्षिक 7,000 मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ घरबजुङ 5 डुम्बाका किसान कर्म गुरूङ सड़क अवरुद्ध भएकोले उत्पादन गरेको स्याउ बजार पठाउन नपाएको गुनासो गर्नुहुन्छ कृषि विकास कार्यालय मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले अहिले सड़क बन्द भएकोले किसानलाई स्याउ नटिप्न सल्लाह दिएको बताउनुभयो बेनी जोमसोम कोरला सड़क आयोजना प्रमुख तेजस्वी शर्माले बाढी र पहिरोबाट धेरै ठाउँमा क्षति भएकोले सड़क खुलाउन अझै 1 हप्ता लाग्न सक्ने बताउनु भएको छ उहाँले सड़क विभाग निर्देशनालय पोखराले सड़क खुलाउन सबै संयन्त्र परिचालन गरेको जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ सड़क अवरुद्ध हुँदा उत्तरको छिमेकी देश चीनसँग सड़क सम्पर्क जोड्ने महत्वपूर्ण कोरला नाकाबाट हुने आयात निर्यात समेत प्रभावित भएको छ यसैबीच बाढी पहिरोको कारण 6 दिनदेखि अवरुद्ध लमजुङको बेसी शहर चामे सड़क सञ्चालनमा आएको छ मनाङको नासो गाउँपालिका 3 खोत्रे र चामे गाउँपालिका 5 कोत्रोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेसी शहर चामे सड़क योजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ यस्तै बाजुराको मार्तडी कोल्टी सड़क पनि 3 महिनापछि सञ्चालनमा आएको छ वर्खा लागेसँगै असार 3 हप्तादेखि यो सड़क अवरुद्ध थियो 3 महिनापछि सड़क खुलेसँगै जनजीवन सहज भएको छ साथै बाजुराको पूर्वी उत्तरी क्षेत्रमा उत्पादित स्याउको ढुवानी पनि सहज हुन थालेको छ कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बुढीनन्दा नगरपालिका जगन्नाथ स्वामी कार्तिक खापर र हिमाली गाउँपालिकाका विभिन्न ठाउँमा झण्डै 375 हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ नवलपरासीको दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ 10 जना यात्रु घाइते भएका छन् जिल्ला प्रहरीकारले नवलपरासी पूर्वका अनुसार कोहलपुरबाट काठमाडौँका लागि छुटेको प्रदेश 301006K1553 नम्बरको बस आज बिहान 4:15 बजे महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको हो दुर्घटनामा ज्यान गुमाएका 6 जनामध्ये 5 जनाको परिचय खुलेको छ ज्यान गुमाउनेहरूमा जाँजरकोटको भेरीगङ्गा नगरपालिका 3 का 50 वर्षीय बिर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका तीनका 32 वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राजगिरी, बाँके कोहलपुर 10 का 55 वर्षीय केन्द्र राज रेग्मी र नेपालगंज उपमहानगरपालिका 7 का 22 वर्षीय क्रिस कनौजिया रहेका छन्। अर्का एकजना पुरूषको पहिचान खुलेको छैन। घाइतेहरूको मध्यविन्दु अस्पताल डण्डामा उपचार भइरहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाई विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिंचाई कार्यक्रम ल्याएको छ। कृषि उद्यमीका लागि ल्याइएको यो कार्यक्रम सञ्चालन गर्न विभागले कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिंचाई कार्यक्रम योजना छनौट दिग्दर्शन 2083 तयार पारेको छ। विभागका महानिर्देशक दिनेश रजौरियाले भूमिगत जलस्रोतको दिगो उपयोग मार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, कृषि उद्यमी तथा किसानलाई भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन तथा योजना छनौट र कार्यक्रम कार्यान्वयनमा पारदर्शी, वस्तुगत एवं प्रभावकारी बनाउन सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन बमोजिम दिग्दर्शन तयार गरिएको बताउनुभयो। उहाँका अनुसार दिग्दर्शन मार्फत कृषि व्यवसाय सञ्चालन गर्ने व्यक्ति, फार्म, संस्था वा समूहलाई छनौट गरी कार्यक्रममा समावेश गरिनेछ। कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता दिइने विभागका उपमहानिर्देशक देव स्याम्बोले बताउनुभयो। दिग्दर्शन अनुसार तरकारी तथा फलफूल, मसला बाली, बिउ उत्पादन तथा नर्सरी, अन्य नगदी बाली, पुष्प खेती, जडीबुटी, माछा पालन तथा घाँस र पशु चारा उत्पादनलाई प्राथमिकतामा राखिने भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, काठमाडौँ उपत्यकामा 3500 प्रहरी परिचालन हुने लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अवरुद्ध बेनी जोमसुम सड़क खुल्न अझै एक हप्ता लाग्ने, स्याउ ढुवानीमा समस्यासँगै मुस्ताङका किसान चिन्तामा, बेसी शहर चामे सड़क सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मुख्य चाडपर्व दशैं तिहार र छठलाई लक्षित विशेष सुरक्षा योजना लागू भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विशेष सुरक्षा योजना अन्तर्गत काठमाडौँ उपत्यकामा 3,500 भन्दा धेरै प्रहरी परिचालन गरिने भएको छ। हिजो शुक्रबारदेखि शुरू भएको विशेष सुरक्षा योजना आउँदो कार्तिक 30 गतेसम्म 45 दिनका लागि तय गरिएको हो। यो योजनाले शान्ति सुरक्षा थप सुदृढ र अपराधिक गतिविधि न्यूनीकरण गर्ने लक्ष्य छ। पर्वका बेला धेरै गाउँघर जाने हुँदा काठमाडौँमा घर खाली हुने, बजारमा भीडभाड बढ्ने र चोरी लुटपाट दुर्घटना जस्ता चुनौतीलाई ध्यानमा राखेर विशेष योजना बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। अब विदेशको खबर। इन्धनको बढ्दो मूल्यका कारण आपूर्तिमा उत्पन्न दबाव कम गर्न G7 देशहरू 10 करोड़ ब्यारेल कच्चा तेल र डिजल निकासा गर्न सहमत भएका छन्। यो पछिल्लो कदमले आउँदा दिनमा डिजलको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने अमेरिका सहित ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूहले जनाएको छ। G7 देशहरूले अब एकअर्कामाथि ऊर्जा र ऊर्जा उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति गरेको पनि संयुक्त वक्तव्यमा जनाएका छन्। G7 देशहरूमा अमेरिका, बेलायत, क्यानाडा, जापान, जर्मनी, इटाली र फ्रान्स आबद्ध छन्। अनि यी देशहरूको बैठकमा युरोपेली संघ EU को पनि प्रतिनिधित्व हुने गर्छ। युरोपेली देशहरूले आफ्नो भण्डारणबाट इन्धन बजारमा नपठाए अमेरिकाले डिजल निर्यातमा प्रतिबन्ध लगाउने धम्की डोनाल्ड ट्रम्पले दिँदै आउनु भएको थियो। उहाँले सामाजिक सञ्जालमा युरोपले आफ्नो विशाल भण्डारबाट डिजल निकासा गर्न सहमति जनाएको र यो प्रक्रिया तत्कालै प्रारम्भ हुने उल्लेख गर्नुभएको छ। अब खेल खबर। नेपाल प्रिमियर लिग NPL को टोली जनकपुर बोल्ड्सले इङ्ल्याण्डका मोइन अलीलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ। पूर्व अलराउण्डर तथा दुई पटकको विश्वकप विजेता इङ्ल्याण्डका खेलाडी अली यो सिजनका लागि जनकपुरमा आबद्ध भएका हुन्। जनकपुरले यसअघि हरमित सिंह, न्यूजील्याण्डका जिमी निसम र पाकिस्तानका इक्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ। अली सन् 2019 घरेलु मैदानमा एक दिवसीय विश्वकप जित्ने इङ्ल्याण्ड टोलीका सदस्य थिए। सन् 2022 अस्ट्रेलियामा भएको T20 विश्वकपमा उपाधि जित्दा उनी इङ्ल्याण्डका उपकप्तान थिए। उनले सन् 2024 अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। जनकपुर NPL को पहिलो सिजन विजेता टोली हो। र जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि अहिले भारत र पाकिस्तानले खेलिरहेका छन्। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको छ। पाकिस्तानले 212 रनको लक्ष्य पाएको छ र पाकिस्तानले केही बेरमा ब्याटिङ थाल्दैछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि यी दुई एसियाली शक्तिहरू बीचको आजको खेललाई विशेष चासोका साथ हेरिएको छ। एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको काश्य पदक भने श्रीलंकाले जितेको छ। निसिनमा आज बिहान भएको खेलमा बंगलादेशलाई 63 रनले हराउँदै श्रीलंकाले काश्य पदक जितेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अवरुद्ध बेनी जोमसोम सड़क खुल्न अझै एक हप्ता लाग्ने, स्याउ ढुवानीमा समस्यासँगै मुस्ताङका किसान चिन्तामा, बेसी शहर चामे सड़क सञ्चालन। नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका 6 जनामध्ये 5 जनाको पहिचान खुल्यो, घाइते 10 जनाको उपचार चल्दै। सिंचाई विभागद्वारा कृषि उद्यमी कार्यक्रम योजना छनौट दिग्दर्शन तयार, वैदेशिक रोजगारीबाट फर्केका युवालाई विशेष प्राथमिकता। G7 10 करोड़ ब्यारेल कच्चा तेल र डिजल निकासा गर्ने, एकअर्कामाथि ऊर्जा निर्यातमा प्रतिबन्ध नलगाउने सहमति। र इङ्ल्याण्डका मोइन अलीले जनकपुर बोल्ड्सबाट NPL खेल्ने, एसियन क्रिकेटमा भारतले पाकिस्तानलाई दियो 212 रनको लक्ष्य। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184929230।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू:
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
6: जग्गा धनी सिधा सम्पर्क 98172854 र 98456-90042।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73099 98074 46 142

0: अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
1: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
2: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98650 5498।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

दिउँसो एक बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। यस वर्षको मनसुन बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागले नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जनाएको हो। विभागका मौसमविद सञ्जीव अधिकारीले आजदेखि नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बहिर्गमन शुरू भएको जानकारी दिनुभयो। उहाँका अनुसार पश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभागबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ। यसै गरी लुम्बिनी प्रदेशका पश्चिमका धेरैजसो भूभाग र गण्डकी प्रदेशको पश्चिम का थोरै भूभागबाट पनि मनसुन बाहिरिएको छ। देशका अन्य भूभागमा पनि मनसुन कमजोर हुँदै गइरहेको विभागले जनाएको छ। मनसुन बाहिरिए पनि वर्षा पूर्ण रूपमा नरोकिने भन्दै मौसमविद अधिकारीले सतर्कता अपनाइराख्न अनुरोध गर्नुभएको छ। पश्चिमी वायुको प्रभावले देशका विभिन्न भूभागमा वर्षाका गतिविधि हुने उहाँको भनाइ छ। आगामी 24 घण्टामा देशका कतै पनि भारी वर्षाको सम्भावना भने छैन। मौसम वित्त अधिकारीले दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको बताउनु भएको छ। यसै गरी कोशी र मध्य प्रदेशका केही क्षेत्रमा एक दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ। यति बेला धान भित्राउने समय भएकोले हल्का वर्षाले पनि कृषि क्षेत्रमा प्रभाव पर्न सक्ने हुँदा किसानले मौसमको अध्यावधिका जानकारी लिएर मात्र काम गर्न उपयुक्त हुने उहाँको सुझाव छ। जापानिज इन्सेफ्लाइटिस जे हालसम्म 131 जनामा संक्रमण पुष्टि भएको पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो अवस्था सम्बन्धी प्रतिवेदन अनुसार नेपालमा सन् 2026 हालसम्म 1372 जनामा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रम एईएस देखिएको र तीमध्ये 131 जनामा जापानिज इन्सेफ्लाइटिस जेई पुष्टि भएको हो। जेई संक्रमणका कारण हालसम्म 28 जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ। संक्रमित मध्ये 87% खोप नलगाएका व्यक्ति रहेका प्रतिवेदनमा उल्लेख छ। हालसम्म 37 जिल्लाका 90 स्थानीय तहमा जेई संक्रमण पुष्टि भएको छ। अधिकांश संक्रमित धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेसामा संलग्न रहेका पाइएको परिवार कल्याण महाशाखाले प्रतिवेदनमा उल्लेख गरेको छ। सरकारले प्रभावित जिल्लामा जेई विरुद्धको खोप अभियान जारी राखेको छ। हाल झापाका सबै स्थानीय तह तथा कैलालीका घुडागोडी नगरपालिका, धनगढी उपमहानगरपालिका र लम्कीचुवा नगरपालिकामा जेई विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। अभियानको लक्षित समूह 30 वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्य कर्मी रहेका छन्। कैलालीमा हालसम्म 1,11,790 र झापामा 3,46,777 जनाले जेई विरुद्धको खोप लिइसकेका छन्। सरकारले नियमित खोप अन्तर्गत 12 महिनाको उमेरमा जेई खोपको एक मात्रा दिने गरेको छ भने छुट्टीको भए 5 वर्षसम्म खोप लगाउन सकिने व्यवस्था छ। जेईबाट बच्न खोपसँगै लामखुट्टेको टोकाइबाट समेत जोगिनु पर्ने चिकित्सकहरू बताउँछन्। भोलिबाट शुरू हुने नेपाली काङ्ग्रेसको 15 महाधिवेशन तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौँ आउने क्रममा छन्। भोलि काठमाडौँको खुला मञ्चमा उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन देशभर र प्रवासबाट समेत प्रतिनिधि आउने क्रममा रहेको सहमहामन्त्री प्रकाश स्नेहले बताउनुभयो। आज साँझसम्म सबै प्रतिनिधि आइसक्ने उहाँले जानकारी दिनुभएको छ। काङ्ग्रेस महाधिवेशनमा इतिहासमै धेरै प्रतिनिधि सहभागी हुँदैछन्। काङ्ग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा करिब 7,500 प्रतिनिधि सहभागी हुँदैछन्। उहाँका अनुसार विधान त तल्लो तहबाट चयन भएर आएका प्रतिनिधि, भातृ एवं सुविच्छक संस्थाबाट आउने प्रतिनिधि र सभापतिबाट मनोनित प्रतिनिधि गरी महाधिवेशनमा करिब 7,500 प्रतिनिधि सहभागी हुने अनुमान छ। काङ्ग्रेसले महाधिवेशन तामझाम नगरी खुला मञ्चमा उद्घाटन गर्ने तयारी गरेको छ। अहिले खुला मञ्चमा आवश्यक व्यवस्थापकीय तयारी भइरहेको छ। महाधिवेशन स्थलमा डिजिटल बोर्डहरू मात्रै राखिँदैछ। प्रचार प्रसारको लागि कुनै पनि पर्चा नछाप्न पनि उम्मेद्वारहरूलाई काङ्ग्रेसले आग्रह गरेको छ। महाधिवेशनमा 30 जना स्वास्थ्य कर्मी सहितको हेल्थ डेस्क स्वास्थ्य कक्ष तयार गरिएको छ। हेल्थ डेस्क मार्फत महाधिवेशन प्रतिनिधिहरूको लागि स्वास्थ्य सेवा प्रदान गरिनेछ। महाधिवेशन आयोजक समिति अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डाक्टर केदार नरसिंह केसीका अनुसार महाधिवेशन स्थल रहेको खुला मञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाको लागि हेल्थ डेस्क बनाइएको हो। नेपाली काङ्ग्रेसका नेता डाक्टर सुनिल शर्माले
महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। नेपाली कांग्रेसको महाधिवेशन भोलिबाट सुरु हुँदै गर्दा नेतृत्वको लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। यसै सिलसिलामा उहाँले आज सानेपा स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्नुभएको हो। बदलिँदो राजनैतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्य सहित महामन्त्री पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको शर्माले बताउनु भएको छ। बाढी पहिरोका कारण छ दिनदेखि अवरुद्ध बेसी सहर चामे सड़क सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेसी सहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। बाढी पहिरोका कारण बेसी सहर चामे सड़कका विभिन्न खण्डमा पहिरो खस्नुका साथै कतिपय स्थानमा सड़क भाँचिएको थियो। सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। र वस्तुमा नयाँ मिति र नक्कली लेबल थपेर बिक्री वितरण गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका 15-3 थाना स्थित सिद्धि विनायक खाद्य स्टोरमा छापा मार्दै प्रहरीले 12 विजेन्द्र शाह र पर्साका अखिलेश प्रसाद कलवारलाई रिलेबलिङ गरिरहेका अवस्थामा पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सो स्टोरमा अनुगमन गर्दा म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखिरहेको अवस्थामा उनीहरू फेला परेका हुन्। पक्राउ परेका दुवै जनामाथि काठमाडौँ प्रहरी परिसरले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। दिउँसो 1 बजेको थाहा अपडेट।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9452 12200 छ।
2: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
4: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: बारिस्टा,
4: बेकरी, कुक, सुशी, बारटेन्डर, हाउस किपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: मानिस अधिकारका साथ जन्मिन्छन्। बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
1: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
2: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
1: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
2: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
4: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556 4990 959, 98550 70359 र 98550 67359।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4943 5880 र 98 550 26 440
3: It's 2 o'clock. अहिले 2 बजेको छ.
4: नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार. प्रतिनिधि सभाका सभामुख डोलप्रसाद आर्यले ललितपुर सहित देशभरका नेवार समुदायको भाषा कला संस्कृति र सम्पदा संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ. ज्यापू समाज एलद्वारा आज यहाँ आयोजित समाजको 33 वार्षिक साधारण सभाको उद्घाटन गर्दै सभामुख आर्यले सांस्कृतिक सम्पदा संरक्षण गर्नु अहिलेको पुस्ताको जिम्मेवारी भएको बताउनुभयो. उहाँले ललितपुरमा मठ मन्दिर सांस्कृतिक सम्पदा परम्परा र मौलिक संस्कृतिको संरक्षणमा नेवार समुदायले महत्व योगदान पुर्याएको उल्लेख गर्नुभयो. स्थानीय समुदायसँग प्रत्यक्ष संवादबाट प्राप्त विषयलाई कानून निर्माणको प्रक्रियामा लैजान आफूले पहल गर्ने उहाँले बताउनुभयो. निर्वाचन आयोगले विदेशबाट र अन्तर्जिल्ला मतदानको व्यवस्था गर्नेबारे 24 राजनीतिक दलको राय लिएको छ. निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचन तथा राजनीतिक दल व्यवस्थापन सम्बन्धमा सरकारका तिनै तहमा प्रतिनिधित्व भएका राजनीतिक दलहरूसँग छलफल गरिएको छ. 24 राजनीतिक दललाई आमन्त्रण गरिएको कार्यक्रममा निर्वाचन आयोगबाट निर्वाचनका विविध विषयहरूमा प्रस्तुतिकरण समेत गरिएको आयोगका सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो. राजनीतिक दलहरूसँग विशेष गरी निर्वाचनमा बढीभन्दा बढी मतदान ताको सहभागिता बदर मतको न्यूनीकरण मतदाता नामावलीको शुद्धता विदेश तथा अन्तर्जिल्ला मतदानको व्यवस्था विषयमा छलफल भएको आयोगले प्रेस विज्ञप्ति निकालेर जानकारी दिएको हो. साथै निर्वाचनमा सूचना प्रविधिको प्रयोग निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन निर्वाचन खर्चमा न्यूनीकरण मतदाता शिक्षा राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम दलले गर्नुपर्ने कार्यहरू लगायत समग्र निर्वाचन सुधारका विषयमा समेत छलफल भएको छ. नेपालको संविधानले सबै नागरिकलाई मतदानको अधिकार दिएको छ. तर आफ्नो स्थायी ठेगाना भन्दा बाहिर अस्थायी बसोबास भएका नागरिकले मतदानको अधिकार प्रयोग गर्न पाएका छैनन्. निर्वाचनमा प्रविधिको प्रयोग गर्दा विज्ञहरूको सल्लाहमा निर्वाचनको स्वच्छता निष्पक्षता र विश्वसनीयतामा असर नपर्ने गरी अध्ययन गरेर मात्र गर्नुपर्ने सुझाव आयोगले प्राप्त गरेको छ. निर्वाचन खर्च न्यूनीकरण मतदाता शिक्षा मतदाता नामावली तयारी जस्ता कुराहरूमा राजनीतिक दलहरूले आयोगलाई सहयोग गर्नुपर्ने आयोगकै आग्रह छ. हामीसँग खबर अझै बाँकी छन्. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। अविरल वर्षासँगै आएको बाढी पहिरो र नदी कटानले कालीगण्डकी करिडोरको बेनी जोमसोम कोरला सडक खण्डको पूर्वाधारसँगै विद्युत र सञ्चार सेवा अवरुद्ध भएपछि ठप्प भएको मुस्ताङ बन्सार कार्यालयको सेवा सुचारू भएको छ। असोज 8 गतेदेखि 12 गतेसम्म भएको वर्षाका कारण बन्सार कार्यालयको सेवा पूर्ण रूपमा ठप्प भएको थियो। उपल्लो मुस्ताङको लमाङथाङ गाउँपालिका 4 नेचुङमा रहेको बन्सार कार्यालयमा विद्युत र इन्टरनेट अवरुद्ध भएपछि बन्सार जाँच पास र राजस्व भुक्तानी तथा क्वारेन्टाइनका सेवा प्रभावित भएका थिए। अहिले आंशिक रूपमा समस्या समाधान भएपछि सेवा सुरु गरिएको कार्यालयका प्रमुख विदुर चुडालले बताउनुभयो। बाढी पहिरोका कारण 6 दिनदेखि अवरुद्ध बेसी सहर चामे सडक सञ्चालनमा आएको छ। नासो गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सडक सञ्चालनमा आएको डुम्रे बेसी सहर चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। बाढी पहिरोको कारण बेसी सहर चामे सडकका विभिन्न खण्डमा पहिरो खस्नुका साथै कतिपय स्थानमा सडक भाँचिएको थियो। सडक सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री डुबानी तथा आवागमन सहज भएको छ। र विश्वव्यापी ऊर्जा आपूर्ति सङ्कट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण गर्न G7 राष्ट्रहरूले आफ्नो रणनीतिक भण्डारबाट 4 महिनामा 10 करोड ब्यारेल खर्चा तेल तथा डिजेल बजारमा ल्याउन सहमति गरेका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको अध्यक्षतामा भएको सम्मेलनपछि उक्त निर्णय सार्वजनिक गरिएको हो। ऊर्जा बजारमा पछिल्लो समय देखिएको अस्थिरता इन्धनको बढ्दो मूल्य र सम्भावित आपूर्ति अभावबारे G7 राष्ट्रका नेताहरूबीच छलफल भएको थियो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति

0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
1: देश दुनिया अनि स्थानीय खबर, अब कोही हुनु पर्ने छैन बेखबर। स्वदेश एफएम 93.2 MHz दिसमिसे बिहानदेखि राति अबेरसम्म खबरै खबर, खबरै खबर, खबरै खबर।
2: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाको सङ्गालो
3: नेपाली खबर।
4: हेलो आयन, के छ?
5: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
4: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
5: भिडियो अन गर न यार।
4: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
5: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
6: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556-1040 र 98-4252-0280 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाउँ भन्दा नमानी होइन, अब बस तिमी एक्लै। म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 0974 46 142

0: अलमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइन का कुखुरा का खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98551 5484 98651।

0: इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0056493440 493580 र 98550426440
1: It's 3 o'clock अहिले 3 बजेको छ
2: 3 बज्यो
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने। यस वर्षको दशैं घमाइलो हुने अनुमान। नयाँ भवन ऐन संसद सचिवालयमा दर्ता। गरिब तथा विपन्न नागरिकलाई 75,000 रुपियाँसम्म आवास अनुदान प्रस्ताव। काङ्ग्रेस महाधिवेशन उम्मेद्वारको मनोनयन पर्सि सोमबार हुने। केही महाधिवेशनमा पदाधिकारीको संख्या थप्ने तयारी। यमनमा सरकारी फौज र हुती समुदाय बीच समूह बीचको लडाईँले हजारौं मानिस विस्थापित। प्रभावित क्षेत्रमा हरेक 4 मध्ये 3 परिवार भोके बस्न बाध्य। र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित। नेपाल खबरमा अब पूरा खबर। यस वर्षको मनसुन नेपालबाट बाहिरिन सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसुन पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसुनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरैबाट मनसुन बाहिरिने अनुमान छ। नेपालमा मनसुन पश्चिमी भेगबाट कमजोर भन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ, जुन मनसुन अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारिकमा मनसुन बाहिरिने औसत समय हो र यसपटक औसत मितिकै आसपासमा मनसुन फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसुन हटेको थियो। यस वर्ष 6 वर्ष यताकै ढिलो गरी जुन 19 मनसुन भित्रिए पनि एलनिनो प्रभावका बावजुद देशभर औसतकै आसपासमा पानी परेको छ। हालै मात्र बंगालको खाडीमा विकसित प्रणालीले देशभर भारी वर्षा गराएको थियो। अब भने मौसम खोल्न थालेको छ। त्रिभुवन विश्वविद्यालय सह प्राध्यापक मदन सिग्देलका अनुसार अब अक्टोबर र नोभेम्बर महिनामा पोस्ट मनसुन शुरू हुन्छ। यो अवधिमा जलवाष्पयुक्त हावा कमजोर हुने र त्यस पुषपछि चल्ने हिउँदे वायु पनि अहिले नै सक्रिय भइ नसक्ने भएकाले मौसम प्राय सफा रहन्छ। वर्षा कम हुनु, वायुमण्डलको आर्द्रता घट्नु र तापक्रमको अन्तर बढ्नुले मनसुन अन्त्यको पुष्टि गर्छ। यसैकारण अघिल्लो वर्ष हिले दशैं सामना गरेका नेपालीले यस वर्ष भने घमाइलो दशैं मनाउन पाउने सम्भावना रहेको मौसमविदले बताएका छन्। सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्य सहित भवन ऐन 2083 नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रुपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ। नयाँ व्यवस्था अनुसार पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्राकृतिकजन्य निर्माण सामग्रीको निशुल्क उपलब्ध गराउनेछ। यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकले पनि पाउनेछन्। यसका साथै विपद प्रभावित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा समेटिएको छ। विधेयकले मध्यम आय भएका नागरिकलाई लक्षित गर्दै सुरक्षित र भूकम्प प्रतिरोधात्मक स्मार्ट घरको अवधारणा पनि ल्याएको छ। 20,00,000 देखि 75,00,000 रुपियाँसम्म लागत पर्ने यी घरहरू नागरिकले सहुलियतपूर्ण ऋण मार्फत खरिद गर्न सक्नेछन्। जसअनुसार सुरुमा 5,00,000 रुपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रुपियाँ किस्ता तिरेर घर प्राप्त गर्न सकिनेछ। नागरिकको क्षमता अनुसार 10,00,000 देखि 25,00,000 रुपियाँसम्म अग्रिम भुक्तानी गरी मासिक 15,000 देखि 35,000 रुपियाँसम्म किस्ता तिर्न सकिने अन्य विकल्पहरू पनि प्रस्ताव गरिएका छन्। निम्न आय भएका परिवारलाई आवासको ग्यारेन्टी गर्ने र मध्यम आय भएकालाई सुरक्षित घरको सुनिश्चितता गर्दै सबै नेपालीको आवास अधिकारलाई कानूनी रूपमा स्थापित गर्नु यो विधेयकको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पर्सि सोमबार हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले कार्यसूची सार्वजनिक गर्दै असोज 19 गते सोमबार दिउँसो 2 बजेदेखि बेलुका 6 बजेसम्म काठमाडौँमा रहेको राष्ट्रिय सभागृहमा मनोनयन दर्ताको समय तोकेको जानकारी गराएको हो। काङ्ग्रेस महाधिवेशनको उद्घाटन भने भोलि खुल्ला मञ्चमा हुँदैछ। महाधिवेशनलाई सुरक्षित र व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा गरेको स्वास्थ्य समितिले जनाएको छ। समितिका अनुसार महाधिवेशन स्थल खुल्ला मञ्चमा 30 जना स्वास्थ्य कर्मी सहितको 5 हेल्थ डेस्क स्थापना गरिएको छ, जहाँबाट प्रतिनिधिहरूले निशुल्क औषधि र स्वास्थ्य परीक्षणको सुविधा पाउनेछन्। प्रतिनिधिहरूलाई रातिको समयमा समस्या परेमा अन कल ड्युटी मार्फत होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने व्यवस्था समेत मिलाएको छ। यसैबीच काङ्ग्रेसले युवा र महिलाको पहुँच बढाउन पदाधिकारीको संख्या थप्ने तयारी गरेको छ। विधान संशोधन समितिले तयार गरेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी 2 उपसभापति, 1 महामन्त्री र 1 सहमहामन्त्री थपिन सक्नेछन्। कारण यसले 35 वर्ष मुनिका युवालाई नेतृत्वमा आउन सहज बनाउने अपेक्षा छ। पछिल्लो 9 महिनामा नेपालमा जापानिज इन्सेफ्लाइटिक्स अर्थात जेई संक्रमणबाट 28 जनाको ज्यान गएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा 131 जनामा जेई संक्रमण पुष्टि भएकोमा 28 जनाको ज्यान गएको हो। संक्रमणबाट ज्यान गुमाउने र बिरामी पर्ने मध्ये 87% व्यक्तिले यसअघि जेई विरुद्धको खोप नलगाएको पाइएको छ। अहिलेसम्म देशका 37 जिल्लाका 90 पालिकामा यो संक्रमण फैलिसकेको छ। तथ्याङ्क अनुसार संक्रमित हुनेहरूमा धेरै कृषि पेसामा संलग्न नागरिक छन्। विशेष गरी धानखेत र सुँगुर फार्म आसपास बसोबास गर्नेहरू यसको उच्च जोखिममा परेको पाइएको छ। संक्रमण बढ्दै गएपछि सरकारले जोखिममा रहेका प्रभावित जिल्लाहरूमा जेई विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। अहिले झापाका सबै पालिका तथा कैलालीका घोडागोडी धनगढी र लम्कीचुहा नगरपालिकामा यो अभियान चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: को लागि बाली टूर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले कुलेखानी जलविद्युत आयोजनाको बाँध पूर्ण रूपमा सुरक्षित रहेको बताउनु भएको छ। अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा जोखिमको त्रास बढेको थियो, तर आज बाँध क्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री श्रेष्ठले बाँध सुरक्षित र स्थिर रहेकाले सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभएको हो। निरीक्षण क्रममा नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले बाँधको अवस्था बारे उहाँलाई जानकारी गराएको हो। बाढीले अन्य आयोजनामा क्षति पुर्याए पनि कुलेखानीमा भरिएको पानीले आउँदो सुखायाममा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ। विदेशको खबर, यमनका केही भागमा साउदी समर्थित सरकारी फौज र इरान निकट हुथी समूह बीचको लडाईँ तीव्र हुँदा हजारौं मानिस विस्थापित हुनका साथै खाद्य आपूर्तिमा अवरोध पुगेको छ। द्वन्द प्रभावित क्षेत्रमा हरेक चार मध्ये तीन परिवार भोकै बस्न बाध्य भएका संयुक्त राष्ट्रसंघको खाद्य निकायलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। विश्व खाद्य कार्यक्रम WFA का अनुसार सरकारी नियन्त्रणमा रहेका र पहुँचयोग्य क्षेत्रहरूका झण्डै 74% परिवारले आफ्नो आधारभूत खाद्य आवश्यकता पूरा गर्न सकेका छैनन्। यस वर्षकै उच्च तथ्याङ्क हो यो। WFA को तथ्याङ्क अनुसार सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरूमा झण्डै 1 करोड मानिस बसोबास गर्छन्। खाद्य असुरक्षामा भएको वृद्धिले बजारमा अवरोध र सहायतामा पहुँच घट्दै जाँदा झण्डै 90% खाद्य सामग्री आयात गर्ने यमनमा भोकमरी कति तीव्र गतिमा गइरहेछ भन्ने कुरालाई दर्शाउँछ। पछिल्लो पटक चर्किएको यो द्वन्द खाद्य सुरक्षाका लागि अत्यन्तै विनाशकारी हुने खतरा रहेको पाइएको छ। 15 लाख मानिसहरूलाई पुग्ने गरी आफ्नो राहत तथा सहयोग निरन्तर गरिरहेको WFPले जनाएको छ। यसका लागि आफूलाई 10 करोड 90 लाख अमेरिकी डलर अर्थात् झण्डै 16 अर्ब 85 करोड रुपियाँ आवश्यक रहेको पनि WFPले जनाएको छ। अब खेल खबर, जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हराएको हो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्र बनायो। भारतले एसियाली खेलकुदको पुरुष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो, पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरुष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलङ्काले बङ्गलादेशलाई 33 रनले हरायो। एसियाली खेलकुद पुरुष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगे पनि श्रीलङ्कासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरियो, बाँकी विभागबाट पनि केही दिनमै हट्ने। यस वर्षको दशैं घमाइलो हुने अनुमान। नयाँ भवन ऐन संसद सचिवालयमा दर्ता, गरिब तथा विपन्न नागरिकलाई 75,000 रुपियाँसम्म आवास अनुदान प्रस्ताव। काङ्ग्रेस महाधिवेशनमा उम्मेद्वारको मनोनयन पर्सि सोमबार हुने, यही महाधिवेशनमा पदाधिकारीको संख्या थप्ने तयारी। यमनमा सरकारी फौज र हुती समूह बीचको लडाईँले हजारौं मानिस विस्थापित, प्रभावित क्षेत्रमा हरेक चार मध्ये तीन परिवार भोकै बस्न बाध्य। र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
3: साली नदीको शिर,
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भेटभाडबाट टाढा,
1: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 98 61 49 56 66 र 98 41 29 54 81। वेबसाइट झुले.com.np।
1: NBL सर्वसुलभ आवास कर्जा।
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
6: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%,
5: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा,
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
9: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
10: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
11: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत पठाउने भएको छ। महानगरपालिकाले गोसरा हुलाक कार्यालय दिल्ली बजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पठाउने पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सल लगायत हुलाक वस्तु पठाउने भएको हो। सम्झौता अनुसार महानगरपालिकाबाट हुने पत्रचारलाई व्यवस्थित, सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित प्राप्तकर्तासँग पुर्याउन हुलाक सेवाको प्रयोग गरिनेछ। प्राप्तकर्ताले वस्तु बुझ्न नमा मा वा वितरण हुन नसकेमा सम्बन्धित हुलाक वस्तु महानगरपालिकाको सम्पर्क इकाइमा फिर्ता गर्नेछ। यो सम्झौता 1 वर्षको लागि हो। ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले महानगरभित्रका धेरै यसो सम्पदा संरक्षण र पुनर्निर्माणको काम सम्पन्न भएको दावी गर्नुभएको छ। ललितपुरमा ज्यापू समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले मठ मन्दिर, शिवालय लगायतका मूर्त सम्पदा निर्माणको काम सकिएको र बाँकी रहेका केही संरचनाको पनि 95% काम पूरा भइसकेको जानकारी दिनुभयो। कार्यक्रममा मेयर महर्जनले ज्यापू समाजले निर्माण गरेको 110 शैया क्षमताको वृद्धाश्रमलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गर्नुभयो। वृद्धाश्रमलाई 24 घण्टा सञ्चालन गर्न र को सहजताका लागि डिप ट्युबवेल निर्माण गर्न महानगरपालिकाले आवश्यक बजेटको व्यवस्था गरिसकेको पनि प्रमुख महर्जनले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 18 हिजोदेखि भुरुङ खेलमा 3rd संस्करणको सिप मेला शुरू गरेको छ। उद्यमशील विकास, रोजगारमूलक तथा स्वरोजगारमूलक र समाज व्यवस्थापनसँग सम्बन्धित विषय मेलामा प्रशिक्षण हुनेछ। उद्यमबाट आएको स्तर बढाउने तथा आफै सामान उत्पादन गरेर खर्च घटाउने र रोजगारमूलक क्षेत्रमा जान आत्मविश्वास बढाउने उद्देश्यले नियमित रूपमा सिप मेला आयोजन गरिरहेको वडा अध्यक्ष निक्षे काजी महर्जनले बताउनुभयो। डलो साबुन, झोल साबुन र सरफ बनाउने, कपडाका जुत्ता बनाउने, रेशमी धागोबाट हस्तकलाका सामान बनाउने, बेकरी बनाउने लगायतका तालिमबाट 2000 भन्दा धेरै व्यक्तिलाई प्रशिक्षित गरिसकेको पनि उहाँले जानकारी दिनुभयो। र मुख्य चाडपर्व दशैं तिहार र छठलाई लक्षित विशेष सुरक्षा योजना काठमाडौँ उपत्यकामा लागू भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विशेष सुरक्षा योजना अन्तर्गत काठमाडौँ उपत्यकामा 3500 भन्दा धेरै प्रहरी परिचालन गरिनेछ। हिजोदेखि शुरू भएको विशेष सुरक्षा योजना आउँदो कार्तिक 30 गतेसम्म 45 दिनका लागि तय भएको। यो योजनाले शान्ति, सुरक्षा थप सुदृढ र आपराधिक गतिविधि न्यूनीकरण गर्ने लक्ष्य छ। पर्वका बेला धेरै गाउँघर जाने हुँदा काठमाडौँमा घर खाली हुने, बजारमा भिडभाड बढ्ने र चोरी लुटपाट दुर्घटना जस्ता चुनौतीलाई ध्यानमा राखेर विशेष योजना बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान। काठमाडौँ महानगरले अब हुलाकबाट चिठी पठाउने, गोसरा हुलाकसँग 1 वर्षका लागि सम्झौता। र ललितपुरका धेरै यसो सम्पदा संरक्षण र पुनर्निर्माणका काम गरिसकेको मेयर सिबीबाबु महर्जनको दावी। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

साइली माछी जालमा क्यारी पर्छ हामीलाई नि थाहा छ हे नमानेला तार्छु साइली आगो छेउमा

Strādāji nispokšā. Sodies FM, Tirāna pēc 2 MHz.

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। राष्ट्रपति रामचन्द्र

पौडेलले जितिया पर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव, पारिवारिक एकता र प्रेम, महिलाप्रतिको श्रद्धा र आस्था, मौलिक संस्कृतिको संरक्षण र प्रवर्धन गर्दै आएको बताउनु भएको छ। जितिया पर्वको अवसरमा आज उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधताको संरक्षण भएको महसुस गरेको बताउनु भयो। अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र जलवायु वित्तीयको कुरा गर्नु अघि घरेलु वातावरण स्वच्छ बनाउन सर्वोच्चका न्यायाधीश हरि फुयालले सरकारवालाहरूको ध्यानाकर्षण गराउनु भएको छ। राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले अन्तर्राष्ट्रिय मञ्चमा जाने सरकारी प्रतिनिधिहरूलाई आत्मसमीक्षा गर्न आग्रह गर्नुभएको हो। घरभित्रको वातावरण संरक्षण गर्न नसक्ने, आफ्नै अदालतका आदेश लत्याउने र नदीहरूलाई विष बनाउने राज्यले अन्तर्राष्ट्रिय मञ्चमा उभिएर नैतिकताको भाषण गर्दा विश्व समुदायले त्यसलाई गम्भीरतापूर्वक नलिने चेतावनी दिनुभयो। सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ। सरकारले कर्जा असुली न्यायाधिकरण कार्यालय मार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाग्दा समेत सावा ब्याज नतिर्ने ऋणीबाट कर्जा असुली गरेको हो। चालु आर्थिक वर्षको असोज 15 गतेसम्म विभिन्न 27 मुद्दाको मिलापत्र र फैसला कार्यान्वयनबाट कार्यालयको सहकारी संस्थाहरूको करिब 11 करोड कर्जा असुली गरेको कार्यालयका प्रमुख अच्युत श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष असार 25 स्थापना भएको कार्यालयलाई कर्जा असुली सम्बन्धी मुद्दाको सुरुको कारवाही र किनारा गर्ने अधिकार क्षेत्र तोकिएको छ। सहकारी संस्थाले आफूले असुल उपर गर्नुपर्ने रकम असुल उपर गर्न नसकेको खण्डमा असुल उपर गराई पाउन ऋण न्यायाधिकरण समक्ष उजुरी दिएपछि न्यायाधिकरण कार्यालयले सहकारी संस्थाको कर्जा असुली सम्बन्धी मुद्दाको सुरुको कारवाही तथा किनारा लगाउने गरेको प्रमुख श्रेष्ठले बताउनुभयो। सहकारी क्षेत्रका लागि आफ्ना ऋणीहरूबाट उठाउन नसकेको कर्जा असुली उपर गर्ने वा गराउने यो पहिलो न्यायाधिकरण हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश।

0: नेपालकी वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ।

0: यो दसैंमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी जोमसोम कोरला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोज 8 देखि 11 गतेसम्मको निरन्तर वर्षापछि आएको बाढी पहिरोले मालढुङ्गाबाट घाँसासम्म करिब 50 किलोमिटर दूरीमा 46 भन्दा बढी ठाउँमा सडक अवरुद्ध बनाएको थियो। मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानी र पर्वतको मालढुङ्गाबाट म्याग्दीको राहु घाट खण्डमा मर्मतपछि एकतर्फी यातायात सञ्चालन भएको छ। रघु गङ्गा गाउँपालिका 3 तिल्केनी चौरस्थित राहु घाट जलविद्युत आयोजनाको विद्युत गृह र स्विचाजार्ड परिसरमा रहेको ज्ञान टी टावर हटाउन भएको ढिलाइ र मौजुदा इन्धन सकेपछि मर्मतमा चुनौती सिर्जना भएको बेनी जमसम कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनुभयो। मुस्ताङबाट इन्धन दुबानी गर्न अन्तर जिल्ला समन्वय र टावर हटाउन राघु घाट जलविद्युत आयोजना मार्फत माथिल्लो निकायमा पहल र उच्च स्तरीय टोलीबाट पहिरो प्रभावित सडकको निरीक्षण गरेर सहजीकरण भएको प्रमुख शर्माले उल्लेख गर्नुभयो। र संयुक्त राष्ट्र संघले गम्भीर मानवीय संकटमा सामना गरिरहेका 12 देश तथा क्षेत्रमा जनजीवन रक्षक सहायता पुर्याउन आज 16 करोड अमेरिकी डलर आपतकालीन कोषबाट जारी गरेको छ। संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालय ओसिएचएका अनुसार आपतकालीन प्रतिक्रिया कोषबाट 15 करोड डलर अफगानिस्तान, बुर्किना फासो, क्यामरुन, चाड, क्युबा, माली, नाइजर, कब्जामा रहेको प्लास्टिनी भूभाग, सोमालिया, दक्षिण सुडान, सुडान र यमनका लागि छुट्याएको छ। त्यसै गरी यी 12 मानवीय संकटमा रहेका अपाङ्गता भएका व्यक्तिका तत्कालीन आवश्यकताका लागि थप 1 करोड डलर छुट्याइएको छ। यसले मानवीय सहायता अझ पहुँचोग्य र समावेशी बनाउन सहयोग गर्ने ओसिएचले जनाएको छ। यस वर्ष सबैभन्दा गम्भीर मानवीय आवश्यकता भएका 8 करोड 70 लाख मानिससम्म सहायता पुर्याउने व्यापक प्रयास अन्तर्गत यो रकम जारी गरिएको हो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 5 o'clock. अहिले 5 बजे को साम.
4: Radio Network. यो नेपाली Radio Network.
5: Radio NRN 99.1. समय को ख्याल रखों. 5 बजे.

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नागरिकको आवास अधिकार सुनिश्चित गर्ने उद्देश्य सहित भवन दोस्रो संशोधन विधेयक 2083 प्रतिनिधि सभामा दर्ता गरिएको बताउनु भएको छ। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत हिजो दर्ता गरेको विधेयकले निम्न आय भएका परिवारको आवास सुनिश्चित गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवासको व्यवस्था प्रस्ताव गरेको जानकारी दिनुभएको हो। विधेयक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधि सभामा दर्ता गर्नुभएको हो।

पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको टाइप डिजाइन तथा मापदण्ड अनुसार घर निर्माण गर्न आवश्यक नतिजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई आवश्यक प्रकृतिजन्य सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था पनि प्रस्ताव गरिएको छ। गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रुपियाँसम्म अनुदान उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। विपद असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ। विधेयकमा मध्यम आय भएका नागरिकका लागि सुरक्षित भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माण गरी उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। 20 लाखदेखि 75 लाख रुपियाँसम्म लागत पर्ने यस्ता घरको प्लिन्थ क्षेत्रफल 900 देखि 1,300 वर्ग फिटसम्म हुने प्रस्ताव गरिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नलपरासी बर्दाघाट सुस्ता पूर्वको दाउनेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका 6 जनाको शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय नलपरासी 9 बर्दाघाट सुस्ता पूर्वका अनुसार 18 जना यात्रु लिएर नेपालगञ्जबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश 301006-1553 नम्बरको बस विनय त्रिवेणी गाउँपालिका 2 दाउने स्थित यस मोडमा आज बिहान पल्टिएको थियो। दुर्घटनामा 12 जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आपकी वॉलेट मा।
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।

0: यो दसैँमा बेकोका सामानकिन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। भटिकोसी बाँडीले बगाएर चितवन ल्याएका सब नारायण नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याउने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरिएको छ। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा चितवनले आज आयोजना गरेको 5 साधारण सभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरिएको हो। सो अवसरमा 65 चालकलाई सम्मान गरिएको थियो। उहाँहरूलाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी गणेश सर्यालले विपदमा एम्बुलेन्स चालकले निर्वाह गरेको का प्रशंसनीय रहेको बताउनुभयो। र युक्रेनले आफ्नो आर्थिक स्वामित्व तथा सुधार कार्यक्रमलाई सघाउन युरोपेली संघ युएबाट 2.9 अर्ब युरो प्राप्त गरेको युक्रेनी अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा आज जारी विज्ञप्ति अनुसार उक्त रकम समष्टिगत आर्थिक स्वामित्व कायम राख्न, प्राथमिकता प्राप्त बजेट खर्च व्यवस्थापन गर्न, पुनः लाभ तथा आधुनिकरणका कार्यक्रम अघि बढाउन तथा युरोपेली संघको सदस्यतातर्फको यात्रासँग सम्बन्धित सुधार कार्यक्रम कार्यान्वयन गर्न उपयोगी गरिनेछ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
3: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू।
3: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
1: जग्गा धनी सिधा सम्पर्क 98172254 र 98456-9042।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: हेलो आयन, के छ?
3: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
2: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइनलाई टेकमाइनलाई
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 0656 50 10 60।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98-042-21-343 र 98-184-29-230।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: गर्न 98557701 र 98557053
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0 56 493 440 493 580 र 98557643
2: It's 6 o'clock. अहिले 6 बजेको छ।
3: रूपत

0: दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 एसएमएस गरौ। स्मार्ट लकर घरमा लकी सरप्राइज चाडमा शर्तहरू लागू हुनेछन्।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भेटभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9141294481, वेबसाइट झुले.com.np।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो दशैं हुने अनुमान।
0: नेपाली काङ्ग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया सुरु, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने।
1: 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै तराई मधेसमा शास्त्रीय र लोक मान्यता सहित जितिया पर्वको रौनक।
2: यसको लोक पक्ष नै प्रबल छ, यद्यपि मान्यता भनेको दीर्घ जीवन लोक अलोक दुईटै यहाँ चाहिँ निस्किएको छ।
0: बेलायतमा कोभिडका कारण अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ्यो, नयाँ भेरिएन्टबाट लन्डन सबैभन्दा धेरै प्रभावित।
1: र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार

0: अनुसार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसूनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्दछ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालिसकेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारिकमा मनसून बाहिरिने औसत समय हो र यसपटक औसत मितिकै आसपासमा मनसून फर्कन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। यस वर्ष 6 वर्ष यताकै ढिला गरी जुन 19 तारिकमा मनसून भित्रिए पनि एलनिनो प्रभावका बावजुद देशभर औसतकै आसपासमा पानी परेको छ। हालै मात्र बंगालको खाडीमा विकसित प्रणालीले देशैभर अत्यधिक वर्षा गराएको थियो, अब भने मौसम खुल्न थालेको छ। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक मदन सिग्देलका अनुसार अब अक्टोबर र नोभेम्बर महिनामा पोस्ट मनसून शुरू हुन्छ। यो अवधिमा जलवाष्पयुक्त हावा कमजोर हुने र पुषपछि चल्ने हिउँदे वायु पनि अहिले नै सक्रिय भइ नसक्ने भएकाले मौसम प्राय सफा रहन्छ। वर्षा कम हुनु, वायुमण्डलको आर्द्रता घट्नु र तापक्रमको अन्तर निरन्तर बढ्नुले मनसून अन्त्यको पुष्टि गर्दछ। यसैकारण अघिल्लो वर्ष हिले दशैं सामना गरेका नेपालीहरूले यस वर्ष भने घमाइलो दशैं मनाउन पाउने सम्भावना रहेको मौसमविदले बताए।
7: बाढी पहिरोका कारण 6 दिनदेखि अवरुद्ध लमजुङको बेसी सहर चामे सड़क सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोक्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेसी सहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। यसैबीच बाढी पहिरोका कारण अवरुद्ध बेनी जोमसुम कोरोला सड़क मर्मतका लागि इन्धनको अभाव भएको छ। म्याग्दी खण्डको मालढुङ्गादेखि घाँसासम्मका 46 भन्दा बढी ठाउँमा क्षति पुगेको यो सड़क मर्मतका लागि इन्धनको अभाव मुख्य समस्या बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार डोजर, लोडर र टिपर सञ्चालनका लागि डिजेल सकिएकाले सड़क बनाउने काम 2 दिनदेखि प्रभावित भएको छ। वैकल्पिक बाटो खुलाउने र इन्धन ढुवानीको प्रयास भइरहे पनि कोरोला नाकासँगको यातायात सम्पर्क टुट्दा मुख्य पर्यटकीय समयमा गतिविधि ठप्प भएको छ।
6: यसैबीच म्याग्दीका पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न भूगर्भविदहरूको टोलीले आजदेखि स्थलगत अध्ययन थालेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय र नेपाल भौगोलिक समाजको नेतृत्वमा आएको पुगेको प्राविधिक टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन शुरू गरेको हो। टोलीका संयोजक तथा समाजका अध्यक्ष भास्कर खतिवडा सहितका विज्ञहरूले ड्रोनबाट तस्विर लिनुका साथै माटो र ढुङ्गाका नमूना संकलन गरी वैज्ञानिक अनुसन्धान अघि बढाएका छन्। अध्ययनबाट आउने सिफारिशका आधारमा पहिरो रोकथामका अल्पकालीन र दीर्घकालीन कामहरू अघि बढाउने बेनी नगरपालिकाका मेयर सुरत केसीले जानकारी दिनुभयो। गएको हप्ताको अविरल वर्षापछिको बाढी र पहिरोका कारण म्याग्दीमा 7 जनाको ज्यान गएको छ भने 2 जना अझै बेपत्ता छन्।
7: मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा हावाहरूले गोलभेडा खेतीमा ठूलो क्षति पुर्याएपछि किसानहरू मर्खामा परेका छन्। ऋणधन गरेर बनाएका टनेल उडाएपछि र उत्पादन लिने बेलामा बोटहरू ढलेपछि उनीहरूलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको छ। वडा नम्बर 8 बुढी चौरका शमशेर लागुनले तरकारी मण्डीको ऋण लिएर टनेलमा गोलभेडा खेती गर्नुभएको थियो, तर असोज 10 गते आएको हावाहुरीले उहाँका 3 वटा टनेल पूर्ण रूपमा नष्ट गरिदिएको छ। राम्रो उत्पादन दिने बेलामै झाङ ढलेपछि उहाँलाई मण्डीको ऋण तिर्न समस्या भएको छ। हावाहुरीबाट बुढी चौर गाउँ नै प्रभावित बनेको छ। अच्युत घलान र सुजनपुरा सैनी लगायतका किसानको ठूलो क्षेत्रफलमा लगाएको गोलभेडा खेतीमा क्षति पुगेको छ। वडा कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार 35 घरदुरीको 7,000 मिटर टनेलमा क्षति पुगेको छ। विवरण संकलनको काम भइरहेको र यस वर्ष बुढी चौरमा 70 टन भन्दा बढी गोलभेडा उत्पादन घट्ने अनुमान गरिएको कार्यालयले जनाएको छ।
6: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्व दाउन्नीमा बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका 6 जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाडौँतर्फ गुडिरहेको बस बिहान विनय त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा रहेको यस मोडमा पल्टिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा परि बसका चालक बाँकेको खजुरा गाउँपालिका 2 सुरेश विसी, कोहलपुर नगरपालिका 3 दिपेन्द्र केसी, कोहलपुर 10 एकेन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 कृष्ण कनौजिया, जाजरकोटको भिरगंगा नगरपालिका 3 निर्जुङ गुरुङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका नरेन्द्र राजगिरीको ज्यान गएको हो। दुर्घटनामा परि घाइते भएका 12 जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा प्रारम्भिक उपचारपछि 8 जनालाई थप उपचारका लागि चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो।
7: नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो। उहाँका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यसपटक पूर्व सभापति शेरबहादुर देउबा मार्फत गराउने प्रयास गरिएको छ, तर देउबा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो। महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आउँदो कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने प्रवक्ता चालिसेले बताउनुभयो। सकभर सर्वसहमत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै उहाँले नेता भन्दा नीति चयनको अधिवेशन बनाउन जोड दिनुभयो। यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। हरेक प्रतिनिधिले 3500 रुपियाँ बुझाएर झोला पाउने प्रवक्ता चालिसेले बताउनुभयो। भोलि उद्घाटन हुने महाधिवेशन अन्तर्गत 19 र 20 गते बन्द सत्र हुनेछ। 21 र 22 गते चुनाव प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्। केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पर्सि सोमबार हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसैबीच काङ्ग्रेसले युवा र महिलाको पहुँच बढाउन पदाधिकारीको संख्या थप्ने तयारी गरेको छ। विधान संशोधन समितिले तयार पारेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी 2 उपसभापति, 1 महामन्त्री र 1 सहमहामन्त्री थपिन सक्नेछन्। यसले 35 वर्ष मुनिका युवालाई नेतृत्वमा आउन सहज हुने अपेक्षा छ।
6: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू, ₹3 करोड सम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी विभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान, अवरूद्ध बेसी सहर चामे सड़क खुल्यो, बेनी जोमसोम कोरोला सड़क मरमतका लागि इन्धनको अभाव, नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने लगायतका खबर प्रस्तुत गर्यो।
7: जापानिज इन्सेफ्लाइटिस अर्थात जीई संक्रमणबाट 28 जनाको ज्यान गएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा 131 जनामा जीई संक्रमण पुष्टि भएकोमा 28 जनाको ज्यान गएको हो। सन् 2026 शुरू भए यता देशभर 1372 जनामा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम देखिएको थियो। ती मध्ये परीक्षण गर्दा 131 जनामा जीई निश्चित भएको हो। संक्रमणबाट ज्यान गुमाउने र बिरामी पर्ने मध्ये 87% व्यक्तिले यस अघि जीई विरुद्धको खोप नलगाएको पाइएको छ। अहिलेसम्म देशका 37 जिल्लाका 90 वटा पालिकामा यो संक्रमण फैलिसकेको छ। तथ्याङ्क अनुसार संक्रमित हुनेहरूमा धेरै जसो कृषि पेसामा संलग्न नागरिक छन्। विशेष गरी धान खेत र सुँगुर फार्म आसपास बसोबास गर्नेहरू यसको उच्च जोखिममा परेको पाइएको छ। संक्रमण बढ्दै गएपछि सरकारले जोखिममा रहेका प्रभावित जिल्लाहरूमा जेई विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। अहिले झापाका सबै पालिका तथा कैलालीका घोडाघोडी, धनगढ़ी र लम्कीचुहा नगरपालिकामा यो अभियान चलिरहेको छ। सरकारले नियमित खोप कार्यक्रम अन्तर्गत बाल बालिकाले 12 महिनाको उमेरमा जेईको एक मात्रा खोप दिँदै आएको छ। कुनै कारणले छुटेका बाल बालिकालाई 5 वर्षको उमेरसम्म पनि यो खोप लगाउन सकिन्छ। जापानिज इन्सेफलाइटिसबाट बस्न खोप लगाउनुका साथै लामखुट्टेको टोकाईबाट जोगिन चिकित्सकहरूले सुझाव दिएका छन्।
6: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोग निवारणलाई उच्च प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग परीक्षण अभियान सञ्चालन गर्ने बताउनु भएको छ। आज आयोजित एक कार्यक्रममा उहाँले बिरामीको संख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताउनुभयो। मुख्यमन्त्री आचार्यले सामाजिक सुरक्षा भत्तालाई आवश्यकता र अवस्थाका आधारमा वर्गीकृत गरी प्रभावकारी बनाउनु पर्ने धारणा समेत राख्नुभयो। स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष 2081-82 नेपालभर 2409 जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् भने लुम्बिनी प्रदेशमा मात्रै अहिले 547 जना कुष्ठरोगका बिरामी रहेका छन्। प्रदेश सरकारले रोगका कारण हुने सामाजिक लाञ्छना र विभेद अन्त्य गर्न जनचेतनाका कार्यक्रमलाई तीव्रता दिने जनाएको छ।
7: सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन 2083 को नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रुपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ। नयाँ व्यवस्था अनुसार पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउनेछ। यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकले पनि पाउनेछन्। यसका साथै विपद प्रभावित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा समेटिएको छ। विधेयकले मध्यम आय भएका नागरिकलाई लक्षित गर्दै सुरक्षित र भूकम्प प्रतिरोधात्मक स्मार्ट घरको अवधारणा पनि ल्याएको छ। 20 लाखदेखि 75 लाख रुपियाँसम्म लागत पर्ने यी घरहरू नागरिकले सहुलियतपूर्ण ऋण मार्फत खरिद गर्न सक्नेछन्। जस अनुसार सुरुमा 5 लाख रुपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रुपियाँ किस्ता तिरेर घर प्राप्त गर्न सकिनेछ। नागरिकको क्षमता अनुसार 10 लाखदेखि 25 लाख रुपियाँसम्म अग्रिम भुक्तानी गरी मासिक 15,000देखि 35,000 रुपियाँसम्म किस्ता तिर्न सकिने अन्य विकल्पहरू पनि प्रस्ताव गरिएका छन्। निम्न आय भएका परिवारलाई आवासको ग्यारेन्टी गर्ने र मध्यम आय भएकालाई सुरक्षित घरको सुनिश्चितता गर्दै सबै नेपालीको आवास अधिकारलाई कानूनी रूपमै स्थापित गर्नु यो विधेयकको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।
6: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कुलेखानी जलविद्युत आयोजनाको बाँध पूर्ण रूपमा सुरक्षित रहेको बताउनु भएको छ। अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा जोखिमको त्रास बढेको थियो, तर आज बाँध क्षेत्रको स्थलगत निरीक्षण गरेपछि मन्त्री श्रेष्ठले बाँध सुरक्षित र स्थिर रहेकाले सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभयो। निरीक्षणका क्रममा नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले बाँधको अवस्थाबारे उहाँलाई जानकारी गराएको थियो। बाढीले अन्य आयोजनाहरूमा क्षति पुर्याएको भए पनि कुलेखानीमा भरिएको पानीले आउँदो सुक्खा याममा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ।
7: असोज 2 गतेदेखि शुरू भएको 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदैछ। धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न पार्दै परिवारमा सुख शान्ति र समृद्धि भित्राउने कामना सहित यो व्रत बस्ने परम्परा छ। व्रत अवधिभर फलाहार मात्र ग्रहण गरी सात्विक नियमको कठोर पालना गरेका व्रतालुहरूले आज अन्तिम दिन अर्थात अध्यापनका अवसरमा विशेष पूजा आराधना गरिरहेका छन्। पूजा मण्डपमा चामलका 16 थुप्रामा सुपारी सिक्का र पकवान राखेर महालक्ष्मीको आह्वान गरिएको छ। साथै पहिलो दिन हातमा बाँधिएको 16 गाँठो भएको पवित्र धागो फुकाएर ढुकुटीमा सुरक्षित राख्ने वा चोखो नदीमा विसर्जन गर्ने विधान छ। बेलुका चन्द्रमालाई अर्घ्य दिएर 16 सुहागिनी वा ब्राह्मणलाई दान दक्षिणा र प्रसाद खुवाएपछि यो व्रत सम्पन्न हुनेछ। भगवान शंकरको उपदेश अनुसार चल्ने यस व्रतले घरको दरिद्रता नाश भई सुख र वैभव प्राप्त हुने धार्मिक विश्वास छ। यसैबीच मिथिला क्षेत्रमा महिलाहरू सन्तानको सुस्वास्थ्य दीर्घायु शौर्य र मंगलमय भविष्यको कामना गर्दै आज कठोर जितिया व्रत मनाइरहेका छन्। पितृपक्षको अष्टमी तिथिदेखि शुरू भएको यो पर्व एक अहोरात्र निराहार बसी मनाइन्छ। जितिया पर्वको थप चर्चा केही बेरमा रङ्ग दर्पणमा सुन्न सकिन्छ।
6: काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत पठाउने भएको छ। महानगरपालिकाले गोसारा हुलाक कार्यालय दिल्ली बजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पठाउने पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सल लगायत हुलाक वस्तु पठाउने भएको हो। सम्झौता बमोजिम महानगरपालिकाबाट हुने पत्रचारलाई व्यवस्थित, सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित प्राप्तकर्तासम्म पुर्याउन हुलाक सेवाको प्रयोग गरिनेछ। प्राप्तकर्ताले वस्तु बुझ्न नमानेमा वा वितरण हुन नसकेमा सम्बन्धित हुलाक वस्तु महानगरपालिकाको सम्पर्क इकाइमा फिर्ता गरिनेछ। यो सम्झौता 1 वर्षको लागि हो। नेपाल दर्पणमा रङ्ग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
10: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
7: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग।
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। बेलायतमा एक हप्तामै कोविड संक्रमणका कारण अस्पताल भर्ना हुनेहरूको संख्या झण्डै 50% बढेको छ। स्ट्राटस भनेर चिनिने XFG भेरिएन्टको प्रभाव बढ्दै जाँदा लन्डन सबैभन्दा धेरै प्रभावित भएको टाइम्स नाउले जनाएको छ। विभिन्न संचार माध्यमका रिपोर्टहरूका अनुसार बेलायतको हेल्थ सेक्युरिटी एजेन्सी UKHSA को नयाँ तथ्याङ्कले प्रति 1,00,000 जनसङ्ख्यामा अस्पताल भर्ना हुने साप्ताहिक दर 0.81 बाट बढेर 1.20 पुगेको देखाएको छ। यसमा लन्डनमा सबैभन्दा उच्च अर्थात 79% वृद्धि देखिएको छ। ज्येष्ठ नागरिक पनि यसबाट धेरै प्रभावित भइरहेका छन्। 85 वर्षभन्दा माथिका मानिसहरूमा अस्पताल भर्ना हुने दर प्रति 1,00,000 7.08 बढेर 12.43 पुगेको छ। यसैबीच अहिले देखिएको संक्रमणको वास्तविक संख्या तथ्याङ्कले देखाएको भन्दा धेरै हुन सक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्। महामारी बेलाको तुलनामा अहिले कोविड परीक्षण गराउने मानिसहरूको संख्या निकै कम छ। यद्यपि अहिले देखिएको वृद्धि महामारीको चरम अवस्थामा देखिएका लहरहरूको तुलनामा निकै कम छ। बेलायतमा गएको अगस्तको अन्तिम हप्तामा कोविडसँग सम्बन्धित 7 जनाको ज्यान गएको थियो। यस्तै त्यस अघिको हप्तामा 6 जनाको ज्यान गएको विवरण छ।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्रै बनाउन सक्यो। भारतले एसियाली खेलकुदको पुरुष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरुष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई 33 रनले हराएको छ। एसियाली खेलकुद पुरुष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
5: आजको रंग दर्पण जितिया पर्वको रमझम र महत्व

दशैंको रौनक सुरु हुनै लाग्दा असोज कृष्ण पक्षको सप्तमी अर्थात हिजोदेखि तराई मधेसका आँगनमा जितिया पर्वको उल्लास छाएको छ। महिलाहरू बिहानै नुहाई धुवाई गरेर आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्छन्। घर घरमा जितियाका गीत गुनगुनाउने गरिन्छ। यसलाई कतै जिउतिया पनि भनिन्छ। यो पर्वलाई सामाजिक सद्भाव, कृषि जीवन र पारिवारिक सम्बन्धको प्रगाढ बनाउने पर्वका रूपमा लिने गरिन्छ।

असोज कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मको 16 दिन नेपाली समाजमा पितृहरूलाई सम्झने समय अर्थात 16 श्राद्ध पर्छ। पितृपक्षको 16 दिनभित्र पर्ने ती दिन कृष्ण पक्षको सप्तमी अष्टमी र नवमीलाई जितिया भनिन्छ।

सप्तमीको दिन अर्थात् हिजो व्रतालु महिलाहरू नुहाउँछन् र घिरौलाको पातमा तेल र खरी चढाउने र एक छाक मात्र खाने परम्परा छ। जसको सासु वा आफ्नै आमा दिवंगत भइसकेका छन् ती महिलाहरूले यो व्रत गर्छन्। अष्टमी अर्थात् आजको दिन भने पूर्ण निराहार बसिन्छ अनि नवमीका दिन भोलि सूर्योदय भन्दा अगाडि नै मातृहरूलाई नैवेद्य चढाइन्छ।

श्राद्ध वा वर्षी गर्दा पुरोहितलाई बोलाउने भोजन गर्ने चलन छ, तर जितियामा पण्डित वा पुरोहित बोलाइँदैन। यो पर्वमा जिमुतवाहन नामका देवताको कल्पना मिसिएको छ। सन्तानको दीर्घायु, रोग व्यवधाबाट सुरक्षा र उज्जवल भविष्यका लागि यो व्रत गरिन्छ भन्ने लोक मान्यता यसै अर्थमा बलियो भएको देखिन्छ।

जितिया पर्वत तीजसँगको तुलना पनि सान्दर्भिक छ। तीज पहाड मधेस र सम्पूर्ण हिन्दूहरूले मनाउँछन्। तर पश्चिम नेपालमा साउन शुक्ल तृतीयामा र कतिपय ठाउँमा भदौ शुक्ल तृतीयामा मनाइन्छ। पहाडतिर तीजमा महिलाले गीत र नृत्य मार्फत कला प्रदर्शन गर्नु लगभग अनिवार्य जस्तै हुन्छ। तर मधेसतिर त्यस्तो परम्परा खासै देखिँदैन। जितियामा पनि संगठित रूपमा कला देखाउने चलन सबैतिर छैन। तर नुहाउन जाँदा र घर फर्कदा सामूहिक रूपमा

0: कुनै समयमा मिठो मसिनो खानका लागि दसैँ तिहार फागु छठ लगायतका चाडपर्व आउनु पर्थ्यो अनि जितियाको बिहानै मातृहरूलाई चढाइसकेपछि घरका सबैले दही चिउरा खाने र खुवाउने चलन छ। यसलाई स्वर्गही भनिन्छ। मातृसत्ताको सम्झना, पितृसत्ताको स्थापना, लोक परम्परा, कृषि जीवनको लय र पारिवारिक स्नेह यी सबै तत्व जितियासँगै जोडिएका छन्। त्यसैले जितियासँग आस्थासँगै खानपिन, मेलमिलाप र परिवारको रमाइलो पनि उत्तिकै गाँसिएको छ। मैथिली संस्कृतिविद डाक्टर गोपाल ठाकुर:
1: एउटा शास्त्रीय मान्यता, अर्को लोक मान्यता, र त्यसै गरिकन एउटा चाहिँ अब शुद्धिकरणको पक्ष र अर्को चाहिँ मनोरञ्जनको पक्ष। जितियामा पनि दुईटै कुराहरू चाहिँ छन्। एउटा त अब व्रतको नाममा भए पनि अलिकति चाहिँ नियम निष्ठामा बस्नु पर्दाखेरि, एक दिन खाना छोड्दाखेरि त्यो स्वास्थ्यको लागि पनि फाइदा हुने कुरो आफ्नो ठाउँमा छँदैछ, र यसले गर्दाखेरि यसको लोक पक्ष नै प्रबल छ। यद्यपि मान्यता भनेको दीर्घ जीवन, लोक परलोक दुईटै यहाँ चाहिँ निस्किएको छ।
2: रङ्ग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसुन बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान।
2: नेपाली काङ्ग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने।
0: 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै तराई मधेस र शास्त्रीय र लोक मान्यता सहित जितिया पर्वको।
2: बेलायतमा कोभिडका कारण अस्पताल भर्ना हुनेको संख्या झन्डै 50% बढ्यो, नयाँ भेरिएन्टबाट लन्डन सबैभन्दा धेरै प्रभावित।
0: र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बसेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।
3: सधैं निष्पक्ष स्वदेश FM 93.2 MHz खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
4: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु। चितवनमा स्पोर्ट्सको नयाँ कार्य समिति, सुशील कार्कीको नेतृत्वमा जिल्ला समिति गठन। चितवनमा विद्युतीय सवारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न। धेरैजसो इबी सवारी दुर्घटना मानवीय कारणले हुने, राष्ट्रपाले हामी आउँदैछौ अभियान यही असोज 20 गतेदेखि सुरु गर्दै। काङ्ग्रेस महाधिवेशन प्रतिनिधि को दर्ता प्रक्रिया सुरु। काङ्ग्रेस महाधिवेशनमा देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्नुहुने। र कैलालीमा ड्युटीमै रहेका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा 3 जना पक्राउ। भारतीय सुरक्षाकर्मीको गोलीबाट 2 पाकिस्तानीको मृत्यु। दुई देशबीच कूटनीतिक तनाव। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रबलप्रासी बर्दाखाट सुस्ता पूर्व दाउन्नेमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका 6 जनाकै शनाखत भएको छ। जिल्ला प्रहरीकारले नवलप्रासी बर्दाखाट सुस्ता पूर्वका अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश 301006/1553 नम्बरको यात्रुवाहक बस शनिबार बिहान विनय त्रिवेणी गाउँपालिका दाउन्ने स्थित एस मोडमा पल्टिएको थियो। दुर्घटनामा अन्य 12 जना यात्रु घाइते भएको जिल्ला प्रहरीकारलेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पाण्डेले जानकारी दिनुभयो। परम्परागत खेलकुदसँगै प्रविधिमा आधारित खेलको सम्भावना पनि विस्तार हुँदै गएका बेला चितवनमा ई स्पोर्ट्स संघ जिल्ला समिति गठन भएको छ। भरतपुर कबरहलमा शनिबार आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष राजन कार्कीको प्रमुख आतिथ्यतामा नयाँ कार्य समिति गठन गरिएको हो। नवगठित समितिको अध्यक्षमा सुशील कार्की चयन हुनुभएको छ। उपाध्यक्षमा आशिष सुवेदी र विभोर रेग्मी, सचिवमा उज्जवल रिजाल तथा कोषाध्यक्षमा आशिष पराजुले चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा अजय प्रजा, असीम दाहाल, सन्देश बस्नेत र सम्राट रिजाल रहनु भएको छ। चितवनमा विद्युतीय सवारी साधन सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ। चितवन अटोमोबाइल डिलर एसोसिएसनले शनिबार व्यवसायी तथा सेवाग्राहीलाई विद्युतीय गाडी प्रयोग सम्बन्धी जानकारी दिएको हो। पछिल्लो समय विद्युतीय सवारी साधनमा नकारात्मक हल्ला फैलिएपछि व्यवसायी तथा सेवाग्राहीलाई यसको गुणस्तर तथा विशेषताको विषयमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा चितवनका प्रमुख जिल्लाधिकारी गणेश प्रसाद अर्यालले विद्युतीय गाडी संसारका व्यक्तिले स्वीकार गरेको बताउँदै यसलाई ठिक कि बेठिक भन्ने विषय नभएको बताउनुभयो। सवारी दुर्घटना मानवीय तथा भौतिक कारणले पनि हुने भएकाले सवारी साधनलाई मात्र दोष दिन नहुने उहाँको भनाइ थियो। नारेडी नदीमा बाढीको अवस्था नियमित निगरानी गर्न जलमापन केन्द्रबाट जलसतह सम्बन्धी तथ्याङ्क संकलन विश्लेषण र पूर्व सूचना प्रवाह हुँदै आएको छ। नारेडी बेसिन फिल्ड कार्यालय अन्तर्गतका नदी तथा खोलामा रहेका 18 जलमापन केन्द्रबाट प्राप्त तथ्याङ्कको आधारमा बाढीको अवस्था अनुगमन तथा पूर्वानुमान गर्ने गरिएको छ। कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इन्जिनियर सुमित अधिकारीका अनुसार चितवन, मकवानपुर, धादिङ, रसुवा र नुवाकोटमा रहेका 18 जलमापन केन्द्रबाट नदी तथा खोलाको जलसतह सम्बन्धी तथ्याङ्क संकलन हुँदै आएको छ। ती तथ्याङ्कहरूको विश्लेषण गरी बाढी पूर्वानुमान तथा पूर्व सूचना सम्बन्धी सेवा प्रवाह गर्ने गरिएको उहाँले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव, पारिवारिक एकता र प्रेम, महिलाप्रतिको श्रद्धा र आस्था, मौलिक संस्कृतिको संरक्षण र प्रवर्धन गर्दै आएको बताउनु भएको छ। जितिया पर्वको अवसरमा उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधताको संरक्षण भएको महसुस गरेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद तथा केन्द्रीय सदस्यहरू केन्द्रित हामी आउँदैछौ अभियान यही असोज 20 गतेदेखि सुरु गर्दैछ। संगठन विस्तार तथा जनतासँगको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यका साथ राष्ट्रपाले यो देशव्यापी कार्यक्रम सञ्चालन गर्न लागेको हो। अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउन पार्टीका सांसदहरू तथा केन्द्रीय सदस्यहरूलाई फरक फरक जिल्लाको जिम्मेवारी तोकिएको छ। तोकिएका नेताहरूले तोकिएकै जिल्लामा पुगेर कार्यक्रमको नेतृत्व सम्हाल्नेछन्। नेपाली काङ्ग्रेसले 15 महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवरा चालिसेले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो। चालिसेका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यसपटक पूर्व सभापति शेरबहादुर देउवा मार्फत गराउने प्रयास गरिएको छ। तर देउवा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन गर्नुहुने उहाँले बताउनु भएको छ। यसैबीच महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएको छ। पार्टी कार्यालय बिपी नगर
नेकपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टा छुट्टै कोठामा व्यवस्था गरिएको छ। नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले 15 महाधिवेशनको झोला पाउनेछन्। उक्त झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ। प्रधानमन्त्री नरेन्द्र शाहले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने उद्देश्यसहित नयाँ भवन ऐनको विधेयक संसदमा दर्ता भएको जानकारी दिनुभएको छ। पूर्वाधार विकास मन्त्रालयले शुक्रबार संघीय संसद सचिवालयमा भवन ऐन 2083 दर्ता गराएको हो। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत यसले निम्न र मध्यम आय भएका परिवारको सुरक्षित र व्यवस्थित आवासको ग्यारेन्टी गर्ने बताउनु भएको हो। हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल चीन सीमास्थित हिल्सासम्म जोड्ने सड़क अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रका नागरिक तथा पर्यटक समस्यामा परेका छन्। हिमपात र पहिरोका कारण नामखा गाउँपालिका 4 यालबाङ र सिमकोट गाउँपालिका 7 ठाडोढुङ्गामा सड़क अवरुद्ध भएपछि हिल्सा सिमकोट सड़क खण्ड पूर्ण रूपमा बन्द भएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईका अनुसार अवरुद्ध सड़कलाई एक साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ। माथिल्लो हिमाली क्षेत्रमा 12 किलोमिटर भन्दा बढी हिउँ जमेकाले सड़क खुलाउने चुनौती भएको उहाँले बताउनुभयो। कैलालीमा ड्युटीमै रहेका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा 3 पक्राउ परेका छन्। बिहिबार दिउँसो भजनी नगरपालिका 3 ठेकीपुर चोकमा भारतबाट मोटरसाइकलमा ल्याइरहेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलामका प्रहरी कार्यालय भजनीमा कार्यरत 2 प्रहरीमाथि कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका 3 पडरियाका लोकबहादुर साउद, धान्या साउद र गम्भीर साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी योगेन्द्र तिमसिनाले जानकारी दिनुभयो। उहाँका अनुसार उनीहरूले प्रहरी हवलदार विनय प्रसाद चौधरी र जवान देवराज जोशीमाथि कुटपिट गरेका हुन्। घाइते दुवैजनाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। र भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली चल्दा 2 पाकिस्तानी नागरिकको मृत्यु भएपछि कूटनीतिक तनाव शुरू भएको छ। पाकिस्तानको विदेश मन्त्रालयले बेदियान सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलका जवानले 2 पाकिस्तानी नागरिकको हत्या गरेको दावी गरेको छ। उक्त घटनाको विरोध जनाउन पाकिस्तानमा रहेका भारतीय कार्यवाहक राजदूतसँग स्पष्टीकरण सोधेको जनाइएको छ। पाकिस्तानी विदेश मन्त्रालयले बीएसएफका जवानले निहत्या नागरिकमाथि कुनै उक्साहट बिना घातक बल प्रयोग गरेको आरोप लगाएको छ। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 26 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 86% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा 6 मृत्यु। चितवनमा ई स्पोर्ट्सको नयाँ कार्य समिति सुशील कार्कीको नेतृत्वमा जिल्ला समिति गठन। चितवनमा विद्युतीय सवारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न। इबीका सवारी दुर्घटना मानवीय कारणले हुने, राजसपाले हामी आउँदैछौँ अभियान यही असोज 20 गतेदेखि शुरू गर्दै। काङ्ग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू। काङ्ग्रेस महाधिवेशनमा देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्नुहुने। र कैलालीमा ड्युटीमै रहेका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा 3 पक्राउ। भारतीय सुरक्षाकर्मीको गोलीबाट 2 पाकिस्तानीको मृत्यु। 2 देश बीच कुटनीतिक तनाव। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेपाली कंग्रेसको 15 महाधिवेशन भोलि काठमाडौँमा शुरू हुँदै महाधिवेशनमा 7,500 भन्दा बढी प्रतिनिधिको सहभागिता रहने। नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा 6 जनाको मृत्यु। नागरिकको आवासको अधिकार सुनिश्चित गर्न भवन ऐन विधेयक 2083 संसदमा दर्ता गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। यस वर्षको मनसून बाहिरिन शुरू। विश्वव्यापी ऊर्जा संकट समाधानका लागि G7 राष्ट्रले 10 करोड़ ब्यारेल तेल बजारमा ल्याउने। र सभा पोखरी भलिबल क्लब संखुवा सभालाई पराजित गर्दै नेपाल पुलिस क्लब मदन भण्डारी कप अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि हात पार्न सफल।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
1: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानौ तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन भोलिदेखि काठमाडौँमा शुरू हुँदैछ। महाधिवेशनको भोलि दिउँसो 2 बजे काठमाडौँ खुला मञ्चमा उद्घाटन हुने नेपाली कंग्रेसले जनाएको छ। उद्घाटन सत्रमा कंग्रेसका शीर्ष नेताहरूका साथै मुलुकका प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कंग्रेसका प्रवक्ता देवराज चालिसीले जानकारी दिनुभयो। महाधिवेशनको तयारी बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा कंग्रेस प्रवक्ता चालिसीले महाधिवेशनको आवश्यक तयारी पूरा भएको र महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम शुरू भएको बताउनुभयो। महाधिवेशनमा झण्डै 7,500

0: पश्चिम अधिवेशन प्रतिनिधिहरूले भाग लिँदैछन् भने आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको कंग्रेसले जनाएको छ। भोलिको उद्घाटनपछि असोज 19 र 20 गते बन्द सत्र सञ्चालन हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन पेश गर्नुहुने तालिका छ। बन्द सत्रमा पेश हुने प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई 3 फरक हलमा छलफल र हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउने व्यवस्था मिलाइएको प्रवक्ता चालिसेले बताउनुभयो। यस्तै निर्वाचन समितिले असोज 19 गते अपरान्न 2 बेलुका 6 नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठक जारी छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थली स्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्य मनोनयन लगायत विषयमा छलफल भइरहेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। यस्तै बैठकमा विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यको नेतृत्वमा सञ्चालन हुने हामी आउँदैछौ अभियान र मधेस प्रदेश संगठनको अडिट प्रतिवेदनमा पनि छलफल हुने पार्टी प्रवक्ता खरेलले जानकारी दिनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्व दाउन्नेमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका 6 शनाखत भएको छ। दुर्घटनामा परी बसका चालक बाँकेको खजुरा गाउँपालिका 2 36 सुरेश बिसी, कोहलपुर नगरपालिका 3 32 दिपेन्द्र केसी, कोहलपुर 10 55 एकेन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 22 क्रिस कनौजिया, जाजरकोटको भेरीगंगा नगरपालिका 3 50 निर्जुङ गुरुङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका 65 नरेन्द्र राजगिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। 18 यात्रु लिएर नेपालगंजबाट काठमाडौँ तर्फ आउँदै गरेको यात्रुवाहक बस विनयी त्रिवेणी गाउँपालिका 2 दाउन्ने स्थित एस मोडमा पल्टिएर दुर्घटना हुँदा अन्य 12 यात्रु घाइते भएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो। दुर्घटनामा परि घाइते भएका यात्रु मध्ये 4 मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा र 8 भरतपुर स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोरङको लेटाङ नगरपालिका 9 हात्तीचोक स्थित भित्री सड़क खण्डमा मोटरसाइकल दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने 1 घाइते भएका छन्। गैराती जाते बजारबाट पथरी तर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक झापा घेराबारी बस्ने 27 कुमार नेपाली र मोटरसाइकल पछाडि सवार सोही ठाउँका 25 सन्देश नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनु भएको छ। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्य सहित भवन ऐन 2083 विधेयक संघीय संसद सचिवालयमा दर्ता गरिएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले विधेयकले निम्न आय भएका परिवारको आवासको सुनिश्चित गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेको जनाउनु भएको छ। विधेयकमा पहिलो पटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको ढाँचा तथा मापदण्ड अनुसार घर निर्माण गर्न आवश्यक नदी जन्य तथा प्रकृति जन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको प्रधानमन्त्री शाहले बताउनुभयो। त्यस्तै गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई आवश्यक प्रकृति जन्य सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था समेटिएको उल्लेख छ। विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 अनुदान उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। साथै विपद, असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि विधेयकमा समेटिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहानदेखि यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम सहित विभिन्न प्रदेशबाट बाहिरिएको जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम कर्णाली सहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट बाहिरिएको जनाएको छ। विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको छ। बाढ़ी पहिरोका कारण छ दिनदेखि अवरुद्ध बेसी शहर चामे सड़क सञ्चालनमा आएको छ। नासो गाउँपालिका तीन, खोत्रो र चामे गाउँपालिका पाँच कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुङ्गा माटो हटाइएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। भूगर्भविदहरूको टोलीले आजदेखि म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन शुरू गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन शुरू गरेको हो। पहिरोको अवस्था र माटोको बनौटको अवस्था आकलन गर्न ड्रोनबाट तस्विर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुङ्गा तथा माटोका नमूना संकलन वैज्ञानिक अध्ययन अघि बढाइने भूगर्भविद एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक चम्पक बाबु सिलवालले बताउनुभयो। भूगर्भविदको टोलीले स्थलगत अध्ययन तथा संकलित नमूनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ। यही असोज 8-11 गतेसम्मको झरीपछिको पहिरो र बाढीका कारण म्याग्दीमा 7 जनाको मृत्यु, 2 जना बेपत्ता, 200 भन्दा बढी घर गोठमा पूर्ण क्षति र दर्जनौ गाउँका बासिन्दा विस्थापित भएका छन्। पर्वत जिल्लाको काली गण्डकी नदीमा हालै आएको भीषण बाढी र जिल्लाकै विभिन्न ठाउँमा गएको सुक्खा पहिरोका कारण जनजीवन कष्टकर बनेको छ। बाढीले तटीय बस्तीमा करोडौं रुपियाँको क्षति पुर्याएको केही दिन नबित्दै विभिन्न ठाउँमा पहिरो खस्दा स्थानीय थप त्रसित बनेका हुन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
1: बाढीले तटीय बस्तीमा करोडौं रुपियाँको क्षति पुर्याएको केही दिन नबित्दै विभिन्न ठाउँमा पहिरो खस्दा स्थानीय थप त्रसित बनेका छन्। असोज 10 गते राति आएको बाढीबाट जलजला गाउँपालिका 8 फर्सेमा मात्रै 66 घर पूर्ण रूपमा र 36 घर आंशिक रूपमा क्षति भएको प्रारम्भिक विवरण छ। बाढी र पहिरोका कारण घरवास गुमाएका परिवार अहिले सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेका छन्। जलजला गाउँपालिका 8 फर्सेका वडा अध्यक्ष हरि विकास जीसी,
2: उहाँहरू सबै सुकुम्बासी भएको अवस्था छ, त्यसमा म पनि पर्छु है। म मेरो पनि घर लगिसकेको अवस्था छ, सिएम भोटेकोसीको जस्तै भएको छ यो। तर हामीले बेलैमा भोटेकोसीको सम्झिएर हामीले यस्तै हुन्छ भनेर हामीले पहिले मानवीय क्षतिहरू दिएन, सुरक्षित स्थानमा लगेर राखियो, जोगाइयो। अब सरकारले गरिदिएर दात्री निकायहरूले कुनै राहत दिने उद्धारहरूले अब उहाँहरूलाई पुनर्वासको लागि व्यवस्था गर्न अति आवश्यक छ। दसैँ चाडबाडको मुखमा
1: भारीबाट फर्से क्षेत्रमा करोडौं रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जलजला गाउँपालिकाले जनाएको छ। सडक, घर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेपछि पालिकाले उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई अगाडि बढाएको बताउनुहुन्छ जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य।
3: 100 घर त पुरै पूर्ण ध्वस्त भइसक्यो, त्यो अरू झुन्डिएको घर पनि त्यो अब बसिसकेको छैन। त्यहाँभन्दा माथि अगाडि यो अब कटिङ बढ्दै जाँदाखेरि अब अझ कति के हुन्छ, यो जुन हिसाबले चाहिँ अहिले यो गण्डकीले काट्दैछ, यो काट्दै अब अगाडि बढ्दै जाँदा यो अहिले यो हाम्रो कालीगण्डकी कोरिडोरको यो बाटोसम्म आउने जतिखेरि यहाँदेखि तलसम्मको धेरै घरहरू चाहिँ उच्च जोखिममा रहेको।
1: यता फलेवास नगरपालिका 8 ठानामौलामा पनि पहिरोको जोखिम बढेको छ। 20 भन्दा बढी घर बस्नै नमिल्ने गरी पहिरोको जोखिममा रहेको जानकारी दिनुहुन्छ वार्ड अध्यक्ष मन बहादुर कुमार।
4: पोखरिनीमा 7 घर, कालामडामा 3 घर जोखिम अवस्थामा छन्। चारैतिरबाट पहिरोले घेरिएको छ। घन्तरी मासिला जोड्ने, 2 पालिका जोड्ने मोटर बाटो पनि पूर्ण क्षति छ।
1: बाढी र पहिरोले सडक पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ। मध्य पहाडी लोकमार्गका विभिन्न खण्ड अवरुद्ध हुँदा पर्वत सही बागलुङ, म्याग्दी र मुस्ताङ तर्फको यातायात प्रभावित भएको छ। मालडुङ्गाको पुलमा समेत क्षति पुगेपछि आवत जावत थप कठिन बनेको छ। बाढी प्रभावित परिवारको तत्कालीन र दीर्घकालीन आवास व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने साथै जिल्लामा बाढीले पुर्याएको क्षतिको विवरण संसदमा जानकारी दिँदै तत्काल राहत र पुनर्स्थापनाको माग गर्नुहुन्छ सांसद सागर भुसाल।
5: अन्नपात र पशु चौपाया बगेका छन्, त्यहाँको अवस्था हेर्दा लाग्छ बाढीले घर मात्र बगाएको छैन, मानिसको वर्षौंको जीवन बगाएको। एकै रातमा पसल, घर र वर्षौंको कमाई गुमाएका ती परिवारलाई हेर्दा मन थामरङ्गारो हुन्छ। त्यसैले सरकारसँग मेरो जोरदार माग छ, घरबार बिन परिवारलाई तत्काल राहत, सुरक्षित आवास र क्षतिपूर्तिको व्यवस्था गरियोस्।
1: बाढी र पहिरोबाट विस्थापित परिवारलाई तत्काल सुरक्षित आवास, खाद्यान्न र स्वास्थ्य सेवाको व्यवस्था गर्न सरकारले तीव्र पहल गर्नुका साथै क्षतिग्रस्त सडक तथा पुलको तत्काल पुननिर्माण सँगै जोखिममा रहेका बस्तीको दीर्घकालीन संरक्षण र पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
0: राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई समाज संस्कृति इतिहास र राष्ट्रपति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले समय परिवर्तनशील भएको तर परिवर्तनसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुन आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले सूचना प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुसार पाठ्यक्रम र पठन पाठनमा जोड़ दिनुपर्ने बताउनुभयो। सभामुख डोल प्रसाद औरियालले सांस्कृतिक सम्पदा संरक्षण अहिलेको पुस्ताको जिम्मेवारी भएको बताउनु भएको छ। ज्यापू समाज यलद्वारा आज ललितपुरमा आयोजित समाजको 33 वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले नेपालको संस्कृति सम्पदा तथा विभिन्न सामाजिक र राजनैतिक आन्दोलनमा नेवार समुदायको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। हालैको निरन्तरको वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर 6 तल्लो ज्यामिरे स्थित गरगरे बस्तीमा जमिन भासिएपछि स्थानीयहरू उच्च जोखिममा परेका छन्। बस्ती नै चिरा परेपछि त्रसित बनेका स्थानीयहरू सुरक्षित स्थानान्तरण र उद्धारको पर्खाइमा छन्। मकवानपुरबाट संवाददाता विश्वराम अधिकारीको रिपोर्ट।
6: मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर 6 स्थित तल्लो ज्यामिरेको गरगरे बस्ती भूक्षयका कारण उच्च जोखिममा परेको छ। भिरालो जमिनमा रहेको बस्तीमा एकाएक जमिन फाट्ने, चिरा पर्ने र भूभाग सर्ने क्रम बढेपछि करिब 90 घर परिवार त्रसित बनेका छन्। जमिन फाट्ने र घरहरू चर्कने क्रम बढेपछि 30 वर्षदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाहरू अहिले पिचल्लीमा परेका छन्।
7: बस्ने अवस्था छैन, अब म यहाँ रात बिरात निस्किन सक्दिन, कति कष्ट भयो मैले, यस्तो पीडा भयो मेरो घरमा, चारैतिर झाँगर पहिरो भयो,
8: डाँडै सरिरहेको छ यहाँ। बर्सातको बेलामा, दसैँको नजिकैको बेलामा यसरी घरहरू गोडहरू सबै यो डाँडै बगेर लडिरहेको अवस्थामा चाहिँ अहिले तुरुन्तै बस्नको लागि, तुरुन्तै तत्काल घर सारेर बस्नको लागि एउटा ठाउँ चाहिँ व्यवस्था गरेर बस्नु पाए भनेदेखि ओर्लाएर बस्नको लागि
6: डरै डरमा बस्न बाध्य स्थानीय वासीहरूको स्थायी बसोबास र सुरक्षाको प्रश्न गम्भीर बनेका बेलामा जोखिमयुक्त बस्तीका बासिन्दाहरूलाई सुरक्षित स्थानमा राख्न स्थानीय सरकार र जनप्रतिनिधिहरू अहिले प्रभावितहरूको राहत र अस्थायी आश्रय स्थलको प्रबन्ध मिलाउन खटिरहेको उपाध्यक्ष भक्त बहादुर खत्रीले बताउनुभयो।
9: त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ यो विषयमा सबै निकायहरू लाएर जनतालाई चाहिँ सुरक्षित स्थानमा चाहिँ बसोबास गर्ने वातावरण बनाउनको निमित्त स्थानीय तहको सरकारले खेल्नुपर्ने भूमिका कुनै कसर बाँकी नराखिकन खेल्ने कुरा पनि मैले यहाँलाई विश्वास दिलाउन चाहन्छु।
6: घटनास्थलको निरीक्षण गर्नुभएका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले पनि अवस्था निकै गम्भीर रहेको र प्राविधिक टोलीसँग समन्वय गरी तत्काल स्थायी वा दीर्घकालीन स्थानान्तरणको प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता जनाउनु भएको छ।
10: हामीले जानकारी पाउन बित्तिकै बासिन्दालाई सुरक्षित स्थानमा बस्नको लागि हामीले सूचना जारी गर्यौँ। तर के छ भन्दाखेरि अब यसमा मानव बस्नलाई अथवा मानव बस्न योग्य अहिले हाम्रा नागरिकहरू यहाँ बस्न योग्य अवस्था देखिँदैन। अब यसलाई चाहिँ यो ठाउँ यति यति ठुलो एरिया ओडाको एउटा एरिया चाहिँ यसलाई तत्कालै के गर्नुपर्ने भन्ने स्थलगत अनुगमन गरेर अनि जिल्ला विपद व्यवस्थापन समितिको निर्णय गरेर हामीले केन्द्रमा पठाउनेछौँ।
6: पुस्तौ पुरानो थाकथलो एकाएक चिरा परेपछि ज्यामिरे वासीहरू अहिले बास र भविष्यको चिन्तामा छन्। यस्तोमा तत्कालको उद्धार र राहतसँगै वैज्ञानिक अध्ययन सहितको दीर्घकालीन पुनर्स्थापनाका लागि सम्बन्धित निकायले तत्काल ठोस कदम चाल्न जरुरी देखिन्छ। रेडियो नेपालका लागि विश्वराम अधिकारी मकवानपुर।
0: अब अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण गर्न G7 राष्ट्रहरूले आफ्नो रणनीतिक भण्डारबाट 4 महिनामा 10 करोड ब्यारल कच्चा तेल तथा डिजेल बजारमा ल्याउने सहमति गरेका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनको अध्यक्षतामा भएको भिडियो सम्मेलनपछि उक्त निर्णय सार्वजनिक गरिएको हो। ऊर्जा बजारमा पछिल्लो समय देखिएको अस्थिरता, इन्धनको बढ्दो मूल्य र सम्भावित आपूर्ति अभावबारे G7 राष्ट्रका नेताहरूबीच छलफल भएको थियो। सहमति अनुसार अन्तर्राष्ट्रिय ऊर्जा निकाय मार्फत रणनीतिक भण्डारबाट तेल तथा डिजेल तत्काल बजारमा पठाउन शुरू गरिनेछ। विशेष गरी पहिलो 20 दिनमै ठूलो परिमाणमा डिजेल बजारमा ल्याइनेछ। अमेरिका, इजरायल र इरान बीचको युद्धका कारण तेल आपूर्ति र ढुवानीमा जोखिम बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा प्रशोधित इन्धनको मूल्यमा तीव्र वृद्धि भएको छ। यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा निकाय IEA का सदस्य देशहरूले अहिलेसम्म रणनीतिक भण्डारबाट 32.5 करोड ब्यारल तेल तथा तेलजन्य उत्पादनहरू बजारमा पठाएको जनाएको छ। यो अन्तर्राष्ट्रिय बजारमा इन्धनको कमी हुन नदिन मार्चमा प्रतिबद्धता गरिएको 40 करोड ब्यारल मध्येको आपूर्ति हो। लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्। पछिल्ला केही साता यता विभिन्न स्वास्थ्य क्षेत्रमा नयाँ संक्रमित फेला नपरेको जनाइएको छ। यद्यपि संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भने 4,000 नागेको छ। कंगोका स्वास्थ्य मन्त्री रोजर काम्बाले राजधानी किन्सासामा आयोजित पत्रकार सम्मेलनमा इबोला संक्रमण अहिले प्रान्तभर फैलिएको अवस्थाबाट केही सीमित स्वास्थ्य क्षेत्रमा केन्द्रित हुँदै गएको जानकारी दिनुभयो। विवरण अनुसार सातवटा प्रान्तमा फैलिएको संक्रमणका क्रममा हालसम्म 8,300 संक्रमितको पुष्टि भएको छ भने 4,018 जनाले ज्यान गुमाएका छन्, जस अनुसार संक्रमित मध्ये मृत्यु हुनेको दर 48.4% रहेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: गत हप्ताको बाढी पहिरोका कारण मेग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। बाढीबाट 266 मेगावाट क्षमताका 3 निर्माणाधीन आयोजना प्रभावित भएका छन् भने 216 मेगावाटका 8 आयोजनाको विद्युत राष्ट्रिय प्रणालीबाट बाहिर भएको छ। बाढीका कारण 66.3 मेगावाट क्षमताको मध्ये कालीगण्डकी जलविद्युत आयोजनामा सबैभन्दा बढी क्षति पुगेको छ। निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनेरी, वर्कसप लगायत संरचनामा क्षति पुगेको सिभिल ठेकेदार कम्पनी रसुवा मल्टी जेबीले जानकारी दिएको छ। त्यस्तै प्रसन्न लाइनको टावर र तार बाढीले बगाएपछि मेग्दी र मुस्ताङका 176 मेगावाट क्षमताका 6 जलविद्युत आयोजना बन्द भएका छन्। बाढीका कारण नारच्याङमा रहेको 500 मेगावाट क्षमताको गलेम्दी खोला, 42 मेगावाट क्षमताको मिश्री खोला, 38 मेगावाट क्षमताको निलगिरी 71 मेगावाट क्षमताको निलगिरी 2 र 6 मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजना पनि बन्द भएका छन्। बाढी पहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन 100 मेगावाट क्षमताको कालीगण्डकी गज र 9 मेगावाट क्षमताको सुपर घलेम्दी खोला जलविद्युत आयोजनाको पनि निर्माण कार्य प्रभावित भएको छ। नेपालमा यही असोज 19-25 गतेसम्म विश्व लगानीकर्ता सप्ताहको आयोजना गरिने भएको छ। धितोपत्र बजारका नियामकहरूको अन्तर्राष्ट्रिय संस्था आइएसको को आह्वानमा नेपाल धितोपत्र बोर्डको संयोजनमा हुने सप्ताह अन्तर्गत देशका विभिन्न भागमा धितोपत्र बजारका लगानीकर्ताहरूका लागि शिक्षा र सचेतना अभिवृद्धिका विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको नेपाल धितोपत्र बोर्डले जनाएको छ। विश्व लगानीकर्ता सप्ताह आयोजना गर्ने सन्दर्भमा नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारका नवप्रवेशीहरूका लागि 10 सुझाव प्रकाशित गरेको छ। बोर्डले सुझाव प्रकाशित गर्दै आफ्नो प्रतिफलको लक्ष्य र जोखिम वहन गर्न सक्ने क्षमताको सूक्ष्म विश्लेषण गरेर लगानी गर्न सुझाएको छ। बोर्डले अध्ययन गरेर मात्र लगानी गर्न, पहिले आफ्नो आपतकालीन बचत छुट्याउन र सानो सानो बचत रकमबाट लगानीको सुरुवात गर्न समेत आग्रह गरेको छ। बोर्डले धितोपत्रमा लगानी गर्दा सकेसम्म ऋण लिएर लगानी गर्न तथा धितोपत्रको प्राथमिक बजारमा अङ्कित मूल्यमा निष्कासित भएका वा सामूहिक लगानी कोषको धितोपत्रबाट लगानी आरम्भ गर्न पनि नवप्रवेशी लगानीकर्ताहरूलाई सुझाएको छ। सरकारले कर्जा असुली न्यायाधिकरण कार्यालय मार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाग्दा समेत सामा ब्याज नतिर्ने ऋणीबाट कर्जा असुली गरेको छ। चालु आर्थिक वर्षको असोज 15 गतेसम्म विभिन्न 27 मुद्दाको मिलापत्र र फैसला कार्यान्वयनबाट कार्यालयले सहकारी संस्थाको करिब 11 कर्जा असुली गरेको कार्यालय प्रमुख अच्युत श्रेष्ठले जानकारी दिनुभयो। स्वदेशी काठको उत्पादन तथा उपयोग बढाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकार कार्ययोजना निर्माणमा जुटेको छ। कपिल वस्तुको तिलौराकोट साझेदारी वनको शुक्रबार अनुगमनका क्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालका वनमा काठ कुहिने, धोद्रिने तर विदेशबाट काठ आयात हुने अवस्थाको अन्त्य गर्न कार्ययोजना निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। मन्त्री चौधरीले वनको दिगो व्यवस्थापन सँगै स्वदेशी काठको उत्पादन र उपयोग बढाउने विषय सरकारको प्राथमिकतामा रहेको जानकारी गराउनु भयो। अनुगमन टोलीले तिलौराकोट साझेदारी वन उपभोक्ता समूह र मायादेवी साझेदारी वनको स्थलगत अवलोकन भ्रमण गरेको थियो।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
13: मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ। बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा शनिबार भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब संखुवा सभालाई 3-0 सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो। पुलिसले सभापोखरीलाई 25-23 र 25-22 सोझो सेटमा पराजित गर्यो। भारतीय खेलाडीको साथ पाएको सभापोखरीमाथि पुलिसले उत्कृष्ट प्रदर्शन गरेको थियो। लिग चरणदेखि शानदार प्रदर्शन गरेको गुम्बा पोखरी फाइनलमा भने निराश बन्यो। उपाधिसँगै पुलिसले 7,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सभा पोखरीले 3,50,000 रुपियाँ प्राप्त गरेको हाम्रा रूपन्देही स्थित संवाददाता राम प्रसाद आचार्यले जनाएका छन्। त्यस्तै विभागीय टोली एपिएफ क्लब तेस्रो भयो। तेस्रो स्थानका लागि शनिबार नै भएको खेलमा एपिएफले खैरा भलिबल क्लब पञ्जाबलाई 3-1 सेटमा पराजित गरेको हो। तेस्रो भएको एपिएफले 1,75,000 रुपियाँ पुरस्कार प्राप्त गर्यो। चौथो भएको खैराले सान्त्वना पुरस्कार स्वरूप 75,000 रुपियाँ प्राप्त गर्यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका पहल गहतराज घोषित भए। असोज 12 गतेदेखि शुरू भएको प्रतियोगितामा विदेशका 3 र नेपालको 4 गरी 7 टोलीको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय आमन्त्रण शनिश्चरी गोल्ड कपको तेस्रो संस्करण शनिबारदेखि शुरू भएको छ। प्रतियोगिता असोज 24 गतेसम्म सञ्चालन हुनेछ। मोरङको पथरी शनिश्चरी नगरपालिका 1 स्थित प्रस्तावित नगर रङ्गशालामा शुरू प्रतियोगितामा 8 टोलीले भाग लिएका छन्। करिब 80,00,000 रुपियाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले 6,00,000 र उपविजेताले 3,00,000 रुपियाँ प्राप्त गर्नेछन्। जापानको नागोयामा शनिबार भएको रोमाञ्चक फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले पराजित गर्दै एसियाली खेलकुदको क्रिकेट तर्फ स्वर्ण पदक जितेको छ। विश्व T20 च्याम्पियन भारतले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। अभिषेक शर्माले 61 तथा तिलक वर्माले अभिजित 51 रनको योगदान दिए। जवाफमा पाकिस्तानले हसन नवाजको 96 रनको उत्कृष्ट प्रदर्शनका बावजुद 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्र बनाउन सक्यो।
0: अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भूभाग एक स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.1 डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस। पोखराको अधिकतम 29.7 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 3.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 20.9 डिग्री सेल्सियस र दिपालको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपाली कंग्रेसको 15 महाधिवेशन भोलि काठमाडौँमा शुरू हुँदै महाधिवेशनमा 7,500 भन्दा बढी प्रतिनिधिको सहभागिता रहने। नवलपरासीको दाउन्यमा भएको बस दुर्घटनामा 6 जनाको मृत्यु। नागरिकको आवासको अधिकार सुनिश्चित गर्न भवन विधेयक 2083 संसदमा दर्ता गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। यस वर्षको मनसुन बाहिरिन सुरु। विश्वव्यापी ऊर्जा संकट समाधानका लागि G7 राष्ट्रले 10 करोड ब्यारेल तेल बजारमा ल्याउने र सभापोखरी भलिबल क्लब संखुवा सभालाई हराउँदै नेपाल पुलिस क्लब मदन भण्डारी कप अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि हात पार्न सफल। हवस्त, राति 9:07 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मुङ्गुर बाल्ने घाटै लाल, त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
2: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पार्नलाई, के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855563172 र 9845512200।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
6: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
6: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त। नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
5: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53, 98550 77061 र 98550 77053।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayangad, Phone 0656 493 74, 98510 61 356।
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
9: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
10: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
9: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556 90 959, 98550 60 359 र 98550 67 359।

0: लागी यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। महिला उद्यमीले उत्पादन गरेका वस्तुहरूको बिक्री गर्न काठमाडौँको जमलमा चेम्बर बजार शुरू। घोकेर पास गर्ने अहिलेको शिक्षा पद्धति बदलेर समाज संस्कृतिमा सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने शिक्षा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई।
1: प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन, शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारीको विकास गर्ने सशक्त माध्यम हो।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत आयोजनाको बाँधको निरीक्षण। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको तयारी पूरा। पूर्व सभापति देउवालाई उद्घाटन गर्न लगाउने प्रयास।
2: उहाँबाटै उद्घाटन गरौँ भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ, तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले उद्घाटन गर्ने चलन थियो।
0: यस वर्षको मनसुन नेपालबाट बाहिरिन सुरु। म्याग्दीमा पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्न सुरु। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा भएको यात्रु बस दुर्घटनामा 6 जनाको मृत्यु। र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक भारतलाई।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पाए भने मात्रै कृषिमा आकर्षण बढ्न सक्छ। तर विदेशबाट आयातित वस्तुहरूको बजार विस्तार गर्ने काम सरकारी संयन्त्रले गर्दा नेपाली किसानले उत्पादन गरेको वस्तुले बजार र मूल्य पाउन सकेको छैन। हरेक वस्तुमा परनिर्भरता बढ्दै गएकाले नेपाली उत्पादनको बजार विस्तार र उचित मूल्यको व्यवस्था गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले शिक्षाको वास्तविक उद्देश्य परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित नहुने भन्दै शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो। शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्ने पौडेलले बताउनुभयो।
1: नेपालको शैक्षिक विकासमा यस विद्यालयले पुर्याएको योगदान प्रशंसनीय छ। यहाँबाट शिक्षित विद्यार्थीहरूले देश तथा विदेशका विविध क्षेत्रमा पुर्याउँदै आएको योगदान पनि उत्तिकै अनुकरणीय छ। शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन। शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
4: पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको दाउनीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। मृतक सबैको पहिचान खुलेको छ। नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस विनय त्रिवेणी गाउँपालिका 2 स्थित एस मोडमा पल्टिँदा 12 जना घाइते भएका छन्। घाइते मध्ये 8 जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले सिआइएनलाई जानकारी दिनुभयो।
5: नेपालबाट काठमाडौँ गरेको बस नवलपरासी सुस्ता पूर्वको विजय त्रिवेणी गाउँपालिकाको 2 नम्बर 64 नम्बर राजमार्गमा चालकले नियन्त्रण गुमाई नालामा पल्टेको दुर्घटना भएको अवस्था हो। है उक्त बसमा चाहिँ चालक दलका सदस्य सहित 18 जना हुनुहुन्थ्यो। 18 जना मध्ये 6 जनाको मृत्यु भएको छ। 6 जना त्यसपछि दर्शनी घाइतेको नजिकको अस्पतालमा उपचार गरिएको, 2 जना चाहिँ सकुशल रहेको अवस्था हो। घाइतेहरू मध्ये धेरै जसो भरतपुर स्थित नयाँ मेडिकल कलेजमा पठाइएको अवस्था छ। त्यसमध्ये 3 जना चाहिँ नेपाली सेनाको हुनुहुन्थ्यो, बाँकी अन्य सर्वसाधारणहरू हुनुहुन्थ्यो।
4: भूगर्भविदहरूको टोलीले आजदेखि म्याग्दीको पहिरो प्रभावित क्षेत्रका स्थलगत अध्ययन थालेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी, खोल्सा, खरिया, पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रबन्धन र व्यापार विस्तारका लागि काठमाडौँको जमलमा चेम्बर बजार सुरु भएको छ। महिला नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको भवनमा आजदेखि बजार सञ्चालनमा आएको हो। चेम्बर बजारमा खाद्यान्न, लत्ता कपडा, हस्तकलाका सामग्री तथा साल ट्रेनिङ लगायतका स्टलहरू रहेका छन्। यस बजारमा महिला उद्यमीले उत्पादन गरेका वस्तुका साथै आयात निर्यातसँग सम्बन्धित सामग्री बिक्रीका लागि राखिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले मकवानपुर स्थित खुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गर्नुभएको छ। पछिल्लो 8 गतेदेखि 12 असोजको भारी वर्षाले खतराको सतह पार गरेको बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ आज खुलेखानी ड्याम पुग्नु भएको हो। मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गर्नुभएको हो। मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताउनुभयो। भारी वर्षाका कारण बाँधमा उच्च निगरानी राखिएको र सबै रणनीति अपनाइएको जानकारी दिनुभयो। रसुवाको भोटिकोसी बाढीले बगाएर चितवन ल्याएका सब नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याइने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरेको छ। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा चितवनले आज आयोजना गरिएको 5 साधारण सभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरेको हो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन भोलि काठमाडौँको टुँडीखेलमा उद्घाटन हुने भएको छ। महाधिवेशनले आगामी 5 वर्षका लागि पार्टीको नीति, कार्यक्रम र राजनैतिक मार्गचित्र तय गर्नेछ। साथै पार्टीलाई सुदृढ बनाउने तथा नेपालको राजनैतिक सुधारका विषयमा महत्वपूर्ण निर्णय र छलफल हुने काङ्ग्रेस प्रवक्ता देवराज चालिसाले जानकारी दिनुभयो। उद्घाटन पूर्व सभापति शेरबहादुर देउवाबाट गराउने प्रयास भइरहेको र उहाँ उपस्थित नभए पार्टी सभापति गगन थापाले उद्घाटन गर्ने बताउनु
2: यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउपाबाट गरिदिनु भयो भने हामी सबैलाई त्यसको धेरै ठुलो र सम्मान हामीले अनुभव गर्नेछौँ। किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ, सम्मान गरेको छ, उहाँबाटै उद्घाटन गरौँ भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ। तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले नै उद्घाटन गर्ने चलन थियो।
4: त्यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएको छ। पार्टी कार्यालय बीपी नगर सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरु भएको हो। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टा छुट्टै कोठामा व्यवस्था गरिएको छ। नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले 15 महाधिवेशनको झोला पाउनेछन्। उक्त झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ। महाधिवेशनको उद्घाटन भने भोलि काठमाडौँको खुला मञ्चमा 2 बजे उद्घाटन हुने काङ्ग्रेस सह महामन्त्री प्रकाश स्नेहीले सिआइएनलाई जानकारी दिनुभयो।
6: नेपाली कङ्ग्रेस पार्टीका 6743 तलैबाट निर्वाचित भएर आएका पार्टीका प्रतिनिधिहरू काठमाडौँमा आउने क्रम जारी छ। भोलि 10 बजे त काठमाडौँ पुगिसक्नुहुन्छ। देश विदेशमा रहेका हाम्रा जनसम्पर्क समितिबाट आउनुहुने पार्टीका प्रतिनिधि, महासमिति सचिव, महाधिवेशन प्रतिनिधि पनि काठमाडौँमा हामीले उहाँलाई स्वागत गरिसकेका छौँ। हाम्रा मित्रवत सैद्धान्तिक रूपले पनि नजिक रहेका, लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक पार्टीहरू, देश विदेशकालाई पनि हामीले काठमाडौँमा स्वागत गरिसकेका छौँ। अब भोलि हाम्रो 2 बजेको समय जो हामीले उद्घाटन सत्रको कार्यक्रम दिएका छौँ, भोलि 2 बजे उद्घाटन सत्र प्रारम्भ हुन्छ।
4: यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसुन पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसुन वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसुन बाहिरिने अनुमान छ। नेपालमा मनसुन पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ, जुन मनसुन अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारिकमा मनसुन बाहिरिने औसत समय हो र यस पटक औसत मितिकै आसपासमा मनसुन फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसुन हटेको थियो। गएको हप्ताको वर्षापछिको बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी जुमसुम कोरला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तर वर्षापछि आएको बाढी पहिरोले मालडुङ्गाबाट घाँसासम्म सन्डै 50 किलोमिटर दूरीमा 46 भन्दा धेरै ठाउँमा सडक अवरुद्ध भएको थियो। मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानी र पर्वतको मालडुङ्गाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मत पछि एकतर्फी गाडी सञ्चालन भएको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निसिनमा भएको करोगी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन बनायो। पाकिस्तानका हसन नवाजले 96 रन बनाए। भारतका अक्षर पटेल, बान्सिटन सुन्दर र शिवम दुबे 2-2 विकेटले यसअघि टस जितेर ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनायो। भारतका अभिषेक शर्माले 61, तिलक्स वर्माले 51 रन बनाए। पाकिस्तानका अहमद दानियाल र अराफत मिनहासले 2-2 विकेटले भारतले एसियाली खेलकुदको पुरुष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। यो सँगै पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरुष क्रिकेटको कास्य पदक प्रतिस्पर्धामा श्रीलङ्काले बङ्गलादेशलाई हराएको छ।
0: सन्तोषी रावल। बाढी प्रभावित क्षेत्रमा खानेपानी र सरसफाइमा ध्यान दिनुपर्ने
7: र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाइ गर्ने।
0: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली र कविसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: तपाईँको गाउँठाउँमा रसुवा भोटेकोसी बाढीले बगाएर ल्याएका व्यक्तिको सामान, गरगहना, पैसा वा हतियार भेटिन सक्छ। बाढीले बगाएर ल्याएका त्यस्ता सामान भेटिए कहाँ बुझाउने? नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले,
12: जो बहुमूल्य चिजबिजहरू फेला परिरहेको अवस्थामा सम्बन्धित धनीलाई बुझाउने कामहरू पनि निरन्तर रूपमा भइरहेको अवस्थाहरू छ र कतै कतै यस्ता बहुमूल्य चिजहरू अनाधिकृत मान्छेले फेला पारेर आफैले साथमा राखेर वा सम्बन्धित व्यक्तिहरू मिलेर बाँडेको अवस्थामा हामीले धादिङ त्यसै गरी चितवन लगायत जिल्ला प्रहरी कार्यालयहरूबाट ती व्यक्तिहरूलाई पक्राउ गरेर कानुनमुनि कारवाही गरेको पनि हामीले सूचनाहरू आधिकारिक हाम्रा वेबसाइट मार्फत पनि सार्वजनिकरण गरिसकेको अवस्थाहरू छ। विभिन्न पत्र पत्रिका पनि आइसकेको अवस्थाहरू छ। अझै पनि कसैले त्यस्ता बहुमूल्य चिजवस्तुहरू बगाएर ल्याएको नाममा वा फेला परेको नाममा आफूसँग साथमा नराख्नुहोला, सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिनु होला।
11: बाढीले बगाएर ल्याएका सामान भेटिए नजिकैको प्रहरी कार्यालय वा प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 नम्बरमा फोन गरेर खबर गर्न सक्नुहुन्छ। बाढी प्रभावित क्षेत्रका कतिपय ठाउँमा अझै सडक खुलेका छैनन्। यस्तो बेला स्वास्थ्य चौकी वा अस्पतालसम्म पुग्न समस्या त हुने नै भयो। तर 98-5-12-55-254 फोन गर्नुभयो भने अप्ठ्यारोमा परेका गर्भवती र सुत्केरी महिलाको बेलैमा उद्धार गर्न मदत पुग्छ।
13: भदौको 10 गते भोटेकसी नदीमा आएको चाहिँ भीषण बाढीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा, नुवाकोट, धादिङका विभिन्न पालिकाहरूमा सडक सञ्जाल अवरुद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा, तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन, जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु, 98-5-12-55-254 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुऱ्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौँ र उहाँहरूलाई रेस्क्यु गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने, निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
11: महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख अञ्जु ढुङ्गाना, शुद्ध पानी पिउँदा झाडा पखाला, हैजा, टाइफाइड जस्ता रोग लाग्नबाट जोगिने चिकित्सकहरूको भनाइ छ। सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे,
7: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा चजाउँ है र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 11-15 फोन गरेर जानकारी लिन सकिन्छ र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 11-15 फोन गरेर जानकारी गराउनु होला र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने, पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने, घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन्, कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने, फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ। र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला, डेङ्गी लगायतका समस्याहरूबाट हो।
11: सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे, आफू बसिरहेको वरपर पानी जम्ने खाल्डाखुल्टी पुर्न अनि पानी शुद्ध गरेर पिउन सुझाव दिनुहुँदै, तपाईलाई पनि बाढी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेज को कमेन्ट बक्स र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आमा खण्ड काव्यमा आमाको ममता र त्यागको चर्चा।
14: आमा बिनाको

0: सफेद।
1: कवि संघको विशेष कुराकानी शनिबार विशेष बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
4: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
3: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
4: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
3: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
4: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नु पर्छ?
5: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जङ्गली जनावरको टोकाइबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शङ्का लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
4: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
6: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमाले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख, सुरक्षा र भविष्यलाई पहिलो प्राथमिकता दिन्छन्। सन्तानको एउटा मुस्कानमा आमाको खुसी देख्ने र सन्तानको पीडामा आफू सधैँ दुःखी हुने आमाको बानी हुन्छ। आमाले जीवनमा हरेक कठिन मोडमा साथ र हौसला दिनुहुन्छ। रातको निन्द्रा त्यागेर सन्तानको हेरचाह गर्नु, आफ्ना इच्छा र आवश्यकतालाई पछाडि राखेर सन्तानको आवश्यकता पूरा गर्न आमा निरन्तर लागेको कुरालाई धेरै साहित्यमा वर्णन गरेको पनि पाइन्छ। यस्तै मध्ये आमा खण्डकाव्यका लेखक कवि भरतमणि ढुङ्गानासँग हामीले कुराकानी गरेका छौँ।
0: आमालाई सम्झनु स्वधर्म हो मेरो, त्यस्तै गरेर राष्ट्र पनि आमा हुन्, देश पनि आमा हुन्। यसमा देशलाई पनि समेट्न खोजिएको छ र यो देशभित्रको प्रकृतिलाई पनि यो खण्डकाव्यले बोक्न खोजेको छ।
1: अब यसमा जस्तो खण्डकाव्यलाई चाहिँ तपाईँले जुन आमाको हिसाबले चुन्नुको कारण चाहिँ?
0: आमा भनेको संसार देखाउने एकमात्र मातृशक्ति हुन्। काव्य लेखेर मात्रै आमाको सेवा त पुग्दैन होला, तर काव्य लेखेर आमालाई सम्झाउनुको मूल उद्देश्य भनेको कति छोराछोरीहरूले अहिलेको अवस्थामा आएर आफ्ना आमाहरूलाई भुलेका छन्। वृद्धाश्रमहरूमा लगेर एउटा जीवनहीन जीवन यापन गराउन बाध्य बनाएका छन्। ती त्यस्ता छोराछोरीहरूलाई पनि र त्यो आमाको ममतालाई नभुल्नुहोस् भन्ने उद्देश्यले यो आमा खण्डकाव्य लेख्न म प्रेरित बने।
1: अब नास्ति मातृ समो गुरु, होइन, आमा जस्तो गुरु कोही छैन, सबै सिकाउने त आमा नै हुनुहुन्छ, होइन? तपाईँ एउटा गुरु पनि हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, यत्रो लामो समय शिक्षण पेसामा लाग्नु भयो, होइन, लामो समय सिकाउँदाखेरि आमाले, आमा त्यो महान गुरु जसले दिएका केही सङ्केतहरू पनि मान्छेको लागि ठुलो शिक्षा हुन्छ, होइन, त्यो कुरालाई चाहिँ कसरी वर्णन गर्नुभएको छ?
0: घर नै पहिलो पाठशाला हो र आमा नै पहिला गुरु हुन्। अब यसै सिलसिलामा धेरै कुराहरू घरभित्रबाट आमाबाट सिकेर आएको हुनाले यो आमाले सिकाएका कुराहरू मूर्त रूपमा रहिरहन् हामीले भुल्नु हुँदैन। आमाले दिनुभएको ज्ञानबाट नै हाम्रो ज्ञानको उचाइ अझ चुलिएको छ।
1: अब यसलाई चाहिँ तपाईँले जस्तो कति समय लाग्यो, कसरी योजना बनाउनु भयो यो लेखनलाई?
0: डेढ वर्ष अगाडिदेखि मेरी आमा अहिले अस्वस्थ हुनुहुन्छ, अर्काको सहारामा मात्रै उहाँ बाँच्नु भएको छ। त्यो परिस्थितिलाई देखेर मैले खण्डकाव्य तयार गर्ने सोच बनाएँ, जुन अहिले पाठकहरूको हातमा पुर्याएको छु।
1: जन्मदिने आमासँगै तपाईँले अब जन्मभूमिको कुरा पनि उठाएको छु भन्नुभयो, होइन? जन्मभूमिलाई चाहिँ कसरी प्राथमिकता दिनुभएको छ, कसरी उठाउनु भएको छ?
0: यो जन्मभूमि भन्दा ठुलो के नै वस्तु होला र त्यसैले आमासँग यो जन्मभूमिलाई ठाउँ ठाउँमा मैले पद्यात्मक रूपमा लयमा सम्प्रेषण गरेर आमालाई र धरती आमालाई दुवै आमालाई मैले सँगसँगै लाने प्रयास गरेको छु।
1: अब तपाईँले भोगिरहँदाखेरि त्यो धरतीको माया कस्तो हुँदो रहेछ?
0: धरती भनेको त यो विचित्र मायाको खानी हो, जसले म नाबालकलाई यस्तो बनायो। यसमा धरतीको पनि महत्त्वपूर्ण हात छ। यही धरतीमा जन्मे, हुर्के, बढे, पढे, रमे, रमाएँ, अब त्यसको बारेमा केही बोल्नु, केही लेख्नु, दुई चार शब्दहरू त्यसमा मैले खर्च गर्नु, यसलाई चाहिँ मैले मेरो आफ्नो कर्तव्य ठानेर धरती मातालाई पनि जननीसँगै तुलना गरेर यसमा अघि बढेको छु म।
1: यहाँ केही आमाको बिछोडका भावहरू रहेछ, होइन? तपाईँले किन यो उठाउनु भयो?
0: अब यो आमा भन्ने यस्तो चिज हो, आमा शब्द यस्तो चिज हो, यो वास्तवमा ममताले भरिएको शब्द

0: पनि पाउँदैनन्। अनि त्यो कुरालाई चाहिँ
1: यी कुराहरू हुँदा हुँदै पनि त्यो हृदयमा आमा हुनुपर्छ, मनमा आमा हुनुपर्छ, र जहिले हामीले आमाको सामिप्यता पाउँछौँ त्यो दिन सेवाभाव दर्शाउन सक्नुपर्छ। त्यति मात्र हुँदा पनि धेरै हुन्छ जस्तो मलाई लाग्छ। सधैँभरि हो सँगै हुन सकिन्न, आफ्ना बाध्यताहरू छन्।
0: कुपुत्रो जाए त कोचिदपीको माता नभवती भनेर भनिएको छ, होइन?
1: अवश्य
0: छोरो चाहिँ अब कहिले काहीँ कर्तव्य पुरा नगर्दा कुपुत्रो हुन सक्छ, तर आमा कहिले पनि कुमाता अथवा नराम्रो कसैले नै आफ्नो जन्म दिने आमालाई त्यो हिसाबले हेर्दैन होला। अहिलेको पछिल्लो यो परिस्थिति समय अनुसार चाहिँ यस्तो खालको शिक्षाहरू हाम्रो विद्यालयमा कतिको दिइन्छ, होइन? आफ्नो अभिभावकलाई, आफ्नो आमालाई बुवालाई सम्मान गर्नुपर्ने कुराहरू कतिको छ अहिले पछिल्लो समय?
1: हाम्रा हरेक कुरामा, शिक्षामा, नैतिकतामा, हाम्रा वैयक्तिक आचरणमा पनि पाश्चात्य संस्कारहरूले आफ्नो ठाउँ ओगटिसक्यो। हामी अन्धानुकरणमा लिप्त भयौँ।
0: तपाईँले रचना गर्नुभएको यो खण्डकाव्यबाट केही एकदमै राम्रो तपाईँलाई श्रोताहरूलाई सुनाइदिनुहोस् न।
1: यहाँ प्रकृति परक कुराहरू छन्, अलिकति म चार लाइन सुनाउँछु। पाखा पखेरा बन कुञ्जभित्र मुहार तिम्रै छ पवित्र चित्र, संसार सिरिजे जति छन् जहाँ छन् सिङ्गो धरामा परिपूर्णता छन्। आमा बिनाको नव सृष्टि हुन्न, बिना उनीको नव दृष्टि हुन्न, छिनिएका आमा अनि रूप भेद स्वधर्मका छन् गुणमा सफेद, अपूर्णतामा पनि पूर्णताको, अज्ञानतामा पनि ज्ञानताको, छ देन आमाहरूको यसैमा संसार आमाहरूको बसैमा।
0: राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति र इतिहास अनि राष्ट्रप्रति सचेत हुनको लागि सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउनेमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कुलेखानी जलविद्युत आयोजनाको बाँधको निरीक्षण गर्नुभएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन भोलि काठमाडौँको टुनी खेलमा उद्घाटन हुनेछ। यस वर्षको मनसुन नेपालबाट बाहिरिन सुरु गरेको छ। गएको हप्ताको वर्षापछिको बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी जमसोङ कोराला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: नमुनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउने,
3: G7 राष्ट्रहरूले 10 करोड ब्यारेल तेल बजारमा पठाउने, फ्रान्समा विद्यार्थीको आन्दोलन देशभर चर्कियो,
2: र एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारतलाई स्वर्ण, मदन भण्डारी कप भलिबलको उपाधि पुलिसले जित्यो।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशनको सबै तयारी पूरा भएको छ। आज काठमाडौँको खुल्ला मञ्चमा पत्रकार सम्मेलन गरी प्रवक्ता देवराज चालिसेले सबै तयारी पूरा भएको जानकारी दिनुभएको हो। परम्पराको सम्मान र परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कंग्रेसको विकल्प भन्ने नारासहित महाधिवेशन सुरु हुन लागेको हो। महाधिवेशनको उद्घाटन समारोह

0: भोलि दिउँसो 2 बजे काठमाडौँको खुला मञ्चमा हुनेछ। तामझाम बिनै आयोजना गरिएको उद्घाटन समारोहमा विभिन्न पार्टीका नेतालाई निमन्त्रणा गरिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेलाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ। त्यसै गरी अन्य साना दलसँगै विभिन्न देशका राजनीतिक दललाई पनि निमन्त्रणा पठाइएको छ। उद्घाटन सत्रका लागि पार्किङको व्यवस्थादेखि मञ्च तयार गर्नेसम्मको काम अन्तिम चरणमा पुगेको छ। महाधिवेशन उद्घाटनका लागि पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गरिएको भए पनि उहाँ सहभागी हुने सम्भावना कम देखिएको छ। यद्यपि देउवा समूहले छुट्टै महाधिवेशनको प्रक्रिया अगाडि बढाएको छ। सोही कारण देउवा नआए सभापति गगन थापा नै महाधिवेशनको उद्घाटन गर्नुहुनेछ। यो महाधिवेशनले बीपी कोइरालाको विचारलाई भविष्यको नेपालसँग जोड्ने वैचारिक आधार तय गर्ने प्रवक्ता चालिसेको भनाइ छ। आधुनिक प्रविधियुक्त र सान्दर्भिक नेपालको परिकल्पनालाई बीपीको विचारसँग जोडेर अघि बढाउने लक्ष्य रहेको उहाँले सुनाउनुभयो। महाधिवेशनले पार्टीको संरचनागत र नीतिगत सुधार दुवै गर्ने उहाँको भनाइ थियो।
1: नेपालको आगामी मार्गचित्र कस्तो किसिमको राजनीतिक सुधारका प्रक्रियामा यो नेपाली कङ्ग्रेस प्रवेश गर्न चाहन्छ, आफ्नो संरचनागत सुधार पार्टीलाई सुदृढ र बलियो सबल बनाउने सन्दर्भमा पार्टीले के निर्णय गर्दैछ, के छलफल गर्छ भन्ने विषयदेखि लिएर यस्ता विषयहरू हाम्रो विधानका संशोधनका प्रक्रियामा पनि प्रवेश गर्नेछन्, कतिपय कार्यक्रमको रूपमा पनि आउनेछन्।
0: प्रवक्ता चालिसेका अनुसार महाधिवेशनको उद्घाटन समारोहपछि हुने बन्द सत्रमा कङ्ग्रेसको आगामी राजनीतिक, आर्थिक, सामाजिक र साङ्गठनिक दिशाबारे विस्तृत छलफल हुनेछ। असोज 19 र 20 गते बन्द सत्र हुनेछ भने 21 र 22 गते निर्वाचन प्रक्रिया मा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्। बन्द सत्रमा सभापति थापाले आगामी 5 वर्षमा कङ्ग्रेसले लिने राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी र परराष्ट्र नीति सहितका विषय समेटिएको कार्यपत्र बन्द सत्रमा प्रस्तुत गर्नुहुनेछ। त्यस्तै उपसभापति विश्वप्रकाश शर्माले पनि समसामयिक विषयमा प्रतिवेदन प्रस्तुत गर्ने उहाँले बताउनुभयो। विधानमा परिवर्तन गरी युवालाई आकर्षित गरिसकिएको पनि उहाँले उल्लेख गर्नुभयो।
1: अहिले 50,000 हाम्रा नयाँ पुस्ताका साथीहरू नेपाली कङ्ग्रेसको नेतृत्वदायी अङ्गमा प्रवेश गरिसक्नु भएको छ। यसले भोलिको कङ्ग्रेस युवामय कङ्ग्रेस बनाउँछ। भोलिको नेपाल नेपाली कङ्ग्रेसको माध्यमद्वारा, नीतिद्वारा कस्तो नेपाल बनाउने कुरामा उनीहरूको वैचारिक उपस्थिति रहनेछ। नेपाली कङ्ग्रेसले बनाउने हरेक नीतिमा युवाहरूको सक्रिय सहभागिता, त्यति मात्र होइन यो अधिवेशनको माध्यमद्वारा देशका प्रबुद्ध व्यक्तिहरू, डक्टर, इन्जिनियर, प्रोफेसनल मान्छेहरू जो बौद्धिक वर्ग मानिन्छ, जसको राजनीतिमा कम चासो थियो, ती सबै वर्गलाई पार्टीको संरचनामा आबद्ध गराएर पार्टीको नीति निर्माणमा सहभागिता गराउने सुनिश्चित प्रदान गरेको छ यो अधिवेशनको माध्यमद्वारा।
0: महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि काठमाडौँ आउने क्रम जारी रहेको छ। महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूले पार्टी कार्यालय सानेपा पुगेर नाम दर्ता गर्नुपर्नेछ। 3,500 शुल्क तिरेर नाम दर्ता गरेपछि महाधिवेशनको झोला पाइनेछ। झोलामा पार्टीको विधान, कापी कलम लगायतका सामग्री राखिएको छ। 35 तिरेका प्रतिनिधिलाई खाजा खानका लागि गरिए पनि बासको व्यवस्था भने आफै गर्न भनिएको छ। महाधिवेशन पछि अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने तयारी पनि गरेको प्रवक्ता चालिसेले बताउनुभयो।
1: नेपाली कङ्ग्रेसले यस अधिवेशन पछि अन्तर्राष्ट्रिय सम्मेलन गरेछ। आफ्नो वैचारिक समीप्यता राख्ने, हाम्रो सम्म दूरी राखेका, समभाव, सम्म दृष्टिकोण राख्ने, अन्तर्राष्ट्रिय भाइचारावादमा विश्वास गर्ने वा त्योभन्दा बाहेक विश्व दृष्टिकोणमा समान दृष्टिकोण भएका पार्टीहरूको बिचमा हामीले अन्तर्राष्ट्रिय सम्मेलन पनि यसपछि गर्ने हाम्रो कार्यक्रम छ।
2: महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको निर्वाचनका लागि उम्मेद्वारको मनोनयन पत्र दर्ता पर्सि हुने भएको छ। पर्सि दिउँसो 2 बजेदेखि साँझ 6 बजेसम्म काठमाडौँ स्थित राष्ट्रिय सभागृहमा उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता गर्ने तालिका रहेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालद्वारा जारी विज्ञप्तिमा तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेद्वार बन्न योग्य व्यक्तिहरूले मनोनयन पत्र दर्ता गर्न सक्ने उल्लेख छ। केन्द्रीय कार्य समितिको निर्वाचनका लागि आवश्यक निर्वाचन कार्यक्रम सम्बन्धी विस्तृत विवरण भने पछि प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ। मनोनयन दर्ताको मिति तय भएसँगै कांग्रेसको 15 महाधिवेशनमा सभापति पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूको उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ।
0: नेतृत्व परिवर्तनको महाधिवेशन भएकाले हाल विभिन्न पदका आकांक्षीहरूले उम्मेद्वारी घोषणा गर्ने क्रम जारी छ। शक्तिशाली र कार्यकारी दल भएकाले महामन्त्री पदका लागि आधा दर्जन भन्दा बढी नेताहरूले आकांक्षा व्यक्त गरेका छन्। कंग्रेसको विधान अनुसार दुईजना महामन्त्री हुने व्यवस्था छ, तर विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे सहितका नेताहरूले महामन्त्रीमा उम्मेद्वारी दिने तयारी गरेका छन्। सुनिल शर्मा, नयनसिंह मोहर, मधु आचार्य, अमरसिंह पुन, उदय शमशेर राणा, आङ्गेलु शेर्पा र रञ्जित कर्ण आकांक्षीका रूपमा देखिनु भएको छ। आकांक्षी बढेपछि नेता व्यवस्थापनका लागि पदाधिकारीको संख्या थप्ने तयारी गरिएको छ। कंग्रेसको मौजूदा विधानमा सभापति एक, उपसभापति र महामन्त्री दुई दुई र सहमहामन्त्री क्लस्टरबाट 8 हुने व्यवस्था छ। 3 सहमहामन्त्री सभापतिले मनोनयन गर्न पाउने व्यवस्था रहेको छ, तर अहिले विधान संशोधन गरेर उपसभापति र महामन्त्री एक एक र सहमहामन्त्री 4-5 थप्नेसम्मको तयारी गरिएको चर्चा छ। मोरङ 3 कंग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित शर्माले आज सानेपामा पत्रकार सम्मेलन गरी महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। उहाँले बदलित राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्य सहित महामन्त्री पदमा उम्मेद्वारी दिने निर्णय गरेको बताउनु भयो।
3: हामीसँगै हातमा हात मिलाएर नेपाली काङ्ग्रेसलाई जनतासँग जोड्ने अभियान र काङ्ग्रेस बनाउने र काङ्ग्रेस बनिसके पछाडि देश बनाउने यो हाम्रो अभियानमा तपाईँहरूले साथ दिनुहुनेछ। प्रत्यक्ष भुइँ मान्छेहरूसँग अथवा दूरदराजमा रहेका मान्छेहरूसँग नागरिकसँग काङ्ग्रेसका नेताहरूको प्रत्यक्ष सम्बन्ध जोड्न
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सांसद तथा केन्द्रीय सदस्य केन्द्रित हामी आउँदैछौ अभियान असोज 20 सञ्चालन गर्ने भएको छ। आज पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। संगठन विस्तार तथा जनतासँगको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान देशव्यापी रूपमा सञ्चालन गर्न लागि रासोपाले जनाएको छ। अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न पार्टीका सांसद तथा केन्द्रीय सदस्यलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ। अभियान मार्फत केन्द्रीय तहका नेता प्रत्यक्ष रूपमा जनता माझ पुग्ने र पार्टीका गतिविधि तथा संगठन विस्तारलाई स्थानीय तहसम्म पुर्याउने तयारी गरिएको छ। बैठकले हामी आउँदैछौ अभियानका लागि लिमा अधिकारीदेखि कविन्द्र बुर्लाकोटीसम्मका नेताहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकेको छ। रासोपाले सांसद र केन्द्रीय सदस्यहरूलाई निर्धारण गरिएका जिल्लाहरूको विस्तृत तालिका समेत तयार गरी सार्वजनिक गरेको छ। यस अभियान मार्फत पार्टीका शीर्ष तथा केन्द्रीय तहका नेताहरू प्रत्यक्ष रूपमा जनता माझ पुग्नेछन्।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकार र सदनमा मात्र होइन सड़कमा पनि नेकपा एमालेसँग तालमेल गरेर जाने बताउनु भएको छ। नेकपाको काभ्रे जिल्लाको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमालेसँग 7 प्रदेश सरकारमा सहकार्य गरिसकिएको भन्दै आगामी चुनाव र अब हुने सड़क आन्दोलनमा पनि सहकार्य गर्ने बताउनु भएको हो।
4: सरकारमा सहभागी हुनुपर्ने बाध्यता पनि भयो, आवश्यकता पनि भयो र हामी त्यहाँ पुगेका पनि छौँ र यो सहकार्यलाई खालि प्रदेश सरकारमा मात्रै होइन आउने दिनमा सडक आन्दोलनको निम्ति पनि र सदनभित्रको बहस सन्दर्भमा पनि र आउने निर्वाचन स्थानीय तहको निर्वाचन र प्रदेशको निर्वाचनमा पनि यो सहकार्यलाई सुदृढ गर्दै जानुपर्ने हुन्छ।
0: नेकपाले यस अघि एमाले र नेकपा मसालसँग कार्यगत एकताका लागि सहमति गरेको थियो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड। अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भरको
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
5: प्रधानमन्त्री बालिन्द्र शाहले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने उद्देश्यसहित नयाँ भवन ऐनको विधेयक संसदमा दर्ता भएको जानकारी दिनुभएको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो संघीय संसद सचिवालयमा भवन ऐन 2083 दर्ता गराएको हो। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत यसले निम्न र मध्यम आय भएका परिवारको सुरक्षित र व्यवस्थित आवासको ग्यारेन्टी गर्ने बताउनु भएको छ। प्रस्तावित विधेयकमा पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको डिजाइन र मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था छ। यसका साथै गोठ निर्माण गर्न चाहने नागरिकलाई पनि यस्ता सामग्री निशुल्क दिइने प्रस्ताव गरिएको छ। गरीब तथा विपन्न वर्गको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी जम्मा 75,000 रूपियाँ अनुदान दिने व्यवस्था विधेयकमा समेटिएको छ। विपद जोखिममा परेका र असुरक्षित बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नै नयाँ घर बनाइदिने नीति समेत सरकारले अघि सारेको छ। मध्यम आय भएका नागरिकका लागि भने सुरक्षित भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माणको अवधारणा ल्याइएको छ। 900 देखि 1,300 प्लिन्थ एरियामा बन्ने यस्ता घरको लागत 20 लाखदेखि 75 लाख रुपियाँसम्म पर्ने अनुमान गरिएको छ। नागरिकले यस्ता घर सहुलियतपूर्ण ऋण मार्फत प्राप्त गर्न सक्नेछन्।
4: सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ। सरकारले कर्जा असुली न्यायाधिकरण कार्यालय मार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाग्दा समेत सावा ब्याज नतिर्ने ऋणीबाट कर्जा असुली गरेको हो। चालु आर्थिक वर्षको असोज 15 गतेसम्म विभिन्न 27 वटा मुद्दाको मेलापत्र र फैसला कार्यान्वयनबाट कार्यालयले सहकारी संस्थाको करिब 11 करोड कर्जा असुली गरेको कार्यालयका प्रमुख अच्युत श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष असार 25 गते स्थापना भएको कार्यालयलाई कर्जा असुली सम्बन्धी मुद्दाको सुरुको कार्यवाही र किनारा गर्ने अधिकार क्षेत्र तोकिएको छ। सहकारी संस्थाले आफूले असुल उपर गर्नुपर्ने रकम असुल उपर गर्न नसकेको खण्डमा असुल उपर गराई पाऊ भन्दै ऋण न्यायाधिकरण समक्ष उजुरी दिएपछि न्यायाधिकरण कार्यालयले सहकारी संस्थाको कर्जा असुल उपर सम्बन्धी मुद्दाको सुरुको कार्यवाही तथा किनारा लगाउने गरेको प्रमुख श्रेष्ठले बताउनुभयो। सहकारी क्षेत्रका लागि आफ्ना ऋणीहरूबाट उठाउन नसकेको कर्जा असुल उपर गर्ने वा गराउने यो पहिलो न्यायाधिकरण हो। कर्जा असुली सम्बन्धी मुद्दा निरूपणका सन्दर्भमा पीडित र पीडक बीच मेलमिलाप सहितका कानुनी प्रक्रियाको माध्यमबाट पनि विवाद समाधान गर्ने गरिएको प्रमुख श्रेष्ठले उल्लेख गर्नुभयो।
5: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मकवानपुर स्थित कुलेखानी जलविद्युत आयोजनाको बाँध स्थलगत निरीक्षण गर्नुभएको छ। हालैको भारी वर्षाका कारण पानीको सतह खतराको बिन्दुसम्म पुगेपछि बाँधको अवस्था बुझ्न मन्त्री श्रेष्ठ आज कुलेखानी पुग्नु भएको हो। निरीक्षणपछि बोल्दै मन्त्री श्रेष्ठले बाँध पूर्ण रूपमा सुरक्षित र स्थिर रहेको बताउनुभयो। 24 घण्टा निगरानी र उच्च सतर्कता अप्नाइएकाले कुनै जोखिम नरहेको उहाँको भनाइ थियो।
6: आज आर्य हेर्दाखेरि चाहिँ यहाँ साथीहरूले राम्रोसँग म्यानेज पनि गरेको कोर्डिनेसन पनि सम्बन्धित निकाय विदिन एनइए यसकै उत्पादनको प्रडक्सनसँग पनि राम्रोसँग कोर्डिनेसन भयो। आज हेर्दा चाहिँ यस्तो
5: जलाशयमा पानीको राम्रो सञ्चित भएकाले आगामी सुक्खा मौसममा देशभर विद्युत आपूर्ति व्यवस्थापन गर्न अझ सहज हुने मन्त्री श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कुले खाने विद्युत प्रणालीको मेरुदण्ड भएको र हाल यसको अवस्था सामान्य रहेको जानकारी दिनुभयो।
4: भूगर्भविदहरूको टोलीले आजदेखि म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन थालेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत अध्ययन थालेको हो। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी, खोल्सा, खोरिया, पाखु र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। टोलीले दिने सिफारिसका आधारमा पहिरो प्रभावित क्षेत्रमा अल्पकालीन र दीर्घकालीन रोकथामको काम गरिने नगर प्रमुख केसीले बताउनुभयो। पहिरोको अवस्था र माटोको बनावटको अवस्था आकलन गर्न ड्रोनबाट तस्विर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुङ्गा तथा माटोका नमुना संकलन गरी वैज्ञानिक अध्ययन अघि बढाइने भूगर्भविद चम्पक बाबु सिलवालले बताउनु भएको छ। भूगर्भविदको टोलीले स्थलगत अध्ययन तथा संकलित नमुनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ। गत हप्ताको वर्षापछिको पहिरो र बाढीका कारण म्याग्दीमा 7 जनाको मृत्यु भएको थियो भने 2 जना बेपत्ता भएका थिए। 200 भन्दा बढी घर गोठमा पूर्ण क्षति र दर्जनौ गाउँका बासिन्दा विस्थापित भएका छन्।
5: हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल चीन सीमा स्थित हिल्सासम्म जोड्ने सड़क एक साताभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हिमपात र पहिरोका कारण सो सड़क खण्ड पूर्ण रूपमा बन्द हुँदा दशैंका लागि घर फर्कने स्थानीय व्यापारी र मानसरोवर जाने पर्यटकहरू मारमा परेका छन्। हुम्लाका प्रमुख जिल्लाधिकारी भरनाथ गोरागाईका अनुसार माथिल्लो हिमाली क्षेत्रमा 12 किलोमिटर भन्दा बढी हिउँ जमेकाले सड़क खुलाउन चुनौती थपिएको छ। मौसम अनुकूल भएमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी एक साताभित्र सड़क खुलाइने उहाँले बताउनुभयो। यसैबीच पहिरो पन्छाएर 40 सलादेखि सिमकोटसम्मको सड़क खण्ड भने सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ।
4: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: होइन, ढुक्को हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका युपिभीसी प्रडक्टहरू लेड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन घरको।
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज।
5: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
6: अब बाँकी समाचार। जापानिज इन्सेफ्लाइटिस जेईबाट हालसम्म 131 जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो अवस्था सम्बन्धी प्रतिवेदन अनुसार नेपालमा सन् 2026 हालसम्म 1372 जनामा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम एएस देखिएको र तीमध्ये 131 जनामा जापानिज इन्सेफ्लाइटिस जेई पुष्टि भएको हो। जेई संक्रमणका कारण हालसम्म 28 जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ। संक्रमित मध्ये 87% खोप नलगाएका व्यक्ति रहेका प्रतिवेदनमा उल्लेख छ। हालसम्म 37 जिल्लाका 90 स्थानीय तहमा जेई संक्रमण पुष्टि भएको छ। अधिकांश संक्रमित धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेसामा संलग्न रहेका पाइएको परिवार कल्याण महाशाखाको प्रतिवेदनमा जनाइएको छ। सरकारले प्रभावित जिल्लामा जेई विरुद्धको खोप अभियान जारी राखेको छ।
5: मध्य प्रदेशमा चालु आर्थिक वर्ष 2083-84 पहिलो 2 महिनामै विभिन्न विपदका 459 घटना भएका छन्। ती घटनामा 92 जनाको मृत्यु भएको छ भने 500 भन्दा बढी परिवार प्रभावित बनेका छन्। मध्य प्रदेश प्रहरी कार्यालय जनकपुर धामका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा भएका विपदका घटनामा 47 पुरुष, 19 महिला र 26 बालबालिका सहित 92 जनाले ज्यान गुमाएका हुन्। उक्त अवधिमा आग लागि, बाढी, चट्याङ, करेन्ट, पानीमा डुब्ने, जंगली जनावरको आक्रमण, डुबान लगायतका विपदका घटना भएका छन्।
6: काठमाडौँ महानगरपालिकाले अब हुलाकबाट चिठी पठाउनका लागि गोस्वारा हुलाकसँग सम्झौता गरेको छ। महानगरले गोस्वारा हुलाक कार्यालय दिल्ली बजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सल लगायत हुलाक वस्तु पठाउन सकिने व्यवस्था गरेको हो।
5: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। G7 राष्ट्रहरू 10 करोड बैरल कच्चा तेल र डिजेल बजारमा खुल्ला गर्न सहमत भएका छन्। अमेरिका सहित विकसित देशहरूको समूहले आगामी दिनमा डिजेलको पर्याप्त आपूर्ति गरिने जनाएका हुन्। नोभेम्बरमा हुने मध्यावधि चुनाव अघि अमेरिकी उपभोक्ताहरूका लागि मूल्य घटाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेल निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको थियो, जसले गर्दा अन्य देशहरूमा भने इन्धनको मूल्य थप बढेको थियो। तर G7का नेताहरूले उच्चस्तरीय बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्ति अनुसार सदस्य राष्ट्रहरूले एक अर्का विरुद्ध ऊर्जा र ऊर्जाजन्य उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति समेत गरेका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको समन्वयमा आगामी 4 महिनाभित्र 100 मिलियन बैरलसम्मको आरक्षित तेल बजारमा ल्याइने जानकारी दिनुभएको छ। यस अन्तर्गत पहिलो 20 दिनभित्रै G7 सदस्यहरू र साझेदार देशहरूले भारी मात्रामा डिजल अगाडि नै बजारमा पठाउनेछन्। अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नु अघि प्रति ब्यारेल $73 हाराहारीमा कारोबार भइरहेको ब्रेन्ट क्रुड आयलको मूल्य बढेर अहिले $100 भन्दा माथि पुगेको छ।
6: फ्रान्समा शिक्षा प्रणाली र विद्यालयको अवस्थालाई लिएर विद्यार्थीहरूको प्रदर्शन देशभर चर्किएको छ। प्रदर्शनका कारण 500 भन्दा बढी विद्यालयमा पठन पाठन प्रभावित भएको अधिकारीहरूले बताएका छन्। केही स्थानमा तोडफोड, आगजनी र प्रहरीसँग झडप भएपछि अवस्था तनावपूर्ण बनेको छ। अधिकारीहरूका अनुसार अहिलेसम्म 65 विद्यालय कर्मचारी र 305 प्रहरी घाइते भएका छन्। करिब 2000 जनालाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विद्यार्थीहरूले विद्यालयको कमजोर अवस्था, लामो समय तालिका र भोजन व्यवस्था सहित विभिन्न समस्या उठाएका छन्। शिक्षक र अभिभावकहरूले विद्यार्थीका मागलाई सामाजिक तथा शैक्षिक समस्यासँग जोडेर हेर्नुपर्ने बताएका छन्।
5: नेपाल परिवेशमा अब खेल समाचार। भारतले एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक जितेको छ। जापानको निसिनमा आज भएको फाइनलमा पाकिस्तानलाई 19 रनले पाखा लगाउँदै भारतले स्वर्ण पदक जितेको हो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित विश्व ओभरमा 6 विकेट गुमाएर 192 रन मात्र बनाउन सक्यो। पाकिस्तानका हसन नवाजले 96 रनको योगदान गरेका थिए। स्याम अयुबले 29, माज सजाकतले 23 रन बनाएका थिए। भारतका लागि अक्षर पटेल, वासिङटन सुन्दर र शिवम दुबेले समान 2-2 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। भारतका अभिषेक शर्माले 61 रन बनाउँदा तिलक वर्माले अभिजित 51 रनको योगदान गरेका थिए। त्यस्तै शिवम दुबेले 27, श्रेयस अय्यरले 21 रनको योगदान गरेका थिए। पाकिस्तानका लागि अहमद दानियाल र अर्फात मिन हान्सले समान 2-2 विकेट लिएका थिए। स्याम अयुब र अबरार अहमदले 1-1 विकेट हात पारेका थिए। भारतसँग हारेको पाकिस्तानले रजत पदकमै चित्त बुझाएको छ। आजै तेस्रो स्थानको प्ले अफमा श्रीलङ्काले बङ्गलादेशलाई 63 रनले पराजित गर्दै कास्य पदक जितेको छ।
6: मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ। फुटबलको बीआईसीसी सम्मेलन केन्द्रमा आज भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब शङ्ख सभालाई सोझो सेटमा पराजित हराउँदै उपाधि जितेको हो। पुलिसले 25-23, 23-25 जित निकाल्यो। उपाधिसँगै पुलिसले 7,00,000 रुपियाँ पुरस्कार पायो। उपविजेता सभा पोखरीले 3,50,000 रुपियाँ प्राप्त गर्यो। यस्तै विभागीय टोली एपीएफ क्लबले तेस्रो स्थान हासिल गरेको छ। तेस्रो भएको एपीएफले 1,75,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। पुलिसका पहल गहत राज प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी घोषित भएका छन्। मदन भण्डारी स्पोर्ट्स एकाडेमीको आयोजनामा असोज 12 गतेदेखि शुरू भएको प्रतियोगितामा विदेशका 3 र नेपालको 4 गरी 7 टोली सहभागी थिए।
5: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
6: भोलि शुरू हुने कांग्रेस महाधिवेशनको उद्घाटन सत्रको तयारी पूरा। रासोपाले असोज 20 हामी आउँदैछौ अभियान थाल्ने। प्रचण्डले एमालेसँग सहकार्य नछोड्ने।
5: नयाँ भवन ऐन विधेयक संसदमा दर्ता। पहिलो पटक घर बनाउनेलाई निर्माण सामग्री निशुल्क उपलब्ध गराइने।
6: भूगर्भविदको टोलीद्वारा म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन शुरू। संकलित नमूनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउने।
5: G7 राष्ट्रहरूले 10 करोड ब्यारेल तेल बजारमा पठाउने। फ्रान्समा विद्यार्थीको आन्दोलन देशभर चर्कियो।
6: र एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारतलाई स्वर्ण। मदन भण्डारी कप भलिबलको उपाधि पुलिसले जित्यो।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै। म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 0474 46 182 र 98 491 95 225।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
2: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
4: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98 042 21 343 र 98 184 29 230।
2: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
7: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-7038, मोबाइल 98-550-88-002।
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
9: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
10: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
11: नेपालीपनको आभास, नेपाली मनको आवाज,
12: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा, सुन
11: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: सेन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 53 69 5550 77 061 र 98 55 77 53।
1: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 93 440 493 580 र 98 55 26 440।
2: It's 9 o'clock. अहिले 9 बजेको छ।
3: साहित्य संसार कार्यक्रमको पुनः प्रसारण यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नु नै छ समाचार।

स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। नेपाली कंग्रेसको 15 महाधिवेशन भोलि काठमाडौँमा सुरु हुँदै नागरिकको आवासको अधिकार सुनिश्चित गर्न भवन विधेयक 2083 संसदमा दर्ता गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। विश्वव्यापी ऊर्जा संकट समाधानका लागि G7 राष्ट्रले 10 करोड ब्यारेल तेल बजारमा ल्याउने र सभा पोखरी भलिबल क्लब संखुवा सभालाई हराउँदै नेपाल पुलिस क्लब मदन भण्डारी कप अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि हात पार्न सफल। समाचार विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन भोलिदेखि काठमाडौँमा शुरू हुँदैछ। महाधिवेशनको भोलि दिउँसो 2 बजे काठमाडौँ खुला मञ्चमा उद्घाटन हुने नेपाली कंग्रेसले जनाएको छ। उद्घाटन सत्रमा कंग्रेसका शीर्ष नेताहरूका साथै मुलुकका प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कंग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। महाधिवेशनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा कंग्रेस प्रवक्ता चालिसेले महाधिवेशनको आवश्यक तयारी पूरा भएको र महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम शुरू भएको बताउनुभयो। महाधिवेशनमा झण्डै 7,500 महाधिवेशन प्रतिनिधिहरूले भाग लिँदैछन् भने आजैदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको कंग्रेसले जनाएको छ। भोलिको उद्घाटनपछि असोज 19 र 20 गते बन्द सत्र सञ्चालन हुनेछ। यस्तै निर्वाचन समितिले असोज 19 गते अपरान्न 2 देखि बेलुका 6 बजेसम्म नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठक जारी छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थली स्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्य मनोनयन लगायत विषयमा छलफल भइरहेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। बैठकमा विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यको नेतृत्वमा सञ्चालन हुने हामी आउँदैछौ अभियान र मधेस प्रदेश संगठनको अडिट प्रतिवेदनमा पनि छलफल भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्व दाउन्नेमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका 6 जनाकै शनाखत भएको छ। दुर्घटनामा परि बसका चालक बाँकेको खजुरा गाउँपालिका 2 का 36 वर्षीय सुरेश बिसी, कोहलपुर नगरपालिका 3 का 32 वर्षीय दिपेन्द्र केसी, कोहलपुर 10 का 55 वर्षीय एकेन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 का 22 वर्षीय क्रिस कनौजिया, जाजरकोटको भेरीगंगा नगरपालिका 3 का 50 वर्षीय निर्जुङ गुरुङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राजगिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाडौँ तर्फ आउँदै गरेको यात्रुवाहक बस विनय त्रिवेणी गाउँपालिका 2 दाउन्ने स्थित यस मोडमा पल्टिएर दुर्घटना भएको थियो। मोरङको लेटाङ नगरपालिका 9 हात्तीचोक स्थित भित्री सड़क खण्डमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। गए राती जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक झापा घेराबारी बस्ने 27 वर्षीय कुमार नेपाली र मोटरसाइकल पछाडि सवार सोइठाउका 25 वर्षीय सन्देश नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनु भएको छ। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने

0: सहित भवन ऐन 2055 संशोधन गर्न बनेको विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता गरिएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले विधेयकले निम्न आय भएका परिवारको आवासको सुनिश्चितता गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेको सामाजिक सञ्जालमा उल्लेख छ। विधेयकमा पहिलो पटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको ढाँचा तथा दण्ड अनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको प्रधानमन्त्री शाहले बताउनुभयो। त्यस्तै गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई आवश्यक प्रकृतिजन्य सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था समेटिएको पनि उल्लेख छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहानदेखि यस वर्षको मनसून नेपालको सुदूरपश्चिम सहित विभिन्न प्रदेशबाट बाहिरिएको जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम कर्णाली सहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट बाहिरिएको जनाएको हो। विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसून बाहिरिने सम्भावना रहेको छ। बाढी पहिरोका कारण 6 दिनदेखि अवरुद्ध बेसी सहर चामे सड़क सञ्चालनमा आएको छ। नासो गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेसी सहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। भूगर्भविदहरूको टोलीले आजदेखि म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन सुरु गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन सुरु गरेको हो। पहिरोको अवस्था र माटोको बनोटको अवस्था आकलन गर्न ड्रोनबाट तस्विर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुङ्गा तथा माटोका नमूना संकलन गरी वैज्ञानिक अध्ययन अघि बढाइने भूगर्भविद एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक चम्पक बाबु सिलवालले बताउनुभयो। यही असोज 8 देखि 11 गतेसम्मको झरी पछिको पहिरो र बाढीका कारण म्याग्दीमा 7 जनाको मृत्यु, 2 जना बेपत्ता र 200 भन्दा बढी घर गोठमा पूर्ण क्षति र दर्जनौं गाउँका बासिन्दा विस्थापित भएका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
1: कुरा गर्दा अब स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G
1: भोल्टेज भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त,
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनु होस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा #444 ह्यास डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बनाउन सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले समय परिवर्तनशील भएको तर परिवर्तनसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुन आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले सूचना प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुसार पाठ्यक्रम र पठन पाठनमा जोड दिनुपर्ने बताउनुभयो। हालैको निरन्तरको वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर 6 तल्लो ज्यामिरे स्थित गरगरे बस्तीमा जमिन भाँसिएपछि स्थानीयहरू उच्च जोखिममा परेका छन्। बस्ती नै चिरा परेपछि त्रसित बनेका स्थानीयहरू सुरक्षित स्थानान्तरण र उद्धारको पर्खाइमा छन्। अब अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण गर्न G7 राष्ट्रहरूले आफ्नो रणनीतिक भण्डारबाट 4 महिनामा 10 करोड ब्यारेल कच्चा तेल तथा डिजेल बजारमा ल्याउने सहमति गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यान्युएल माक्रोनको अध्यक्षतामा भएको भिडियो सम्मेलनपछि उक्त निर्णय सार्वजनिक गरिएको हो। ऊर्जा बजारमा पछिल्लो समय देखिएको अस्थिरता, इन्धनको बढ्दो मूल्य र सम्भावित आपूर्ति अभावबारे G7 राष्ट्रका नेताहरूबीच छलफल भएको थियो। सहमति अनुसार अन्तर्राष्ट्रिय ऊर्जा निकाय मार्फत रणनीतिक भण्डारबाट तेल तथा डिजेल तत्काल बजारमा पठाउन सुरु गरिनेछ। अमेरिका, इजरायल र इरान बीचको युद्धका कारण तेल आपूर्ति र ढुवानीमा जोखिम बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा प्रशोधित इन्धनको मूल्यमा तीव्र वृद्धि भएको छ। लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। पछिल्ला केही साता यता विभिन्न स्वास्थ्य क्षेत्रमा नयाँ संक्रमित फेला नपरेको जनाइएको छ। यद्यपि संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भने 4,000 नागेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
4: गत हप्ताको बाढी पहिरोका कारण मेग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। बाढीबाट 266 मेगावाट क्षमताका 3 निर्माणाधीन आयोजना प्रभावित भएका छन् भने 216 मेगावाटका 8 आयोजनाको विद्युत राष्ट्रिय प्रणालीबाट बाहिर भएको छ। बाढीका कारण 66.3 मेगावाट क्षमताको मध्ये कालीगण्डकी जलविद्युत आयोजनामा सबैभन्दा बढी क्षति पुगेको छ। निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनेरी, वर्कसप लगायत संरचनामा क्षति पुगेको सिभिल ठेकेदार कम्पनी रसुवा मल्टी जेबीले जानकारी दिएको छ। त्यस्तै प्रसन्न लाइनको टावर र तार बाढीले बगाएपछि मेग्दी र मुस्ताङका 176 मेगावाट क्षमताका 6 जलविद्युत आयोजना बन्द भएका छन्। बाढीका कारण नारच्याङमा रहेको 5 मेगावाट क्षमताको गलेम्दी खोला, 42 मेगावाट क्षमताको मिश्री खोला, 38 मेगावाट क्षमताको निलगिरी 71 मेगावाट क्षमताको निलगिरी 2 र 6 मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजना पनि बन्द भएका छन्। बाढी पहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन 100 मेगावाट क्षमताको कालीगण्डकी गज र 9 मेगावाट क्षमताको सुपर घलेम्दी खोला जलविद्युत आयोजनाको पनि निर्माण कार्य प्रभावित भएको छ। नेपालमा यही असोज 19-25 गतेसम्म विश्व लगानीकर्ता सप्ताहको आयोजना गरिने भएको छ। धितोपत्र बजारका नियामकहरूको अन्तर्राष्ट्रिय संस्था आइएसको को आह्वानमा नेपाल धितोपत्र बोर्डको संयोजनमा हुने सप्ताह अन्तर्गत देशका विभिन्न भागमा धितोपत्र बजारका लगानीकर्ताहरूका लागि शिक्षा र सचेतना अभिवृद्धिका विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको नेपाल धितोपत्र बोर्डले जनाएको छ। विश्व लगानीकर्ता सप्ताह आयोजना गर्ने सन्दर्भमा नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारका नवप्रवेशीहरूका लागि 10 सुझाव प्रकाशित गरेको छ। बोर्डले सुझाव प्रकाशित गर्दै आफ्नो प्रतिफलको लक्ष्य र जोखिम वहन गर्न सक्ने क्षमताको सूक्ष्म विश्लेषण गरेर लगानी गर्न सुझाएको छ। बोर्डले अध्ययन गरेर मात्र लगानी गर्न, पहिले आफ्नो आपतकालीन बचत छुट्याउन र सानो सानो बचत रकमबाट लगानीको सुरुवात गर्न समेत आग्रह गरेको छ। बोर्डले धितोपत्रमा लगानी गर्दा सकेसम्म ऋण लिएर लगानी नगर्न तथा धितोपत्रको प्राथमिक बजारमा अङ्कित मूल्यमा निष्कासित भएका वा सामूहिक लगानी कोषको धितोपत्रबाट लगानी आरम्भ गर्न पनि नवप्रवेशी लगानीकर्ताहरूलाई सुझाएको छ। सरकारले कर्जा असुली न्यायाधिकरण कार्यालय मार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाग्दा समेत सामा ब्याज नतिर्ने ऋणीबाट कर्जा असुली गरेको छ। चालू आर्थिक वर्षको असोज 15 गतेसम्म विभिन्न 27 मुद्दाको मिलापत्र र फैसला कार्यान्वयनबाट कार्यालयले सहकारी संस्थाको करिब 11 करोड कर्जा असुली गरेको कार्यालयका प्रमुख अच्युत श्रेष्ठले जानकारी दिनुभयो। स्वदेशी काठको उत्पादन तथा उपयोग बढाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकार कार्ययोजना निर्माणमा जुटेको छ। कपिल वस्तुको तिलौराकोट साझेदारी वनको शुक्रबार अनुगमनका क्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालका वनमा काठ कुहिने, धोद्रिने तर विदेशबाट काठ आयात हुने अवस्थाको अन्त्य गर्न कार्ययोजना निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। मन्त्री चौधरीले वनको दिगो व्यवस्थापन सँगै स्वदेशी काठको उत्पादन र उपयोग बढाउने विषय सरकारको प्राथमिकतामा रहेको जानकारी गराउनु भयो। अनुगमन टोलीले तिलौराकोट साझेदारी वन उपभोक्ता समूह र मायादेवी साझेदारी वनको स्थलगत अवलोकन भ्रमण गरेको थियो।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
5: मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ। बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा शनिबार भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब संखुवा सभालाई 3-0 सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो। पुलिसले सभापोखरीलाई 25-23, 25-23 र 25-22 सोझो सेटमा पराजित गर्यो। भारतीय खेलाडीको साथ पाएको सभापोखरीमाथि पुलिसले उत्कृष्ट प्रदर्शन गरेको थियो। लिग चरणदेखि शानदार प्रदर्शन गरेको सभापोखरी फाइनलमा भने निराश बन्यो। उपाधिसँगै पुलिसले 7,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सभापोखरीले 3,50,000 रुपियाँ प्राप्त गरेको हाम्रा रूपन्देही स्थित संवाददाता राम प्रसाद आचार्यले जनाएका छन्। यस्तै विभागीय टोली एपिएफ क्लब तेस्रो भयो। तेस्रो स्थानका लागि शनिबार नै भएको खेलमा एपिएफले खैरा भलिबल क्लब पन्जाबलाई 3-1 सेटमा पराजित गरेको हो। तेस्रो भएको एपिएफले 1,75,000 रुपियाँ पुरस्कार प्राप्त गर्यो। चौथो भएको खैराले सान्त्वना पुरस्कार स्वरूप 75,000 रुपियाँ प्राप्त गर्यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका पहल गहतराज घोषित भए। असोज 12 गतेदेखि शुरू भएको प्रतियोगितामा विदेशका 3 र नेपालको 4 गरी 7 टोलीको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय आमन्त्रण शनिश्चरी गोल्ड कपको तेस्रो संस्करण शनिबारदेखि शुरू भएको छ। प्रतियोगिता असोज 24 गतेसम्म सञ्चालन हुनेछ। मोरङको पथरी शनिश्चरी नगरपालिका 1 स्थित प्रस्तावित नगर रङ्गशालामा शुरू प्रतियोगितामा 8 टोलीले भाग लिएका छन्। करिब 80 लाख रुपियाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले 6 लाख र उपविजेताले 3 लाख रुपियाँ प्राप्त गर्नेछन्। जापानको नागोयामा शनिबार भएको रोमाञ्चक फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले पराजित गर्दै एसियाली खेलकुदको क्रिकेट तर्फ स्वर्ण पदक जितेको छ। विश्व T20 च्याम्पियन भारतले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। अभिषेक शर्माले 61 तथा तिलक वर्माले अभिजित 51 रनको योगदान दिए। जवाफमा पाकिस्तानले हसन नवाजको 96 रनको उत्कृष्ट प्रदर्शनका बावजुद 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्र बनाउन सक्यो।
0: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। नेपाली कंग्रेसको 15 महाधिवेशन भोलि काठमाडौँमा शुरू हुँदै नागरिकको आवासको अधिकार सुनिश्चित गर्न भवन विधेयक 2083 संसदमा दर्ता गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। विश्वव्यापी ऊर्जा संकट समाधानका लागि G7 राष्ट्रले 10 करोड ब्यारेल तेल बजारमा ल्याउने र सभापोखरी भलिबल क्लब संखुवा सभालाई हराउँदै नेपाल पुलिस क्लब मदन भण्डारी कप अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि हात पार्न सफल। राति 9 बजेको समाचार सकियो। अब 10 बजी हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: सात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853
0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश खडा कृषि शाखा प्रमुख माडी नगरपालिका
2: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुख अति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: मानिस अधिकारका साथ जन्मिन्छन् बजारमा बिक्रीका लागि होइन लोभ र प्रलोभनमा नपरौँ असुरक्षित बसाइ सराई नगरौँ सचेत बनौ मानव तस्करको जालबाट बचौँ यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ जनहितका लागि आफन्त नेपाल
2: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
3: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
2: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 मेगाहर्ज

0: खबर तपाईको समुदायको अनि तपाईको सरकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रबलप्रासी बर्दाखाट सुस्ता पूर्व दाउनेमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका 6 जनाकै शनाखत भएको छ। जिल्ला प्रहरीकारले नवलप्रासी बर्दाखाट सुस्ता पूर्वका अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश 301/0056/1553 नम्बरको यात्रुवाहक बस शनिबार बिहान विनय त्रिवेणी गाउँपालिका दाउने स्थित यस मोडमा पल्टिएको थियो। दुर्घटनामा अन्य 12 जना यात्रु घाइते भएको जिल्ला प्रहरीकारलेका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक अनिल पाण्डेले जानकारी दिनुभयो। परम्परागत खेलको सँगै प्रविधिमा आधारित खेलको सम्भावना पनि विस्तार हुँदै गएका बेला चितवनमा ई स्पोर्ट्स संघ जिल्ला समिति गठन भएको छ। भरतपुर कबरहलमा शनिबार आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष राजन कार्कीको प्रमुख आतिथ्यतामा नयाँ कार्य समिति गठन गरिएको हो। नवगठित समितिको अध्यक्षमा सुशील कार्की चयन हुनुभएको छ। उपाध्यक्षमा आशिष सुवेदी र विभोर रिग्मी, सचिवमा उज्जवल रिजाल तथा कोषाध्यक्षमा आशिष पराजुले चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा अजय प्रजा, असीम दाहाल, सन्देश बस्नेत र सम्राट रिजाल रहनु भएको छ। चितवनमा विद्युतीय सवारी साधन सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ। चितवन अटोमोबाइल डिलर एसोसिएसनले शनिबार व्यवसायी तथा सेवाग्राहीलाई विद्युतीय गाडी प्रयोग सम्बन्धी जानकारी दिएको हो। पछिल्लो समय विद्युतीय सवारी साधनमा नकारात्मक हल्ला फैलिएपछि व्यवसायी तथा सेवाग्राहीलाई यसको गुणस्तर तथा विशेषताको विषयमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद अर्यालले विद्युतीय गाडी संसारका व्यक्तिले स्वीकार गरेको बताउँदै यसलाई ठिक कि बेठिक भन्ने विषय नभएको बताउनुभयो। सवारी दुर्घटना मानवीय तथा भौतिक कारणले पनि हुने भएकाले सवारी साधनलाई मात्र दोष दिन नहुने उहाँको भनाइ थियो। नारायणी नदीमा बाढीको अवस्था नियमित निगरानी गर्न जलमापन केन्द्रबाट जलसतह सम्बन्धी तथ्याङ्क संकलन विश्लेषण पूर्व सूचना प्रवाह हुँदै आएको छ। नारायणी बेसिन फिल्ड कार्यालय अन्तर्गतका नदी तथा खोलामा रहेका 18 जलमापन केन्द्रबाट प्राप्त तथ्याङ्कको आधारमा बाढीको अवस्था अनुगमन तथा पूर्वानुमान गर्ने गरिएको छ। कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इन्जिनियर सुमित अधिकारीका अनुसार चितवन, मकवानपुर, धादिङ, रसुवा र नुवाकोटमा रहेका 18 जलमापन केन्द्रबाट नदी तथा खोलाको जलसतह सम्बन्धी तथ्याङ्क संकलन हुँदै आएको छ। ती तथ्याङ्कहरू विश्लेषण गरी बाढी पूर्वानुमान तथा पूर्व सूचना सम्बन्धी सेवा प्रवाह गर्ने गरिएको उहाँले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव, पारिवारिक एकता र प्रेम, महिलाप्रतिको श्रद्धा र आस्था, मौलिक संस्कृतिको संरक्षण प्रवर्धन गर्दै आएको बताउनु भएको छ। जितिया पर्वको अवसरमा उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधताको संरक्षण भएको महसुस गरेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद तथा केन्द्रीय सदस्यहरू केन्द्रित हामी आउँदैछौ अभियान यही असोज 20 गतेदेखि शुरू गर्दैछ। संगठन विस्तार तथा जनतासँगको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यका साथ राष्ट्रपतिले यो देशव्यापी कार्यक्रम सञ्चालन गर्न लागेको हो। अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउन पार्टीका सांसदहरू तथा केन्द्रीय सदस्यहरूलाई फरक फरक जिल्लाको जिम्मेवारी तोकिएको छ। तोकिएका नेताहरूले तोकिएकै जिल्लामा पुगेर कार्यक्रमको नेतृत्व सम्हाल्नेछन्। नेपाली काङ्ग्रेसले 15 महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो। चालिसेका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यसपटक पूर्व सभापति शेरबहादुर देउवा मार्फत गराउने प्रयास गरिएको छ। तर देउवा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन गर्नुहुने उहाँले बताउनु भएको छ। यसैबीच महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय बिपी नगर पामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टा छुट्टै कोठामा व्यवस्था गरिएको छ। नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले 15 महाधिवेशनको झोला पाउनेछन्। उक्त झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ। प्रधानमन्त्री नरेन्द्र शाहले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने उद्देश्यसहित नयाँ भवन ऐनको विधेयक संसदमा दर्ता भएको जानकारी दिनुभएको छ। पूर्वाधार विकास मन्त्रालयले शुक्रबार संघीय संसद सचिवालयमा भवन ऐन 2083 दर्ता गराएको हो। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत यसले निम्न र मध्यम आय भएका परिवारको सुरक्षित र व्यवस्थित आवासको ग्यारेन्टी गर्ने बताउनु भएको हो।
हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल चीन सीमा स्थित हिल्सासम्म जोड्ने सड़क अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रका नागरिक तथा पर्यटक समस्यामा परेका छन्। हिमपात र पहिरोका कारण नामखा गाउँपालिका 4 यालबाङ र सिमकोट गाउँपालिका 7 ठाडोढुङ्गामा सड़क अवरुद्ध भएपछि हिल्सा सिमकोट सड़क खण्ड पूर्ण रूपमा बन्द भएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईका अनुसार अवरुद्ध सड़कलाई एक साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ। माथिल्लो हिमाली क्षेत्रमा 12 किलोमिटर भन्दा बढी हिउँ जमेकाले सड़क खुलाउने चुनौती भएको उहाँले बताउनुभयो। कैलालीमा ड्युटीमै रहेका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा 3 पक्राउ परेका छन्। बिहिबार दिउँसो भजनी नगरपालिका 3 ठेकी पुरचोकमा भारतबाट मोटरसाइकलमा ल्याइरहेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलामका प्रहरी कार्यालय भजनीमा कार्यरत 2 प्रहरीमाथि कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका 3 पडरियाका लोकबहादुर साउद, धान्या साउद र गम्भीर साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी योगेन्द्र तिमसिन्हाले जानकारी दिनुभयो। उहाँका अनुसार उनीहरूले प्रहरी हवलदार विनय प्रसाद चौधरी र जवान देवराज जोशीमाथि कुटपिट गरेका हुन्। घाइते दुवैजनाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। र भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली चल्दा 2 पाकिस्तानी नागरिकको मृत्यु भएपछि कूटनीतिक तनाव शुरू भएको छ। पाकिस्तानको विदेश मन्त्रालयले बेदियान सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलका जवानले 2 पाकिस्तानी नागरिकको हत्या गरेको दावी गरेको छ। उक्त घटनाको विरोध जनाउन पाकिस्तानमा रहेका भारतीय कार्यवाहक राजदूतसँग स्पष्टीकरण सोधेको जनाइएको छ। पाकिस्तानी विदेश मन्त्रालयले बीएसएफका जवान

0: चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 स्थित वन फोन 0056493440 493580 र 98550426440
1: It's 10 o'clock अहिले 10 बजेको छ

0: No पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिनु म।

0: नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बेनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
3: कांग्रेसको इतिहासमै सबैभन्दा धेरै प्रतिनिधि सहभागी महाधिवेशन आजदेखि शुरू हुँदै बैंकमा पैसा थुप्रियो, लगानीमा छैन उत्साह। पहिलो घर बनाउनेलाई सरकारले अनुदान दिने, विपद प्रभावितलाई विशेष ऐन बनाइदै सरकारी नियन्त्रणतर्फ धकेलिँदै राष्ट्र बैंक र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको 64 रोपनीमा फैलियो खुत्रुकेको बचत शीर्षकको शुभ समाचार।
0: वैदेशिक रोजगारीबाट फर्किएपछि कुखुरा पालनमा लगानी गरेर ऋणमा डुबेका पाणिनी गाउँपालिका एक पणेनाका गुणप्रसाद श्रेष्ठ अहिले व्यावसायिक कृषिमा सफल बन्नु भएको छ। श्रीमतीले घर खर्चबाट बचाएर खुत्रुकेमा जम्मा गरेको 2,00,000 रूपियाँबाट शुरू भएको उहाँको कृषि यात्रा अहिले 64 रोपनी जमीनमा फैलिएको छ। कुखुरा पालनबाट एक वर्षमै 5,00,000 रूपियाँ ऋण लागेपछि श्रेष्ठ पुनः वैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्थ्यो। श्रीमती सुन्दरीले विदेश जान रोक्दै खुत्रुके फुटाएर जम्मा गरेको 2,00,000 रूपियाँ उहाँको हातमा थमाउनु भयो। त्यही रकमबाट एउटा दुहुनो भैँसी खरिद गरी शुरू भएको व्यवसाय क्रमशः विस्तार हुँदै अहिले व्यावसायिक तरकारी खेतीमा पुगेको हो। भारतमा 9 वर्ष र मलेसियामा 5 वर्ष बिताएका श्रेष्ठले स्वास्थ्य समस्याका कारण वैदेशिक रोजगारीलाई निरन्तरता दिन सक्नु भएन। मलेसियाबाट फर्किने क्रममा निमोनियाले थलिएपछि उपचार गराउनु भयो। उहाँ उपचारपछि पुनः मलेसिया पुगे पनि छातीमा समस्या देखिएपछि स्वदेश फर्कनु पर्यो। त्यसपछि साउदी अरब जाने तयारीमा काठमाडौँ पुगेका उहाँ मेडिकल परीक्षणमा छातीमा दाग देखिएपछि विदेश जाने योजना त्यागेर गाउँ फर्किनु भएको थियो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: हेल्दी हो।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। लामो राजनीतिक इतिहास बोकेको नेपाली काँग्रेसको 15 महाधिवेशन आजदेखि सुरु हुँदैछ। विशेष महाधिवेशनपछि दुई समूहमा विभाजित काँग्रेसको आधिकारिक अर्थात संस्थापन पक्षले आज काठमाडौँको खुल्ला मञ्चमा महाधिवेशन उद्घाटन गर्न लागेको हो। गत साता देशका विभिन्न भागमा परेको अविरल वर्षा र त्यसबाट सिर्जित प्राकृतिक विपदका कारण पूर्व निर्धारित असोज 16 गतेको कार्यक्रम दुई दिन पछाडि सारेर काँग्रेसले आज महाधिवेशन उद्घाटन गर्न लागेको हो। महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको काँग्रेसको सूचना संचार तथा प्रविधि समिति संयोजक एवं पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। उनका अनुसार महाधिवेशनको लागि खुला मञ्चमा मञ्च निर्माण तथा बन्द सत्रका लागि विभिन्न हल समेत व्यवस्थापन गरिएको छ। हालैको प्रकोपका कारण महाधिवेशनमा प्रचार प्रसारका नाममा कुनै तामझाम नगर्ने काँग्रेसले निर्णय गरेको छ। त्यसै कारण कार्यक्रम स्थलमा एउटा मूल गेट बाहेक सहर बजारमा कुनै प्रचार सामग्री समेत टाँसिएको छैन। पार्टीले डिजिटल प्रचारलाई जोड़ दिएको छ। महाधिवेशनमा 7,700 भन्दा बढी निर्वाचित प्रतिनिधिहरू सहभागी हुँदैछन्। केन्द्रीय निर्वाचन समितिले तयार पारेको कार्यतालिका अनुसार असोज 18 गते खुल्ला मञ्चमा उद्घाटन सत्र हुनेछ भने असोज 19 र 20 गते बन्द सत्र चल्नेछ। त्यस्तै असोज 21 र 22 गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ। महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय अतिथिहरूलाई पनि निमन्त्रणा गरिएको छ। कार्यक्रम स्थलमै प्राथमिक स्वास्थ्य उपचार केन्द्र र मिडिया सेन्टर स्थापना गरिएको समेत जनाइएको छ। संस्थापनको महाधिवेशन शुरू भइरहँदा असन्तुष्ट समूहले भने आउँदो मंगिरमा छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। निवर्तमान सभापति शेरबहादुर देवा पछेले अहिले देशव्यापी वडा तथा पालिका अधिवेशन गरिरहेको छ। काँग्रेसको महामन्त्री पदका लागि आकांक्षीको लहरको लागेको छ। 15 महाधिवेशनमा महामन्त्री पदमा आकांक्षीहरूको लहरको लागेको हो। काँग्रेसको अनुसार दुईजना महामन्त्री हुने व्यवस्था छ। तर विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे सहितका नेताहरूले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन्। दुई महामन्त्री सहित नयन सिंह महर, सुनिल शर्मा, मधु आचार्य, अमरेश सिंह पुन, उदय शमशेर राणा, ओङ्गेलु शेर्पा र रञ्जित कर्ण आकांक्षीका रूपमा देखिएका छन्। यता काँग्रेसको इतरपक्षका नेता डाक्टर प्रकाश शरण महतले सभापति गगन थापाले गराएको अधिवेशन प्रक्रियामा उडादेखि नै संलग्न भएका पार्टीका नेता कार्यकर्ता पनि आफ्नो समूहमा खुल्न थालेको दावी गरेका छन्। काठमाडौँमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले देशभर पार्टीका नेता कार्यकर्ता स्वत स्फूर्त रूपमा आफूहरूको अधिवेशनमा जोडिएको दावी गरेका हुन्। नेपाली काँग्रेस 8 दशक लामो इतिहास बोकेको राजनीतिक दल हो। विवादबीच काँग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुँदैछ। काँग्रेसमा स्थापना कालदेखि अहिलेसम्म सैद्धान्तिक भन्दा व्यक्तिगत विवाद हावी हुँदा विभाजन हुँदै आएको छ।
2: इतिहासमा काँग्रेस महाधिवेशन शीर्षकमा गोर्खापत्रले इतिहासलाई बुदागत रूपमा छापेको छ। पार्टी स्थापना 2003 साल कार्तिक 15 गते, पहिलो महाधिवेशन 2003 साल माघ 12-13 गते भवानीपुर कोलकाता भारत, त्यसै गरी दोस्रो महाधिवेशन 2004 माघ 20-22 गते बनारस भारत, तेस्रो महाधिवेशन 2005 फागुन 18 गते दरभंगा बिहार भारत, सभापति मातृका प्रसाद कोइराला, चौथो महाधिवेशन 2006 साल चैत 27 गते कोलकाता भारत, सभापति मातृका प्रसाद कोइराला, पाँचौं महाधिवेशन 2009 जेठ 10-12 गते जनकपुर, सभापति विश्वेश्वर प्रसाद कोइराला, छैठौं महाधिवेशन 2012 माघ वीरगंजमा सभापति सुवर्ण शमशेर जबरा, विशेष महाधिवेशन 2015 जेठ विराटनगर सभापति विश्वेश्वर प्रसाद कोइराला, सातौं महाधिवेशन 2017 वैशाख 25-31 गते काठमाडौँ सभापति विश्वेश्वर प्रसाद कोइराला, त्यसै गरी आठौं महाधिवेशन 2048 फागुन 1-3 गते झापा सभापति कृष्ण प्रसाद भट्टराई, नवौं महाधिवेशन 2053 वैशाख 26-28 गते काठमाडौँ सभापति गिरिजा प्रसाद कोइराला, दशौं महाधिवेशन 2057 माघ 9 गते पोखरा सभापति गिरिजा प्रसाद कोइराला, एघारौं महाधिवेशन 2062 भदौ 14-17 गते काठमाडौँ सभापति गिरिजा प्रसाद कोइराला, बाह्रौं महाधिवेशन 2067 असोज 1-5 गते काठमाडौँ सभापति सुशील कोइराला, तेह्रौं महाधिवेशन 2072 फागुन 20-23 गते काठमाडौँ सभापति शेरबहादुर देउवा, चौथो महाधिवेशन 2000 चौधौं महाधिवेशन 2078 साल मंगसिर 24 देखि 27 गते काठमाडौं सभापति शेरबहादुर देउवा विशेष महाधिवेशन 2082 पुस 27 गते काठमाडौं सभापति गगन कुमार थापा गोरखापत्रमा छापिएको इतिहासमा कांग्रेस महाधिवेशन शीर्षकको यो इतिहास हो
1: सरकारका छ महिना बैंकमा थुप्रियो पैसा लगानीमा छैन उत्साह शीर्षकमा खबर छ रासोपा नेतृत्वमा दुई तिहाईको स्थिर सरकार गठन भएको छ महिना पुग्यो बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रेको थुप्रै छ ऋणको ब्याजदर पनि घटेको घटै छ तैपनि न निजी क्षेत्रले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर थप लगानी गर्ने आँट गरेको छ न त मुलुकको अर्थतन्त्र नै चलायमान बन्न सकेको छ आखिर किन त उद्योगी व्यवसायी भन्छन् सरकारको ध्यान अर्थतन्त्र सुधार्ने तर्फ भन्दा पनि उद्योगी व्यवसायलाई आतंकित पार्ने र लगानीको वातावरण धमिलो बनाउने तर्फ मात्र केन्द्रित भयो स्वदेशी तथा विदेशी लगानीको वातावरण बनाउन उद्योग व्यवसायको मनोबल बढाउनु पर्ने र लगानीको सुनिश्चितता हुनुपर्ने उनीहरूको माग रहेको छ बजारमा उपभोग घटेको छ भने विकास निर्माणका काम पनि सुस्त छन् यसले बजारमा पैसाको प्रभाव रोकेर सर्वसाधारणको क्रय शक्ति र उपभोगमा समेत प्रत्यक्ष असर पारेको छ घर जग्गामा ठूलो पुँजी फसेकाले व्यवसायीले नयाँ लगानी गर्न सकेका छैनन् भने कारोबार घट्दा बैंकबाट थप कर्जा लिन पनि कठिन भएको छ फलस्वरूप बैंकहरूमा लगानी योग्य रकम थुप्रिएर पनि कर्जाको माग बढ्न सकेको छैन नेपाल उद्योग परिसंघका उपाध्यक्ष का अनुसार बैंकहरूमा पर्याप्त तरलता रहेको र कर्जाको ब्याजदर घटेर करिब 4-5% आसपास आएको बताइएको छ तर यति सस्तो ब्याजदरमा पनि उद्योगी व्यवसाय ऋण लिन उत्साहित नभएको नेपाल उद्योग परिसंघको भनाइ छ निजी क्षेत्रले लगानीको वातावरण निर्माणका लागि कानून संशोधनमा मात्र पर्याप्त नभई नीतिगत स्थिरताको विश्वास आवश्यक रहेको समेत बताउँदै आएको छ निजी क्षेत्रको लगानी क्षमतामा असर पार्ने अर्को प्रमुख कारण घर जग्गा क्षेत्रमा फँसेको पुँजी रहेको समेत व्यवसायीहरूको भनाइ छ कर्जाको ब्याजदर घटे पनि व्यवसायका लागि अर्को समस्या भनेको कारोबारमा आएको कमी बनेको छ व्यवसायको कारोबार घटेपछि बैंकबाट थप कर्जा लिन आवश्यक वित्तीय विवरण र कागजात तयार गर्न समेत कठिनाई भएको व्यवसायीहरू बताउँछन्
2: समायोजन भएका कर्मचारीको पीड़ा स्तर वृद्धि भयो बनेन पेन्सन पट्टा शीर्षकमा गोर्खापत्र खबर लेख्छ साबिक संघबाट लुम्बिनी प्रदेशमा समायोजन हुनुभएका हाल अवकाश प्राप्त अधिकृत राजेन्द्र कुमार श्रेष्ठको लुम्बिनी प्रदेश कार्यालयमा समायोजन भएपछिको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेन 2075 सालमा कर्मचारी समायोजनपछि प्रदेश कानून अनुसार स्तर वृद्धि भए पनि स्तर वृद्धि भएको अवधिको पेन्सन पट्टा नबनी अवकाश हुनुभयो साबिकको संघमा नायब सुब्बा पदमा कार्यरत रहँदा लुम्बिनी प्रदेशमै समायोजित हुनुभई प्रदेश सरकारबाट वरिष्ठ पाँचौं तहमा स्तर वृद्धि हुनुभएका कृष्ण काफलेको पनि अवस्था उस्तै छ उहाँले गुनासो गर्दै भन्नुभयो लामो समयसम्म सरकारकै सेवा गरेको तर अवकाश हुँदा अनेक कानूनी झमेला देखाएर स्तर वृद्धिपछि पेन्सनमा सेवा अवधि नजोडिनु दुःखद हो श्रेष्ठका अनुसार संघीय कानून नबनेसम्म समायोजनपछि स्तर वृद्धि भएको अवधिको पेन्सनमा थपिने रकम पनि संघीय सरकारले दिने निर्णय नगर्दासम्म यो समस्या यथावत नै रहिरहन्छ उहाँहरू जस्तै साबिक संघीय सरकारमै कार्यरत रही प्रदेश र स्थानीय तहमा समायोजन भई अवकाश भएका 2600 जना कर्मचारीको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेको छैन संघीय निजामती सेवा ऐन बन्न ढिलाइ हुँदा सबैभन्दा बढी प्रभावित 2075 सालमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई परेको छ संघीयता कार्यान्वयनमा आएसँगै साबिक केन्द्र सरकारमा रहेका 14,000 जना कर्मचारीको प्रदेशमा र 42,000 कर्मचारी स्थानीय तहमा समायोजन भएका थिए
1: पहिलो घर बनाउनेलाई सरकारी अनुदान प्राथमिकतामा विपन्न विपद प्रभावित र जोखिमयुक्त बस्तीका नागरिक शीर्षकमा खबर छ पहिलो पटक घर बनाउनेलाई सरकारी अनुदान दिने भनिएको छ विपदका कारण घर गुमाएका र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित आवासमा सार्ने योजना छ निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने उद्देश्य छ प्रधानमन्त्री बालेन्द्र शाहले भनेका छन् जो कोही मानिस आफ्नै घर होस् बन्ने चाहन्छन् तर आर्थिक अवस्था आदिका कारण धेरैले घर बनाउने सपना पूरा गर्न संघर्ष गरिरहेका हुन्छन्। कतिपय अवस्थामा पैसा भएर पनि सुरक्षित आवास बनाउन सकिरहेका हुँदैनन्। प्राविधिक ज्ञानको अभावले बाढी पहिरो र भूकम्पको जोखिमयुक्त बस्तीमै मानिसहरू बसोबास गरिरहेका हुन्छन्। नागरिकको यस्तो समस्यामा सरकार आफै देखिने गरी ऐन बनाउन लागि हालै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधि सभामा दर्ता गरेको भवन दोस्रो संशोधन विधेयक 2083 मा